0: रंग बहार रंग बहार
1: वर्ष संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
0: वर्ष पेंट से घर रंगाउनु होस् त लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
1: साथै 65 इन्च को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगाए 350 भन्दा बढी आकर्षक उपहारहरु पनि घर रंगाओ खुशी बनाओ उपहार जित्ने अवसर पाओ
0: वर्ष पेंट
2: ओहो छोरीको बिहेको कुरा पनि छिनियो अब नाता गोता इष्टमित्रलाई बोलाउन कार्ड छाप्न पर्यो
3: कार्ड भन्दा पनि पहिले त बिहे भोज पार्टी कहाँ गर्ने भन्ने निधो गर्नु पर्यो नि
2: त्यसको लागि त चिन्तै छैन बाजेको सेकुवा नागढुङ्गाको व्यवस्थापनमा दिव्यश्री ब्याङ्क्वेट छ नि त्यही भव्य पार्टी गरिन्छ
3: होइन ठाउँ अलि फराकिलो भएको पाहुना पासको गाडी पार्किङ गर्न मिल्ने फोटो भिडियो खिच्दा राम्रो आउने ठाउँ खोज्नु पर्छ क्या
2: ल तिमीलाई थाहै छैन दिव्यश्री ब्याङ्केटमा आफ्नै पार्किङको प्रशस्त सुविधा 500 जनासम्म एकैचोटि पार्टी गर्न सकिने ठुलो आकर्षक एसी हल 200 जनासम्म अटाउने अर्को छुट्टै हल पनि छ खाना त कुरै नगरम बेसरी स्वादिलो छ
3: ल त्यसो भए त बुक गरिहाल्नुहोस् फेरि अहिले अर्कोले बुक गर्ला नि
2: त्यति मात्रै होइन क्या टाढा टाढाबाट आउने पाहुनाका लागि होटल रुमको पनि व्यवस्था छ बाजेको सेकुवाद्वारा संचालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा हरेक किसिमका पार्टी बिहे भोज व्रत बन्ध पास्ने सभा समारोह बर्थडे पार्टी लगायत सबै किसिमका पार्टी गर्नका लागि पोखराकै उत्तम स्थल बाजेको सेकुवाद्वारा संचालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा फोन 061-533-123 98-028-50-701 98-028-50-702
4: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ
5: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ
4: चितवनको हरियाली जंगलमा गैरासँग लुकामारी खेलौला काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ
5: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट तपाईँको यात्रा अब नयाँ तरिकाले ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट कर्पोरेट अफिस गैरीधारा काठमाडौँ कन्ट्याक्ट 98-513-55-928 विजिट www.landmarknepal.com
6: दुर्गाको पिटाउको दुख्न छिम्मै दूर गर्ने झन्डु बाम एक बाम तीन काम झन्डु बाम दुर्गाको पिटाउको दुख्ने छिम्मै आरा झन्डु बाम
7: अब झन्डु बाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ झन्डु बाम
8: हेलो के छ तेरो खबर
9: ठिक छु यार सन्चै छस्
8: सन्चै छु अब भिसा लागेपछि त पार्टी दिने होला नि
9: पार्टी त दिन हुन्थ्यो किनमेल गर्न बाँकी नै छ यार
8: मैले त सबै किनमेल गरिसके अब बेडसिट सिरक र दुई चार थान टप्स कुर्ती किन्नु छ
9: मैले पनि किन्नु सके सँगै किनौ न
8: तिमी जाने अस्ट्रेलिया म क्यानाडा यार
9: सबै ठाउँको व्यवसाय अनुसारको बेडसिट पाउने ठाउँ छ क्या किनमेल संसार हो त्यही जाम न
8: ए मैले पनि खुब सुनेको छु किनमेल संसारको बारे ब्रान्डेड ब्रान्डेड तन्न पाइन्छ त्यहाँ
10: विदेश लैजान तथा पठाउनका लागि भ्याकुम प्याक गरिन्छ साथै भ्याकुम ब्याग पनि उपलब्ध छ
11: जुनसुकै ब्रान्डका आकर्षक तन्न सेट सिरानी कुसन सिरक ब्ल्याङ्केट ब्ल्याङ्केट कभर बेड कभर दिवान सेट डोर सेट समर ब्ल्याङ्केट कुसन कभर टावल कुर्ता टप्स पाइने एक मात्र ठाउँ किनमेल संसार गैरापाटन पोखरा प्राइम सहकारीको भवन कुमुदिनी होम्स स्कुलदेखि 50 मिटर पश्चिम मोबाइल 98-560-31-412 98-464-67-887
12: तन्ना आजै फेरि हाल्नुहोस्
5: घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड
10: 25 वर्षको विश्वास गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
13: तपाईँ यसपछि समाचारमूलक प्रस्तुति अन्नपूर्ण हाइलाइट्स सुन्न सक्नुहुनेछ।

0: नमस्कार, बिहान छ बजे कनपुन हाइलाइट्समा प्राविधिक साथी अरविन्द सहित सञ्जयको स्वागत छ। आज मिति विक्रम सम्बत 2083 साल असोज 5 गते सोमबार। तदनुसार सन् 2026 सेप्टेम्बर 21 तारीक नेपाल सम्बत 1146 भदौ शुक्ल पक्ष दशमी तिथि। तपाईँ हामीलाई एफएम ब्याण्डको 93.4 मेगाहर्ज अनलाइन मार्फत www.onlineanapurna.com, हाम्रो पात्रको एप्स र रेडियोको अफिसियल फेसबुक पेज मार्फत एकसाथ सुनिरहनु भएको छ। शुरूमा प्रमुख समाचारका शीर्षकहरू। पोखरामा उपभोक्ता अदालत स्थापना गर्न सरकारवालाको जोड केन्द्रमा मात्र सीमित हुँदा समस्या भएको उल्लेख। पद्म नर्सिङ होमको सैया थप्न तत्कालीन मन्त्रीले घुस मागेको आरोप। एमाले गठन गरे 3 सदस्यीय छानबिन समिति। नेपाली कंग्रेसको 15 महाधिवेशन दोस्रो दिनसम्म 73 जिल्लाका 6132 वडामा अधिवेशन सकियो। केही ठाउँमा 5 गते पनि अधिवेशन जारी रहने। राहत र पुनस्थापनाप्रति बाढ़ी पीड़ित आक्रोशित, मृत्यु दर्तामा पनि झमेला। डेंगू संक्रमितको संख्या 5238 पुग्यो। बागलुङ नगरपालिका सर्वाधिक प्रभावित। कास्की आइडल 2 को पहिलो एलिमिनेशन राउण्ड सम्पन्न। गायन र नृत्यतर्फ 22 जना अर्को चरणका लागि छनौट। साउदीको राजधानीमा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको हुतीको दावी। पाकिस्तानमा सुरक्षा कार्यवाहीमा 5 लडाकू मारिए, 23 नागरिकको उद्धार। र एसियाली खेलकुदको महिला भलिबलमा नेपालको पहिलो जीत, एरिका गुरूङ पदकविहीन।
1: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा।
2: काठमाडौँ वीर हस्पिटलका न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनिल कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
3: बिरामी जाँच यही असोज 16 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 17 गते शनिबार मध्याह बजेसम्म।
2: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा। फोन 061-587-266 र 553-834।
3: पोखराको चिप्ले ढुङ्गामा रहेको आकर्षक ज्वेलरी सुनचाँदी पसलको लागि कर्मचारी आवश्यकता। मोटरसाइकल स्कूटर चलाउन सक्ने एसईई उत्तीर्ण भएको मेहनती इमान्दार 2 कर्मचारी आवश्यक परेको हुँदा इच्छुक व्यक्तिले तुरन्त सम्पर्क गर्नुहोला। आकर्षक ज्वेलरी सुनचाँदी पसल चिप्ले ढुङ्गा पोखरा। मोबाइल नम्बर 98560-26579।
4: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजी को सेवा पनि उपलब्ध रहेको छ।
3: बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात यही असोज 17 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
4: सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखे चोक। सम्पर्क 98-434-032-29, 98-028-59-321, 061-581-8-71।

भोटेकोशी बाढ़ीले छेदविच्छेद पारेको सड़क सम्पर्कलाई आगामी दशैं अघि नै पुनस्थापित गर्न सड़क विभाग र सुरक्षा निकायले संयुक्त रूपमा काम अगाडि बढ़ाएका छन्। दशैंको समयमा नागरिकहरूको आवत जावत र उत्तरी नाकाबाट हुने व्यापारलाई दृष्टिगत गरी सरकारले यस क्षेत्रमा यातायात सञ्चालन गर्न विशेष प्राथमिकता दिएको छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले दशैं अघि नै अस्थायी रूपमै भए पनि यातायात सेवा सञ्चालन गर्ने गरी काम तीव्र पारिएको र बजेटको अभाव हुन नदिने प्रतिबद्धता जनाइसक्नु भएको छ। हजारौं नागरिक विस्थापित भएका र अरबौंको क्षति भएको यस प्राकृतिक विपदपछि दशैंको मुखमा यातायात पूर्ण रूपमा ठप्प हुन नदिन सड़क विभाग र सुरक्षाकर्मीको टोली अहोरात्र खटिएका छन्। सड़क विभागका प्रवक्ता शुभराज नेउपानेले दशैं लगायतका चाड़पर्व शुरू हुनु अघि नै भोटेकोशी बाढ़ीले अवरूद्ध भएका सड़क सञ्जाल सञ्चालनमा ल्याउने सरकारको घोषणा अनुसार द्रुत गतिमा काम भइरहेको जानकारी दिनुभएको छ। उहाँले अवरूद्ध सड़कहरूमा अस्थायी रूपमा भए पनि मुख्य सड़क वा वैकल्पिक सड़क भएर दशैं अघि नै यातायात सञ्चालन गर्ने बताउनु भएको छ। प्रवक्ता नेउपानेले भन्नुभयो, बाढ़ी प्रभावित क्षेत्रमा दशैं अघि नै यातायात सञ्चालन गर्ने हाम्रो लक्ष्य नै छ। बाढ़ीले अवरूद्ध अधिकांश बाटो खुलिसके, अब खोल्न बाँकी भनेको स्याफ्रुबेसीदेखि रसुवागढ़ी खण्ड हो। यो खण्डको सड़क खुलाउनका लागि एक्सकाभेटर, डोजर, लोडर लगायत हेभी इक्विपमेन्ट पठाइसकिएको छ। बेत्रावतीमा थोरै बाटो खुलाउन बाँकी छ। बेत्रावतीमा आवश्यक बेली ब्रिज पनि पठाइसकिएको छ। सड़क अवरूद्ध रहेका क्षेत्रमा आवश्यक काम द्रुत गतिमा भइरहेका छन्। उहाँले त्रिशुली नदीमा पुल राखेर धादिङ सदरमुकामलाई सीधा सड़क सम्पर्कमा जोड़ने काम दशैंभित्र सक्ने गरी प्रयास भइरहेको जानकारी दिनुभएको छ। प्रवक्ता नेउपानेका अनुसार गल्छी, त्रिशुली र रसुवागढ़ी सड़कको गल्छीदेखि भैंसे खण्डसम्मको सड़क खुलिसकेको छ। अब भैंसे बेत्रावतीमा 500 मिटर खुलाउन बाँकी छ। उहाँले भन्नुभयो, त्यहाँ काम भइरहेको छ, छिट्टै खुल्छ। अहिले डोजर र एक्सकाभेटर प्रयोग गरी ढुङ्रे बेत्रावती खण्डमा सड़क खुलाउने काम भइरहेको छ। नुवाकोटको गेरखुटारसम्म सड़क खुलिसकेको बताउँदै उहाँले फलाखु खोलामा 75 मिटर बेली ब्रिज राख्ने तयारी भइरहेको जानकारी पनि दिनुभएको छ। संघीय निजामती सेवा विधेयकको मस्यौदामा एकपटकका लागि कर्मचारीको 30 वर्ष सेवा अवधि वा 55 वर्ष उमेरमा अवकाश हुने व्यवस्था गरिए पनि 58 वर्ष उमेरकै सुविधा दिएर अवकाश दिने गरी प्रस्ताव गरिएको छ। उमेर 55 वर्ष पुगेका तर 30 वर्ष सेवा अवधि नपुगेका कर्मचारीलाई साबिकै व्यवस्था अनुसार 58 वर्षसम्मकै सुविधा पाउने गरी प्रस्ताव गरिएकाले अवकाश हुने कर्मचारीलाई मर्का नपर्ने भएको हो। अहिले आम कर्मचारी वृत्तमा सेवा अवधि 30 वर्ष वा उमेर 55 वर्ष कायम हुँदा 55 वर्ष उमेरको मात्र सेवा सुविधा प्राप्त हुन्छ भन्ने गलत भाष्य निर्माण भएको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव प्रकाश दाहालले 55 वर्ष उमेर भएका कर्मचारीलाई अवकाशमा पठाउँदा 3 वर्ष थप गरेर 58 वर्षकै सुविधा दिने विषयमा अर्थ मन्त्रालयबाट सहमति प्राप्त भइसकेकाले अब कुनै प्रतिकूल असर नपर्ने स्पष्ट पार्नुभएको छ। उहाँले भन्नुभयो, एकपटकका लागि 30 वर्ष सेवा अवधि पूरा गरेका वा 55 वर्षमा अवकाश हुने कर्मचारीले 58 वर्षसम्मकै सुविधा पाउने भएकाले कर्मचारीलाई मर्का पर्दैन। हालको निजामती सेवा ऐनमा पनि कर्मचारीको उमेर 58 वर्ष पुगेमा अवकाशको व्यवस्था छ। प्रस्तावित विधेयकको मस्यौदामा निजामती कर्मचारीलाई एकपटकका लागि 30 वर्ष सेवा अवधि वा 55 वर्ष उमेर हदमा अवकाश हुने र त्यसपछि अवकाशको उमेर 60 कायम हुने नयाँ व्यवस्थाको प्रस्ताव गरिएको छ। मन्त्रालयले विधेयकको मस्यौदा अहिले परामर्शका लागि लोक सेवा आयोगमा पठाएको छ। नेपाल सरकारका पूर्व सचिव विमल वाग्ले निजामती सेवा ऐन 2049 नै सम्बन्धित कर्मचारीको मंजूरी बिना सेवा सुविधाको हकमा ऐन संशोधन गरी सुविधा घटाउन नमिल्ने उल्लेख भएको बताउनु भएको छ।

यति बेला अण्डमान टापु क्षेत्रमा विकास भएको न्यून चापीय क्षेत्र बलियो हुँदै गएको छ। उक्त प्रणाली थप शक्तिशाली भएमा सोमबार चक्रवातमा परिणत हुन सक्ने सम्भावना नेपाल तथा भारतका मौसम पूर्वानुमान संस्थाहरूले गरेका छन्। यो प्रणाली चक्रवात बनेर नेपालसम्म असर पार्छ वा अण्डमान टापुमै सेलाएर जान्छ भन्ने कुरा पर्ख र हेरको विषय रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। निरन्तर अनुगमनमा रहेको र हालसम्मको प्रक्षेपणले नेपालमा समेत असर पर्ने देखिए पनि कुन स्तरको प्रभाव भन्ने सवालमा अहिले भन्न नसकिने महाशाखाले जनाएको छ। महाशाखाका मौसमविद रोजन लामी छानेका अनुसार अण्डमान सागर र आसपासका क्षेत्रमा न्यून चापीय क्षेत्र बनेको पक्का हो। उक्त प्रणाली बलियो बन्दै पश्चिम उत्तर पश्चिममा खसेर बंगालको खाड़ी हुँदै नेपालतिर असर पार्छ भन्ने कुरामा प्रष्ट हुन केही दिन कुर्नुपर्छ। चक्रवात बनिसकेकै छैन, अहिले नेपालमा त्यसले भीषण वर्षा गराउँछ भन्ने कुराको निर्केल गर्न नसकिने उहाँले बताउनु भएको छ। उहाँले भन्नुभयो, सतर्क रहेर अवलोकन गरिरहेका छौं। चक्रवातमा परिणत भएको खण्डमा त्यो नेपाल आउने होइन, भारतको उत्तर पश्चिम क्षेत्रमा खसेपछि त्यसले सिर्जना गरेको जल बाष्प न्यून चापीय प्रणालीका रूपमा नेपाल आउने हो। जुन दिन त्यो चक्रवात खस्छ त्यसपछि मात्र नेपालका कुन स्थानमा कतिको असर पर्न सक्छ भन्न सकिन्छ, उहाँले भन्नुभएको छ। मौसम विज्ञानको सिद्धान्त अनुसार चक्रवात बनेमा त्यो जति शक्तिशाली हुन्छ त्यसका आधारमा कहाँसम्म प्रभाव पार्छ भन्न सकिन्छ। कहिलेकाहीँ शुरूमा ठूलो देखिए पनि उत्पत्ति भएकै ठाउँमा चक्रवात हराएर जाने गरेको देखिएको छ। लामिछानेले भन्नुभयो, सावधान रहनुपर्छ, अहिले धान बाली भित्र्याउने बेला छ, तत्काल धान नकाट्न अनुरोध गर्छौं। त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम केन्द्रीय विभागका सह प्राध्यापक डाक्टर विनोद पोखरेलका अनुसार उक्त प्रणालीको असर नेपालमा बलियो रूपमा पर्ने सम्भावना देखिएको छ। उहाँका अनुसार धेरै थरी मौसम प्रक्षेपण मोडल अध्ययन गर्दा अहिले भारतको उत्तर पश्चिममा पर्ने पंजाब, हरियाणा, राजस्थान र दिल्लीसम्म मनसून प्रणाली अन्त्य भएको अवस्था छ। त्यसैले मनसून जारी रहेको नेपालतिर त्यसको असर सोझिन सक्ने सम्भावना देखिएको छ, जसले यहाँ बढ़ी वर्षा गराउन सक्छ। विभिन्न मौसमी गणना गर्ने प्रविधिले पनि 500 मिलिमिटर भन्दा बढ़ी वर्षा विभिन्न स्थानमा हुन सक्ने अनुमान गरेको छ।

गण्डकी प्रदेशको राजधानी पोखरामा उपभोक्ता अदालत स्थापना गर्नुपर्नेमा सरकारवालाले जोड़ दिएका छन्। उपभोक्ता अदालत केन्द्रमा मात्र सीमित हुँदा उपत्यका बाहिरका नागरिकलाई न्यायमा पहुँच पाउन समस्या भएकाले पोखरामा समेत उपभोक्ता अदालत आवश्यक रहेको उनीहरूको निष्कर्ष रहेको छ। उपभोक्ता हित संरक्षण मंच नेपालको आयोजनामा आइतबार पोखरामा भएको उपभोक्ता अदालत स्थापना तथा नसर्ने रोगका कारणहरू रोकथाम सम्बन्धी नागरिक समाजको पैरवी विषयक सरकारवालासँगको छलफल कार्यक्रममा सहभागीले यस्तो धारणा राखेका हुन्। कार्यक्रममा बोल्दै कास्की जिल्ला अदालतका न्यायाधीश देव कुमार गिरीले उपभोक्ता अदालत कहाँ स्थापना गर्ने, यसको क्षेत्राधिकार कस्तो हुने, कति विषयलाई समेट्ने तथा कोर्ट फी लगायतका विषयमा थप छलफल आवश्यक रहेको बताएका छन्। उपभोक्ता अदालत सम्बन्धी विषयमा छलफलका क्रममा धेरै महत्वपूर्ण कुरा उठेको भन्दै मंचले त्यसलाई ग्रहण गरी सम्बन्धित निकायमा प्रस्तुत गर्ने विश्वास व्यक्त गरेका छन्। उपभोक्ता अदालतको अवधारणा अमेरिकाबाट शुरू भएको र नेपालमा 2075 सालदेखि कानूनी रूपमा यसको शुरूआत भएको उल्लेख गरेका छन्। कार्यक्रममा प्रस्तुत कार्यपत्रबाट उपभोक्ता अदालत स्थापना तथा नसर्ने रोगका कारणबारे जानकारी पाएको उल्लेख गर्दै न्यायाधीश गिरीले नसर्ने रोगका कारण र जोखिमप्रति सचेत हुन आग्रह गरेका छनृ।

नेपाली कंग्रेसका पूर्व उपसभापति पूर्णबहादुर खड्काले यदि कुनै चमत्कार नभए पार्टी विभाजन निश्चित रहेको बताएका छन्। आइतबार सामाजिक सञ्जालमा नेता खड्काले लेखेका छन्, यदि कुनै चमत्कार भएन भने पार्टी विभाजन निश्चित छ, तैपनि हामी त्यसलाई रोक्न अन्तिम प्रयास गरिरहेका छौं। देशको वर्तमान विषम परिस्थितिमा लोकतन्त्रको इतिहास बोकेको सबैभन्दा ठूलो पार्टी विभाजन हुनुले मुलुकको लोकतन्त्रमै गम्भीर दुष्प्रभाव पार्ने चिन्ता व्यक्त गरेका छन्। पार्टीभित्र दुई पक्षले 15 महाधिवेशन तोकेर समानान्तर गतिविधि गरिरहेको बेला खड्काले सम्भावित पार्टी विभाजनलाई रोक्न अन्तिम प्रयास गरिरहेको जानकारी गराएका छन्। पुनरावलोकन माग सहित आफू अदालत गएको हुँदा र अदालतको मुद्दा विचाराधीन अवस्थामा राखिराखेकोले महाधिवेशनको प्रक्रियामा सहभागी नभएको जनाएका छन्। निर्वाचन आयोगले अपनाएको प्रक्रिया र डिभिजन बेन्चको निर्णयमा त्रुटि देखाउँदै मुद्दा पुनरावलोकन गर्ने गरी हामीलाई निशा दियो र यो मुद्दा हाल सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा रहेको छ, खड्काले लेखेका छन्। यस्तो अवस्थामा सभापति गगन थापाको नेतृत्वमा प्रारम्भ भएको कंग्रेसको महाधिवेशनमा भाग लिनु चरम अनैतिक काम हुने मेरो विश्वासको कारणले म महाधिवेशनमा सहभागी नभएको बेहोरा सम्बन्धित सबैमा प्रश्न पार्न चाहन्छु। महाधिवेशन रोक्न माग गर्दै अदालतमा निवेदन दर्ता गरे पनि कार्यतालिका रोक्न अदालतले आदेश नदिएकाले दुईवटा महाधिवेशन हुने अवस्था आएको खड्काको भनाइरहेको छ।

नेपाली कंग्रेसको 15 केन्द्रीय महाधिवेशन अन्तर्गत दोस्रो दिन असो 4 गते 73 जिल्लाका 6132 वडामा वडा कार्य समिति र क्षेत्रीय प्रतिनिधि चयन प्रक्रिया अगाडि बढ़ेको छ। आगामी असो 16-19 गतेसम्म महाधिवेशन गर्ने निर्णय अनुसार दोस्रो दिन पनि वडा अधिवेशन उत्साहप्रद रूपमा प्रारम्भ भएको हो। केन्द्रीय निर्वाचन समितिका अनुसार ताप्लेजुङ, पाँचथर, इलाम, संखुवासभा, तेह्रथुम, धनकुटा, भोजपुर, खोटाङ, सोलुखुम्बु, ओकलढुङ्गा र उदयपुरमा अधिवेशन अगाडि बढ़ेको छ। यस्तै झापा, मोरङ क्षेत्र नम्बर 6 बाहेकका क्षेत्र, सुनसरी र सप्तरीका क्षेत्र नम्बर 2 र 4 बाहेकका क्षेत्रमा अधिवेशन प्रक्रिया अगाडि बढ़ेको छ। धनुषा, महोत्तरी, सरदाई क्षेत्र नम्बर 2 बाहेक, रौतहट क्षेत्र नम्बर 1 बाहेक 12 र पर्सामा निर्वाचन कार्यक्रम अगाडि बढ़ेको छ। दोलखा, रामेछाप, सिन्धुली, काभ्रे पलाञ्चोक, सिन्धुपाल्चोक, चितवन, मकवानपुर, भक्तपुर, ललितपुर र काठमाण्डुमा पनि अधिवेशन अगाडि बढ़ेको छ। गण्डकी प्रदेशमा गोर्खा, लमजुङ, तनहुँ, कास्की, मनाङ, मुस्ताङ, पर्वत, स्याङजा, म्याग्दी, बागलुङ र नवलपुरमा अधिवेशन अगाडि बढ़ेको छ। लुम्बिनी प्रदेशका परासी क्षेत्रमा 2 बाहेक रूपन्देही, कपिलवस्तु, पाल्पा, अर्घाखाँची, गुल्मी, रोल्पा, प्युठान, दाङ, बाँके र बर्दियामा अधिवेशन अगाडि बढ़ेको छ। पद्म नर्सिङ होमलाई 50 सयबाट 100 सयको अस्पताल सञ्चालन अनुमति दिने क्रममा आर्थिक लेनदेन भएको आरोप सार्वजनिक भएपछि नेकपा एमाले गण्डकीले 3 सदस्यीय छानबिन समिति गठन गरेको छ। एमाले गण्डकी प्रदेशसभा संसदीय दलले 15 दिनभित्र घटनाको तथ्य र सत्य छानबिन गरी प्रतिवेदन पेश गर्ने कार्यदेशसहित समिति गठन गरेको हो। दलका प्रमुख सचेतक देवका पहाड़ी त्रिपाठीको संयोजकत्वमा गठित समितिमा संसदीय दलका सदस्य तथा संसदीय बोर्ड सदस्य वेद बहादुर गुरूङ र एमाले गण्डकी प्रदेश कमिटिका सचिव धनञ्जय दवाड़ी सदस्य रहेका छन्। एमाले प्रदेशसभा संसदीय दलको कार्यालयले 2083 असोज 4 गते जारी गरेको पत्रमा पद्म नर्सिङ होमलाई 100 सयको अस्पताल सञ्चालन अनुमति दिने विषयमा आर्थिक सौदाबाजी भएको समाचार सार्वजनिक भएपछि दलको गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ। उक्त पत्रमा तत्कालीन स्वास्थ्य मन्त्री तथा एमालेका प्रदेशसभा सदस्य लक्ष्मण बहादुर पाण्डे र उनका स्वकीय सचिव यादव पौडेलको संलग्नता सम्बन्धी विषयमा समाचार सार्वजनिक भएको उल्लेख गरिएको छ। उक्त विषयमा 15 दिनभित्र तथ्य सत्य छानबिन गरी प्रतिवेदन पेश गर्न समिति गठन गरिएको पत्रमा उल्लेख गरिएको छ। पद्मनरसिंह होमको 100 सयको अस्पताल सञ्चालन अनुमति प्रक्रियामा तत्कालीन स्वास्थ्य मन्त्री पाण्डे, उनका स्वकीय सचिव पौडेल र स्वास्थ्य मन्त्रालयका सचिव डाक्टर युवा निधि बसौलाको भूमिकामाथि प्रश्न उठाउँदै यसअघि अनुसन्धानत्मक सामग्री सार्वजनिक भएको थियो। उक्त सामग्रीमा अस्पतालको क्षमता विस्तारको अनुमति दिलाउने क्रममा 20 लाख, 25 लाख हुँदै 30 लाख रूपियाँसम्मको रकमबारे कुराकानी भएको दावी गरिएको थियो। अस्पतालको खाताबाट यादव पौडेलको नाममा 30 लाख रूपियाँको चेक काटिएको विवरण समेत सार्वजनिक गरिएको थियो। पौडेलले भने आफूले उक्त रकम नलिएको र आफ्नो नाममा चेक किन काटियो भन्ने आफूलाई जानकारी नभएको दावी गर्दै आएका छन्। तत्कालीन स्वास्थ्य मन्त्री पाण्डेले पनि आफूले कुनै रकम नलिएको बताएका छन्। उनले अस्पतालले आवश्यक मापदण्ड पूरा गरेको भए नियमअनुसार अनुमति दिनुपर्ने पक्षमा आफू रहेको दावी गरेका छन्। सार्वजनिक गरेको संवादमा मन्त्रीको निवासमा अस्पताल संचालकसँग रकम सम्बन्धी कुराकानी भएको देखिएको छ। पाण्डेले भने रोकिएको काम फुकाउन स्वकीय सचिवसँग समन्वय गर्न भनेको तर आफूले रकम लिन नभनेको बताएका छन्। स्वकीय सचिव पौडेलले सार्वजनिक संवादमा रकम सम्बन्धी कुराकानी भएको स्वीकार गरे पनि आफूले रकम नलिएको दावी गरेका छन्। उनले रकमको विषय स्वास्थ्य मन्त्रालयका सचिव डाक्टर युवा निधि बसौलासँग जोड़िएको दावी गरेका छन्। अस्पताल संचालक यादव गौतमले पनि आफूलाई मन्त्रालयका सचिवले रकम मागेको दावी गरेको सार्वजनिक सामग्रीमा उल्लेख गरिएको छ। बसौलाले भने आफूले कुनै रकम नलिएको र गलत काम नगरेको बताएका छन्। यसअघि सार्वजनिक भएको सामग्रीमा अस्पतालको अनुमति प्रक्रिया अगाडि बढ़ेको र त्यसपछि अनुमति प्राप्त भएको विषयलाई रकम सम्बन्धी आरोपसँग जोडेर प्रश्न उठाइएको थियो तर रकमको वास्तविक लेनदेन भएको हो वा होइन भन्ने विषय भने सार्वजनिक सामग्रीबाटै अन्तिम रूपमा पुष्टि भएको छैन। एमाले गठन गरेको छानबिन समितिले यही विषयमा तथ्य र सत्य पत्ता लगाउने गरी 15 दिनभित्र प्रतिवेदन बुझाउनेछ। समितिको प्रतिवेदनले तत्कालीन मन्त्री पाण्डे र उनका स्वकीय सचिवले भने आफूले कुनै रकम नलिएको र गलत काम नगरेको बताएका छन्। यसअघि सार्वजनिक भएको सामग्रीमा अस्पतालको अनुमति प्रक्रिया अगाडि बढ़ेको र त्यसपछि अनुमति प्राप्त भएको विषयलाई रकम सम्बन्धी आरोपसँग

0: راجنامه دیگه تیه तब रेडियो अनुपूर्ण 93.4 MHz में बिहान 6 बजे का अनुपूर्ण हाइलाइट्स सुन्दै हुनुहुन्छ। अनुपूर्ण हाइलाइट्स में एक विश्राम।
1: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा संचालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट +2 वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटीपानी, पोखरा। फोन 061-588-115, 98-251-98-190।
2: पोखरामा एकमात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै बीबीए, बीई, बीकम, बीबीएस, बीएचएम, बीसीए, बीएएलएलबी, बी फार्मा, एमबीबीएस आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6 देखि 8 सम्म हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर, थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका सीईओहरूले पनि गर्नु भएको मास्टर्स डिग्री अब एनटीएचएमसी कलेज पोखरामा। क्लासेस हुने ठाउँ एनटीएचएमसी गैरापाटन पोखरा। फोन नम्बर 061-576-458-577-903। मौकाको फाइदा उठाउनुहोस्।
3: फ्रिस्टाइल आयुर्वेद केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
4: हँ, यो कसरी सम्भव छ र? कत्ता कत्ता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
3: किन आत्तिनु पर्यो? फ्रिस्टाइल हस्पिटलमा खुलेको फ्रिस्टाइल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
4: साँच्चै हो र?
3: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग, बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इन्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ। हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टेल आयुर्वेद केन्द्र, फिस्टेल हस्पिटल, तेस्रो तला, गैरापाटन 4, पोखरा। फोन 061-450-424-98-084-46-525।
5: के तपाईँ युके युनिभर्सिटीको द मोस्ट प्रेस्टिजियस येट अफोर्डेबल डिग्री पोखरामा लिन चाहनुहुन्छ? नेपालकै प्रतिष्ठित इनोवेट नेपाल ग्रुप आईएनजी द्वारा प्रवर्तित फिस्टेल माउन्टेन कलेजमा युनिभर्सिटी अफ वुल्भरह्याम्प्टन युके सँगको साझेदारीमा बीएससी अनर्स साइबर सेक्युरिटी र बीएससी अनर्स कम्प्युटर साइन्समा भर्ना खुल्यो। पोखराकै उत्कृष्ट फिजिकल एन्ड एजुकेसनल इन्फ्रास्ट्रक्चर र म्यानेजमेन्ट सहितको वातावरणमा अध्ययन गर्न सम्पर्क गर्नुहोस्। सम्पर्क फिस्टेल माउन्टेन कलेज, मुस्ताङचोक, पोखरा। फोन नम्बर 98-02-85-17-17, 98-02-85-17-17।
6: दिव्यनयन आँखा घर क्लिनिक प्राली, नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्य अवधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
1: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ

0: लाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबार देखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटिनी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007 97-623-36-817। पद्मश्री हस्पिटल एण्ड अलाइड साइन्सेस प्राली न्यूरोड पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
1: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलासन, डाक्टर वन्दना श्रेष्ठ,
2: हार जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ,
1: जनरल एण्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ,
2: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पोन,
1: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ,
2: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेर्चन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी,
1: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल,
0: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजु राज श्रेष्ठ, नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पियुष गिरी, छाला विज्ञान भेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थोसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमोल पौडेल,
3: वार्ड आईसीयू एनआईसीयू जनरल एण्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलोसिस सेवा र आँखा उपचार सेवा, 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
1: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एण्ड एलआई फाइन्सेस प्राली पोखरा 9 न्यू रोड, फोन 061-590-162 590-163।
4: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्राली सिर्जना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
5: हाम्रा सेवाहरू
4: हार्ट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
5: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
4: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
5: पेट, छाती, मुटु, थाइराइड तथा मधुमेह रोग,
4: न्युरो सर्जरी सेवा,
5: बाल रोग,
4: नाक कान तथा घाँटी रोग,
5: मानसिक तथा स्नायु रोग,
4: प्रसूति तथा स्त्री रोग,
5: छाला, यौन तथा कुष्ठ रोग,
4: नेत्र रोग,
5: दाँत तथा मुख रोग,
4: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिफ्राइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन,
5: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
4: सुविधा सम्पन्न आईसीयू सेवा,
5: डिजिटल एक्सरे,
4: सिटी स्क्यान सेवा,
5: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
4: इन्डोस्कोपी, इसिजी, इइजी, पीटीए,
5: फिजियोथेरापी, युरोफ्लोमेट्री,
4: केमोथेरापी,
5: सुरक्षित गर्भपतन सेवा,
4: होल बडी चेकअप, हेल्थ प्याकेज,
5: मेट्रो सिटी हस्पिटल प्राली पोखरा 8 सृजना चोक कास्की।
4: फोन 061-572-648 572-849।
6: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
7: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान, श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
6: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
7: थप जानकारीको लागि पद्मश्री हस्पिटल एण्ड एलाइड फाइन्सेस प्राली पोखरा 9 न्यू रोड, फोन 061-590-162 590-163।
8: हेलो
9: हजुर, नमस्कार।
8: हेलो
9: नमस्कार काका, सुन्नु भएन?
8: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न, खै को बोलेको हो, मैले केही भरै पाइन।
9: हजुर काका नमस्कार, म भतिज बोलेको, भतिज सुन्नु भएन?
8: ए रामु हो, हेर न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
9: हो यही कुरा भन्नलाई फोन गरेको काका, अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कान... भएको उपचार केन्द्र खुलेको छ। कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ। त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको।
8: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
9: हुन्छ काका, हुन्छ। कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
8: ल, यो कुरा चाहिँ गजब सुनायो भतिज। म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
0: INF नेपाल, हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र, पोखरा 15, नयाँ गाउँ। फोन 061-433-342-433-640।
1: होम केयर सेवा, होम केयर सेवा।
10: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
1: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा, व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
10: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
1: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
10: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
1: सुत्केरी नवजात शिशुको हेरचाह,
10: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
1: केयर गिभर हेरचाहकर्ता, घरेलु सेवा,
10: डाक्टर ल्याब सेवा,
1: औषधि डेलिभरी सेवा,
10: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिलेढुङ्गा, पोखरा, निबागल्ली र बुढी बजार। फोन 061-411-777, मोबाइल 98-560-99-77।
0: सहारा बहुमुखी प्राविधिक शिक्षालय गौडाको मुख भद्रकाली चोक पोखरामा डिप्लोमा इन प्राविधिक स्वास्थ्य सहायक हेल्थ असिस्टेन्ट, डिप्लोमा इन फार्मेसी, डिप्लोमा इन ल्याब टेक्निसियन, डिप्लोमा इन एक्सरे टेक्निसियनको उच्च गुणस्तरीय पढाई शीघ्र सञ्चालन हुँदैछ। सम्पर्क 98-560-33-405, 98-560-33-405।
11: स्याङ्जा, पर्वत, बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ? विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ? अब त्यो चिन्ता सकियो। तपाईँ गाउँमै बस्नुहोस्, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्। हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन्। त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके, युएसए, क्यानाडा, अस्ट्रेलिया, जापान, युरोप लगायतका संसार भर पठाइन्छ। पोखरा धाउनु पर्ने छैन, समय पनि बचत, पैसा पनि बचत। विश्वास लाग्दैन? पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस्। रेटमा पनि ढुक्क, सेवामा पनि ढुक्क। किन बढी खर्च गर्ने, किन समय खेर फाल्ने, जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ। फ्री पिकअप पोखरा भ्याली, बस पार्क पिकअप स्याङ्जा, पर्वत, बागलुङ तथा वरिपरिका क्षेत्र।
0: डोर टू डोर इन्टरनेसनल डेलिभरी, पोखराकै सस्तो रेट, सेफ, सेक्युर, रिलायबल। फोन 98-560-010-31, 97-150-010-31। पोखरा न्यू रोड, BND भवन, सानीमा बैंक रहेको भवन।
12: छोरा, नेपालको पढाई पनि पूरा भयो, अब के विचार गरेका छौ त? यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने?
13: खै बाबा, दुधारमा छु, साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्।
12: यसरी हतारमा निर्णय गर्नु हुँदैन, पछि पछुताउनु पर्ला नि।
13: के गर्ने त बाबा, तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ?
14: हेर, लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
12: नेपलिज इन्काउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि, जसले स्वदेश वा विदेशमा कुनै विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ।
13: अनि बाबा, यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइल्स क्लासेसको सुविधा पनि छ र?
12: छ नि, त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ।
1: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेपलिज इन्काउन्टर कन्सल्टेन्सी, दिहीको पाटन स्ट्रिट नम्बर 18, लेक साइड पोखरा। फोन 061-454-689, 452-715।
15: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड्कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ECG को सेवा पनि उपलब्ध रहेको छ।
16: बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार।
15: शनिबार अर्थात यही असौ 17 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखे चोक। सम्पर्क 98434-032-29, 98028-59321, 061-581-8071।

0: नेकपा एमालेको सचिवालय बैठकले राष्ट्रिय प्रतिनिधि परिषद बैठक बोलाउन सहमति गरेको छ। आजदेखि बस्ने केन्द्रीय समितिको बैठकका एजेण्डा तयका लागि अपरान्न बसेको सचिवालय बैठकले यो निर्णय गरेको हो। दशौं सचिवालय बैठकले यसअघि कार्यदलले तयार पारेको प्रतिवेदन अनुमोदन गरेको महासचिव शंकर पोखरेलले बताएका छन्। कार्यदलका संयोजक रामबहादुर थापा बादलले पेश गरेको प्रतिवेदनलाई सचिवालय बैठकले निचोड़मा पुर्याएको छ। उपाध्यक्ष एवं कार्यदलका संयोजक रामबहादुर थापा बादल र महासचिव शंकर पोखरेलले तयार पारेको प्रतिवेदन संयोजन गरेर एकीकृत प्रतिवेदन बनाइएपछि यसलाई अनुमोदन गरिएको हो। भोटेकोशी बाढ़ीमा परि ज्यान गुमाएकाहरूको मध्ये 1436 जनाको शव फेला परेको छ। नेपाल प्रहरीका अनुसार हिजो बिहान 11 बजेसम्म रसुवामा 223, नुवाकोटमा 203, धादिङमा 72, चितवनमा 365, गोर्खामा 79, तनहुँमा 38, नवलपरासी पूर्वमा 232 र नवलपरासी पश्चिममा 222 गरी 1434 शव फेला परेका हुन्। फेला परेका शव पहिचानका लागि डीएनए नमूना संकलन गरी हालसम्म 1292 शव व्यवस्थापन गरिएको प्रहरीले जनाएको छ। सरकारले ल्याएको राहत प्याकेजमा बाढ़ी पीड़ितहरूले असहमति जनाएका छन्। सरकारले राहत तथा पुनर्स्थापनाका लागि पीड़ितका लागि विभिन्न शर्त राखेपछि बाढ़ी पीड़ित आक्रोशित बनेका हुन्। सरकारले ल्याएको राहत तथा पुनर्स्थापना अन्तर्गत विभिन्न बुदामध्ये तपसिल राखेर शर्त राखेको छ। विस्थापितका लागि सरकारले व्यवस्थापन गरेको ठाउँमा मंजूर हुनुपर्ने शर्त राखिएको छ। सरकारले पीड़ितका लागि राखेको पहिलो शर्तमा नेपालभर आफ्नो र आफ्नो परिवारको नाममा बसोबास योग्य घर नभएको साथै बसोबास र जीविकोपार्जनका लागि अन्यत्रबाट अनुदान प्राप्त नगरेको सो घोषणा गरेको हुनुपर्ने भनेको छ। दोस्रो बुदामा सरकारले अस्थायी आवासको व्यवस्थापन गरेमा उक्त आवासमा बस्न मंजूर भएको र त्यस पश्चात बसोबास र जीविकोपार्जनको अनुदान दावी नगर्ने प्रतिबद्धता जनाउनुपर्ने उल्लेख छ। नुवाकोट विदुर 10 बेत्रावतीका योगेश डंगोलले सरकारले दिन्न भन्दैनौ, यसरी लिन मान्छौ कि मान्दैनौ भन्दै प्रश्न गरेका छन्। सरकारी पीड़ितलाई राहत दिने नाममा हलो अड्काउने काम गरेको भन्दै आक्रोश पोखेका हुन्। उनले भनेका छन् नेपालभित्र अलि पर बचेको खोस्रेर खाने सानो गोठ घर बारी केहीको पक्कै छ, त्यति रहेकै भरमा पीड़ितले अर्को दुःख खेप्ने पर्न देखियो। भदौ 10 भटेकोशी बाढ़ीका दिन योगेश मुस्किलले बचेका थिए। बाढ़ीले उनको बेत्रावतीमा रहेको घण्टीघर बाढ़ीले तहस नहस बनाएको छ। आफ्नो ठाउँ बेत्रावतीलाई केही गरौं भन्दै कहिले झोलिङ्गो पुल निर्माण कहिले मन्दिर निर्माणमा संलग्न डंगोलले गाउँका सबैलाई समयको सूचना दिउं भनेर आफ्नै घरमा ठूलो घड़ी राखेका थिए, तर उक्त घर भुटेकोशी बाढ़ीमा क्षति पुगेको छ। बाढ़ीबाट विस्थापित नुवाकोट किसपाङ गाउँपालिकाका जीवन श्रेष्ठ सरकारले ल्याएको राहत तथा पुनस्थापनाको कार्यक्रम पीड़ित मैत्री नभएको बताउँछन्। उनले प्रश्न गरेका छन् अरूलाई कति चित्त बुझ्यो थाहा छैन, मलाई सरकारको योजना चित्त बुझेन। घर परिवार गुमाएर बाढ़ीबाट विस्थापित नुवाकोट विदुर 7 सोलेका स्थानीय अश्विन रैला पनि सरकारले ल्याएको योजना पीड़ित मैत्री नभएको बताउँछन्। रसुवा उत्तरगा गाउँपालिकाका सुरेन्द्र आचार्य पनि उस्तै गुनासो रहेको छ। सरकारले एकातिर राहत तथा पुनर्स्थापनाका लागि पीड़ितलाई शर्त अगाडि सारिरहेको बेला आफ्नो प्रियजन हराएर नभेटिएपछि काजक्रिया पूरा गरेकाहरूको मृत्यु दर्ता नहुँदा अर्को झमेला थपिएको छ। नुवाकोट विदुर नगरपालिका 7 राजकुमार भट्टले भोटेको सिपाड़ीमा हराएका आफ्नो परिवारको काजक्रिया पूरा गरेपछि मृत्यु दर्ता गरे पनि जिल्ला प्रहरीले स्वीकार गरेन। झन्झटिलो कानूनी अड़चनका कारण भट्ट मात्र होइन धेरैले अहिले आफ्नो गुमेका सन्तानको मृत्यु दर्ता गर्न सकिरहेका छैनन्। देशभर डेंगू संक्रमितको संख्या 5238 पुगेको छ। इपिडियमोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्याङ्क अनुसार 5238 जनामा डेंगू संक्रमण देखिएको हो। 2082 पुष 17 2083 भाद्र 30 गते जनवरी 1 सेप्टेम्बर 15 2026सम्मको पाक्षिक विश्लेषण अनुसार देशका 74 जिल्लाबाट यो संख्यामा डेंगू संक्रमण तथ्याङ्क सार्वजनिक भएको हो। महाशाखाले हाल विशेष गरी वर्षा र वर्षापछिको समयमा डेंगू संक्रमण थप बढ़न सक्ने चेतावनी दिँदै निरन्तर अवस्थाको विश्लेषण रोकथाम तथा नियन्त्रणका सुझाव जारी गरिरहेको छ। देशका विभिन्न भागमा संक्रमण देखिए पनि झापा बागलुङ सुनसरी पाल्पा कास्की र दाङ लगायतका जिल्लाहरूमा संक्रमण तीव्र गतिमा बढ़िरहेको छ। स्थानीय तहको तथ्याङ्क हेर्दा बागलुङ नगरपालिकामा सबैभन्दा बढ़ी 1017 जनामा संक्रमण पुष्टि भएको छ। यसैगरी पोखरा महानगरपालिकामा 185 जना, इटहरी नगरपालिकामा 119 जना र भद्रपुर नगरपालिकामा 107 जनामा डेंगू रोगी भेटिएका छन्। संक्रमण बढ़ी देखिएका क्षेत्रहरूमा नियन्त्रणका क्रियाकलापहरू तीव्र पारिएको छ। त्रिवेणी संगीतालय पोखरा कास्कीले बाल प्रतिभाको खोजी अभियान अन्तर्गत आयोजना गरेको सुपर भोइस अफ त्रिवेणी किड्सको चौथो संस्करणमा 42 जना बाल प्रतिभा क्वार्टर फाइनलका लागि छनौट भएका छन्। शनिबार भएको प्रतिस्पर्धाबाट 60 जना प्रतिस्पर्धी मध्ये 42 जना छनौट गरिएको कार्यक्रम संयोजक सुनिल बरालले जानकारी दिएका छन्। प्रतिभाको खोजी र अवसरको यात्रामा अगाडि बढ़िरहेको कास्की आइडल सीजन 2 को पहिलो एलिमिनेशन राउण्ड सम्पन्न भएको छ। गायन र नृत्य तर्फबाट समान 22-22 जना गरी 44 जना प्रतियोगी अर्को चरणका लागि छनौट भएका छन्। सान्ज क्रिएसन्स प्रालीको आयोजनामा सञ्चालन भइरहेको प्रतियोगिताको एलिमिनेशन राउण्डमा प्रतियोगीहरूले आफ्नो गायन तथा नृत्य प्रस्तुत गरेका थिए। छनौट भएका प्रतियोगी अब आगामी चरणमा प्रवेश गर्नेछन्। आयोजकले सार्वजनिक गरेको विवरण अनुसार अर्को राउण्ड असोज 10 गते हुनेछ। दम्पुस पोखरी घोताने चेलीबेटी समूह पोखराले रसुवाको भोटेकोशी बाढ़ी पीड़ितका लागि 1,00,000 रूपियाँ आर्थिक सहयोग प्रदान गरेको छ। संकलित रकमलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार राहत कोषको आधिकारिक खातामा दाखिला गरे पश्चात समूहकी अध्यक्ष माया कुमारी गुरूङले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूलाई सहयोगको हात फैलाउन अपील गरेका छन्। आपदा विपदको समयमा संसारभर छरिएर रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूले मन फुकाएर थोपा थोपा गरी मदत एवं सहयोग गरौं अध्यक्ष गुरूङले भनेका छन्। तपाईँ रेडियो अनुपूर्ण 93.4 मेगाहर्जमा बिहान 6 बजेको अनुपूर्ण हाइलाइट्स सुन्दै हुनुहुन्छ। अनुपूर्ण हाइलाइट्समा एकैछिन विश्राम।
1: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
2: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ? तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
3: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
2: त्यसैले साधारण एमआरआई होइन, फ्री टेस्टलाई एमआरआई गराउ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय फ्री टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
3: यहाँ अत्याधुनिक 3 टेस्ला मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
2: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुत्यु एमआरआई होल बडी, एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, 3T एमआरआई नै गराउ। समयमै सही पहिचान गरौ, स्वास्थ्य जोगाउ, पैसा बचाऊ। थप जानकारीका लागि फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 98-560-0729।
4: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौँ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
5: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
4: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-576-044
5: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
6: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
7: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
6: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
2: आजै बुक गर्नुहोस् www.landmarkhotel.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस गैरीधारा काठमाडौँ, कन्ट्याक्ट 9853555928, विजिट www.landmarknepal.com।
7: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 9856081331, 9796114905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
2: संजीवनी हस्पिटल नेपालगंज र दाङपछि अब तपाई हाम्रो शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित। सम्पर्क संजीवनी हस्पिटल पोखरा प्रहरी, भेटरी मार्ग हस्पिटल चोक पोखरा 12 कास्की, फोन 061578116,

0: मन शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 0165274256357526

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्स मा पनि उपलब्ध छ।
1: अनि मेरो दाँत दुखेर हैरान भएको छु, त्यसैमा छोरा छोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
2: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउ न।
1: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
2: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन्, जस्तै पेट, छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
3: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 0165685536, मोबाइल 9856000536।
4: गोयल मेटल इन्डस्ट्रिजको उत्कृष्ट उत्पादन जिन्दल एसएस पाइप, नेपालको नम्बर वन ब्रान्ड। नक्कली देखि सावधान, जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।
5: ओ सुरेश, बिहान बिहान कता जान लागिस?
2: हेर्ने रमेश, भएको मोबाइल बिग्रियो, त्यसैले एउटा राम्रो खालको मोबाइल किन्नलाई पोखरातिर जान लाग्यो। आज मोबाइल किन्नलाई बजारतिर यताउता गर्दै दिन जाला हस यार, आजको पास त उतै होला हस यार।
5: अहिलेको समयमा पनि मोबाइल किन्नलाई यता उता जानुपर्छ र? पोखरामा रहेको मोबाइल टावरमा गएपछि आफूलाई मन परेको जस्तो भने त्यस्तै मोबाइल पाइन्छ। जाम हिँड भन, मेरो ब्यागमा गएर आइहालम।
6: पोखराको एकमात्र जानु पर्ने ठाउँ गण्डकी प्रदेशकै ठूलो मोबाइल हब पोखराको मुटु महेन्द्र पुलमा आउनुहोस्। तपाईँले चाहे जस्तो रोजे जस्तो होलसेल मूल्यमा मोबाइल तथा मोबाइलका सामानहरू पाउन सक्नुहुनेछ। साथै यस मोबाइल टावरमा सीसी क्यामेरा, विभिन्न कन्सल्टेन्सी, होटल, सहकारी संस्था पनि रहेका छन्। त्यसैले मोबाइल टावरमा गएपछि कतै डुली हिँड्नु नपर्ने, जे चाहिए पनि एकै ठाउँमा उपलब्ध हुनेछ। प्रोपराइटर उदय केसी लाउरे दाई, महेन्द्र पुल मोबाइल टावर। मोबाइल 9856048082, 9461482।

0: विषमसेन पुनः हाइलाइट्समा स्वागत छ। अन्तर्राष्ट्रिय समाचार। इरान समर्थित यमनको हुती विद्रोहीले साउदी अरबको राजधानी रियादमा तथा लाल सागरको तटीय क्षेत्रका ऊर्जा केन्द्रहरूमा ड्रोन र ब्यालिस्टिक क्षेप्यास्त्र आक्रमण गरेको बताएको छ। साउदी अधिकारीहरूले शनिबार रियादतर्फ प्रहार गरिएको एउटा ब्यालिस्टिक क्षेप्यास्त्रलाई निस्तेज गरिएको बताएका छन्। पाकिस्तानको दक्षिण पश्चिमी बलुचिस्तान प्रान्तमा सुरक्षा बलले संचालन गरेको कार्यवाहीमा पाँचजना लडाकू मारिएका छन् भने 23 जना अपहरित नागरिकको उद्धार गरिएको पाकिस्तानी सेनाले जनाएको छ। सेनाको संचार तथा जनसम्पर्क शाखा इन्टर सर्भिसेस पब्लिक रिलेशन्सका अनुसार कलात नजिकै पाकिस्तान हाइवे N25 लडाकूहरूले यात्रुहरूलाई अपहरण गरी फिरौती असुल्ने, रकम उठाउने तथा सवारी साधन कब्जा गर्ने उद्देश्यले अवैध चेक पोस्ट स्थापना गर्न खोजेका थिए। लडाकूहरूको गतिविधिबारे जानकारी पाएपछि सुरक्षा बलले तत्काल कार्यवाही अगाडि बढ़ाएको थियो। त्यसक्रममा भएको गोली हानाहानमा 5 जना लडाकू मारिएको आईएसपीआरले जनाएको छ। अब खेल समाचार। जापानमा चलिरहेको 20 औं संस्करणको एसियाली खेलकूद अन्तर्गत महिला भलिबलमा नेपालले किर्गिस्तानलाई 3-0 सोझो सेटमा हराएको छ। हिजो भएको वर्गीकरण चरणको खेलमा नेपालले पहिलो सेट 25-20, दोस्रो सेट 25-16 र तेस्रो सेट 25-20 जितेको छ। अब नेपालले 9 औंदेखि 12 औं स्थानका लागि हङकङसँग खेल्नेछ। जापानमा चलिरहेको 20 औं एसियाली खेलकूद अन्तर्गत महिला कराँतेको कुमितो विधामा नेपालकी एरिका गुरूङ पदकविहीन भएका छन्। नागोयामा भएको 68 केजी माथिको काँस्य पदक प्रतिस्पर्धामा एरिका साउदी अरेबियाकी मोस्तफा दिना अहमदसँग 8-7 अंकले पराजित भइन्। एक समयसम्म अग्रता बनाएकी एरिका अन्तिम समयमा 2 अंक गुमाउँदा पदकविहीन भएकी हुन्। पोखरामा उपभोक्ता अदालत स्थापना गर्न सरकारवालाको जोड़, केन्द्रमा मात्र सीमित हुँदा समस्या भएको उल्लेख। पद्म नर्सिङ होमको सैया थप्न तत्कालीन मन्त्रीले घुस मागेको आरोप। एमाले गठन गर्यो 3-सदस्यीय छानबिन समिति। नेपाली कंग्रेसको 15 औं महाधिवेशन दोस्रो दिनसम्म 73 जिल्लाका 6132 ओडामा अधिवेशन सकियो। केही ठाउँमा 5 गते पनि अधिवेशन जारी रहने। राहत र पुनस्थापनाप्रति बाढ़ी पीड़ित आक्रोशित, मृत्यु दर्तामा पनि झमेला। डेंगू संक्रमितको संख्या 5238 पुग्यो, बागलुङ नगरपालिका सर्वाधिक प्रभावित। कास्की आइडल 2 को पहिलो एलिमिनेशन राउण्ड सम्पन्न, गायन र नृत्यतर्फ 22 जना अर्को चरणका लागि छनौट। साउदीको राजधानीमा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको हुतीको दावी। पाकिस्तानमा सुरक्षा कार्यवाहीमा 5 लडाकू मारिए, 23 नागरिकको उद्धार। र एसियाली खेलकुदको महिला भलिबलमा नेपालको पहिलो जीत, एरिका गुरूङ पदकविहीन। मेरा 6 बजेको अनुपूर्ण हाइलाइट्समा समाचारको सिलसिलालाई यति नै। प्राविधिक साथी अरविन्द सहित सञ्जयलाई विदा दिनुहोस्। नमस्कार।
1: रेडियो अन्नपूर्ण 93.4

0: आजदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला बिहानको 7 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचादी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने क्षमा।
5: 93.4 रंगबहार रंगबहार
6: बजर सँगै उपहारै उपहार बम्परमा यामाहा रेजियर
5: बजर पेन्सले घर रंगाउनुहोस् र लक्की ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
6: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ, खुशी बढाऊ, उपहार जित्ने अवसर पाऊ।
5: बजर पेन्स

0: भविष्यतर्फ।
1: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौं। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
2: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड्कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र इसिजीको सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही असोज 17 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखेचोक। सम्पर्क 98434032929, 98028-59321, 061-581-871।
3: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
4: ओहो नासर बे, कति छ्याब डिजाइन बे मारेगा न खिनानी खनि तोला
5: खनाई दिवा नासर बे रूपाकोट ज्योति सुनचाँची दुकान महेन्द्र पुलारी तोला
4: ए नई च्याबा मार दोकान पो मोना नई पेसोलाई नै च्याबा चुरा रैया औठी हमेला झोका टस टिग्री हार तान चनाइ तो पो हो नि जगा मात्र आँगी खैमा खैमा समस्या पर्दी र मार चुवल तुई बिसानारी बेल्ले छ्याबा पोपिम ओछे
5: हजुर किमे झोकोलाई नि छ्याबा मारे डिजाइन गहना सैदी म बिसा वा चुवल तुई बिसा रूपाकोट ज्योति सुनचाँदी दुकान पोखरा महेन्द्र पुलारी खुवाओ जु दुकान पोखरा महेन्द्र पुलाई विशाल बजार गेट गलो धिताई पालिखी चोकै यावै क्यार मोहै
4: जगा मात्र आँगी रूपाकोट ज्योति सुनचाँदी दोकाने घिस शाखा पोखरा महेन्द्र पुलारी अन्नपूर्ण सुपर मार्केट आडरे मुहै आसुम ल्यादो
5: समुदाय रबा ता क्रिबा ज्याला जाति क्रिबा छतैरा न त खैमा बिलन चन्नै यामो
4: तोय निल ती बिस्या रूपाकोट ज्योति सुनचाँदी दोकान महेन्द्रपुल पोखरा। सम्पर्क 061-585-8-15 98-560-35-8-15 प्रोप्राइटर दशरथ सुनार
5: छतैरा त तान नि बिम्द
6: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाऊ है रूपाकोट।
7: के तपाईँ युके युनिभर्सिटीको द मोस्ट प्रेस्टिजियस येट अफोर्डेबल डिग्री पोखरामा लिन चाहनुहुन्छ? नेपालकै प्रतिष्ठित इनोभेट नेपाल ग्रुप आईएनजी द्वारा प्रवर्धित क्रिस्टल माउन्टेन कलेजमा युनिभर्सिटी अफ वुल्भरह्याम्प्टन युके सँगको साझेदारीमा बीएससी अनर्स साइबर सेक्युरिटी र बीएससी अनर्स कम्प्युटर साइन्समा भर्ना खुल्यो। पोखराकै उत्कृष्ट फिजिकल एन्ड एजुकेसनल इन्फ्रास्ट्रक्चर र म्यानेजमेन्ट सहितको वातावरणमा अध्ययन गर्न सम्पर्क गर्नुहोस्। सम्पर्क क्रिस्टल माउन्टेन कलेज मुस्ताङचोक पोखरा। फोन नम्बर 98025817 98025817।
8: होम केयर सेवा होम केयर सेवा
9: हेलो होम केयर डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर
8: के हजुरको घरमा वृद्ध आमा बुबा बाजे बजै दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
9: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
8: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
9: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
8: सुत्केरी नवजात शिशुको हेरचाह,
9: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
8: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
9: डाक्टर ल्याब सेवा,
8: औषधि डेलिभरी सेवा,
9: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिमलढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार। फोन 061-411-777 मोबाइल 98560-89-2।
10: ओहो
0: छोरीको बिहेको कुरा पनि छिनियो। अब नाता गोता इष्टमित्रलाई बोलाउन कार्ड छाप्नु पर्यो।
10: कार्ड भन्दा पनि पहिले त बिहे भोज पार्टी कहाँ गर्ने भन्ने निदो गर्नु पर्यो नि।
0: त्यसको लागि त चिन्तै छैन, बाजेको सेकुवा नागढुङ्गाको व्यवस्थापनमा दिव्यश्री ब्याङ्क्वेट छ नि, त्यही भव्य पार्टी गरिन्छ।
10: होइन, ठाउँ अलि फराकिलो भएको, पाहुना पासको गाडी पार्किङ गर्न मिल्ने, फोटो भिडियो खिच्दा राम्रो आउने ठाउँ खोज्नु पर्छ क्या।
0: ल, तिमीलाई थाहै छैन दिव्यश्री ब्याङ्केटमा आफ्नै पार्किङको प्रशस्त सुविधा, 500 जनासम्म एकैचोटि पार्टी गर्न सकिने ठुलो आकर्षक एसी हल, 200 जनासम्म अटाउने अर्को छुट्टै हल पनि छ। खाना त कुरै नगरम, बेसरी स्वादिलो छ।
10: ल त्यसो भए त बुक गरिहाल्नुहोस्, फेरि अहिले अर्कोले बुक गर्ला नि।
0: त्यति मात्र होइन क्या, टाढा टाढाबाट आउने पाहुनाका लागि होटल रुमको पनि व्यवस्था छ।
9: बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा, हरेक किसिमका पार्टी, बिहे भोज, व्रतबन्ध, पास्नी, सभा समारोह, बर्थडे पार्टी लगायत सबै किसिमका पार्टी गर्नका लागि पोखराकै उत्तम स्थल बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा। फोन 061-533-123, 98-028-50-701, 98-028-50-702।
11: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स, सर्भिस, स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 061-527-426-537-526।
9: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस प्राली न्युरोड पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
12: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलासन, डाक्टर वन्दना श्रेष्ठ,
13: हार जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ,
12: जनरल एन्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ,
13: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पोन,
12: रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ,
13: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी,
12: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल,
13: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजू राज श्रेष्ठ, नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पियुष गिरी, छाला विज्ञान भेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थोसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमल पौडेल,
14: वार्ड आईसीयू, एनआईसीयू, जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलोसिस सेवा र आँखा उपचार सेवा, 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
12: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलआई साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162, 590-163।
9: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
10: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
9: त्यसैले साधारण एमआरआई होइन, फ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय फ्री टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
10: यहाँ अत्याधुनिक 3 टेस्ला मेसिनद्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
9: अनुभवी एमआरआई टेक्नोलोजिस्टद्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टरद्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध।
13: सम्बन्ध रहेको छ। साधारण एमआरआई होइन, थ्रीटी एमआरआई नै गराऊ। समयमै सही पहिचान गरौं, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीका लागि फेवा थ्रीटी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9, नागढुङ्गा। फोन 061-591-728, मोबाइल 9856-027-29।
15: स्याङ्जा, पर्वत, बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ, विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ, अब त्यो चिन्ता सकियो। तपाईँ गाउँमै बस्नुहोस्, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्। हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन्। त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके, युएसए, क्यानाडा, अस्ट्रेलिया, जापान, युरोप लगायतका संसार भर पठाइन्छ। पोखरा धाउनु पर्ने छैन, समय पनि बचत, पैसा पनि बचत। विश्वास लाग्दैन? पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस्। रेटमा पनि ढुक्क, सेवामा पनि ढुक्क। किन बढी खर्च गर्ने, किन समय खेर फाल्ने, जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ। फ्री पिकअप पोखरा भ्याली, बस पार्क पिकअप स्याङ्जा, पर्वत, बागलुङ तथा वरिपरिका क्षेत्र।
13: डोर टू डोर इन्टरनेसनल डेलिभरी, पोखराकै सस्तो रेट, सेफ, सेक्युर, रिलायबल। फोन 9856-010-31, 9750-010-31। पोखरा न्यू रोड, बीएनडी भवन, सानेमा बैंक रहेको भवन। सहारा बहुमुखी प्राविधिक शिक्षालय गौडाको मुख भद्रकाली चोक पोखरामा डिप्लोमा इन प्राविधिक स्वास्थ्य सहायक हेल्थ असिस्टेन्ट, डिप्लोमा इन फार्मेसी, डिप्लोमा इन ल्याब टेक्निसियन, डिप्लोमा इन एक्सरे टेक्निसियनको उच्च गुणस्तरीय पढाइ शीघ्र सञ्चालन हुँदैछ। सम्पर्क 9560-33405, 9560-33405।

0: स्वाद जस्ते संबंध गास्त ज्ञान मसाला
1: अयानी मेरो दाँत दुखेर हैरान भएको छु। त्यसैमा छोरा छोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
2: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउ न।
1: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
2: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
3: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 0165685536, मोबाइल 9855600536।
4: दैनिक 1 रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा। हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै ₹2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्समा पनि उपलब्ध छ।
1: संजीवनी हस्पिटल नेपालगंज र दाङ पछि अब तपाई हाम्रो शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित सम्पर्क संजीवनी हस्पिटल पोखरा प्रहरी भेटनरी मार्ग हस्पिटल चोक पोखरा 12 कास्की फोन 061-578-161-578-162।
2: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस 5 नेपाल्स नंबर 1 ब्रांड नक्कली देखि सावधान जिंदल को लोकप्रियता ने गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम।

0: कोऑपरेशन
1: 24 घंटा एम्बुलेंस इमरजेंसी अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा
0: सुविधा संपन्न आईसीयू सेवा
1: डिजिटल एक्सरे
0: सिटी स्कैन सेवा
1: वीडियो एक्सरे इकोकार्डियोग्राफी
0: इंडोस्कोपी ईसीजी ईईजी पीटीए
1: फिजियोथेरापी यूरोफ्लोमेट्री
0: केमोथेरापी
1: सुरक्षित गर्भपतन सेवा
0: होल बॉडी चेकअप हेल्थ पैकेज
1: मेट्रो सिटी हॉस्पिटल प्राली पोखरा 8 सृजना चौक कास्की
0: फोन 061-572-648-572-849
2: जलवायु परिवर्तन र रेड प्लस सम्बन्धमा नेपाल आदिवासी जनजाति महासंघको अडान
3: भूमि वन र प्राकृतिक स्रोत सँगको आदिवासी जनजातिको अन्योन्याश्रित सम्बन्धलाई मान्यता देऊ
2: जल जमीन जंगल खानी र प्राकृतिक स्रोतमाथि आदिवासी जनजातिको स्वामित्व र नियन्त्रणको अधिकार सुनिश्चित गर
3: वन संरक्षण र व्यवस्थापन सम्बन्धी आदिवासी जनजातिको परम्परागत प्रणालीलाई मान्यता देऊ
2: स्वतन्त्र अग्रिम जानकारी सहितको मञ्जुरीलाई सुनिश्चित गर
3: पूर्ण र प्रभावकारी सहभागिताको व्यवस्था सुनिश्चित गर
2: आत्मनिर्णयको अधिकारलाई मान्यता देऊ
3: अन्तर्राष्ट्रिय श्रम संगठन आईएलओ महासन्धि नम्बर 169 र युएन ड्रिफ कार्यान्वयन गर
2: नेपाल आदिवासी जनजाति महासंघ

0: शांति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: छोरा नेपालको पढाई पनि पूरा भयो अब के विचार गरेका छौ त यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने
3: खै बाबा दुधारमा छु साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्
2: यसरी हतारमा निर्णय गर्नु हुँदैन पछि पछताउनु पर्ला नि
3: के गर्ने त बाबा तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ
4: हेर लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
2: नेपलिज इन्काउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि जसले स्वदेश वा विदेशमा कुनै विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ
3: अनि बाबा यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइल्स क्लासेसको सुविधा पनि छ र
2: छ नि त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनका साथै विशेष सहुलियतको
1: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेपलिज इन्काउन्टर कन्सल्टेन्सी डिहीको पाटन स्ट्रिट नम्बर 18 लेक साइड पोखरा फोन 061-454-689 452-715
5: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
6: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ
5: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नु केवाईसी अपडेट हुनुपर्नेछ आदि
6: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइ साइन्सेस प्राली पोखरा 9 न्यू रोड फोन 061-590-162-590-163
7: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D ले एकदम बलियो गरेर बनाउनु भएछ नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन् सब एकदम खुसी हुन्छन् तर त्यसको केही दिन

एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुस्। अब बाँकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।

0: समसामयिक तथा सामाजिक विषय वस्तु माथिको बहसमूलक कार्यक्रम आजको बैठक।
1: नमस्कार, कार्यक्रममा तपाईँलाई हार्दिक स्वागत छ। म अर्जी उपस्थित भएको छु हाम्रो साथी अरविन्द सँगै। आजको बैठकमा विभिन्न विषयवस्तुमा हामी कुराकानी गर्ने गर्छौं। आजको यो कुराकानी हामीले नेपालको परिवेशसँग सम्बन्धित रहेका कुरा र अन्तर्राष्ट्रसँग जोड़िएका कुराकानीहरू आज गर्दछौ। मैले आज नेपाली सन्दर्भलाई लिँदाखेरि राजदूत नियुक्ति, नेपालको परराष्ट्र नीति र संयुक्त राष्ट्रसंघमा नेपालको उपस्थिति र मुद्दा अनि वर्तमान राजनीतिका बारेमा कुराकानी गर्दैछु। परराष्ट्र मामिला जानकार डाक्टर हरिचन्द्रज्यूलाई मैले स्टुडियोमा निम्ताएको छु। नमस्कार, यहाँलाई स्वागत छ।
2: हस् धन्यवाद।
1: आराम हुनुहुन्छ?
2: हजुर, ठिक छ।
1: म अलिकति नेपाली राजदूतको नियुक्ति प्रक्रिया चलिरहँदाखेरि 13 जनाको नियुक्तिको कुरा आएपछि योभन्दा अगाडि पनि चलिरहेका थिए, कस्तो होला के होला, सयौंको संख्यामा त्यहाँ आवेदन परेका कुराहरू पनि आएका थिए, सार्वजनिक गर्नुपर्छ भन्ने कुराहरू पनि आएका थिए र 13 जनाको नामहरू आएको छ। ढिलै भए पनि 13 जनाहरू नियुक्तिमा परे, यसलाई कसरी लिइएको छ?
2: अब यसलाई चाहिँ दुईवटै कोणबाट हेर्नुपर्छ जस्तो लाग्छ मलाई। पहिलो कुरा भनेको पोजिटिभ कुरा के भयो त राजदूत नियुक्तिको प्रक्रिया अहिलेको सरकारले शुरू गर्दै गर्दा, अनि दोस्रो कुरा भनेको यो सँगसँगै हुनुपर्ने के थियो भन्ने कुरामा। पहिलो कुरामा आउँदाखेरि आज सर नेपालको इतिहासमा अहिलेको सरकारले जसरी राजदूतलाई चाहिँ खुल्ला प्रतिस्पर्धाको माध्यमबाट नियुक्ति गर्ने भनेर घोषणा गर्यो र त्यही ढंगको चाहिँ कल गर्यो, त्यो पोजिटिभ सकारात्मक थियो। सकारात्मक अब यस अर्थमा सकारात्मक कि यस अघिका सरकारहरूले राजदूतमा कस्तो व्यक्तिलाई नियुक्ति गर्थे, कसरी गर्थे, होइन कुन च्यानलबाट गर्थे, त्यो अत्यन्तै एउटा गलत तरिकाले होइन त्यस्तो खालको चाहिँ थियो। पहिला कतिपय अवस्थामा पैसा लगानी नगरिकन, करोड़ौं पैसा नबुझाइकन राजदूत हुन नसक्ने अवस्था, त्यस्ता कुराहरू पनि थियो भन्ने भनिन्छ। तर अहिलेको सरकारले खुल्ला प्रतिस्पर्धाबाट गरिसकेपछि पोटेन्सियल सबैजनाले कम्तीमा अप्लाई गर्न त पाउने भयो नि, होइन राजदूत बन्न सकुन् नसकुन् त्यो एउटा कुरा भयो, तर पोटेन्सियल मान्छेहरू, योग्यता पुगेका मान्छेहरूले इन्ट्रेस्ट देखाउन सक्ने भए, आफ्नो बायोडाटा, आफ्नो अनुभव सहितको, आफ्नो क्षमता सहितको, आफ्नो चाहिँ व्यक्तिगत विवरण चाहिँ सरकारसम्म त पुग्ने भयो। त्यो विवरण विभिन्न व्यक्तिहरूबाट पुगेको विवरणबाट सरकारले चाहिँ मूल्याङ्कन गरेर राजदूत नियुक्ति गर्छ भन्ने चाहिँ परेको थियो, होइन? त्यो एउटा सकारात्मक पाटो भयो। दोस्रो सकारात्मक पाटो के भयो भने अहिले 13 जना व्यक्तिहरूलाई राजदूतमा जसरी सिफारिश गरिएको छ, मेरो विचारमा मलाई के विश्वास लागेको छ भने यस अघिका सरकारहरूले जसरी नियुक्ति गर्थे चलखेल, विभिन्न खालको चलखेल गरेर, त्यो चलखेल भएन कि अलि विशेष गरी पैसाको चलखेल चाहिँ भएन कि भन्ने नै लाग्छ मलाई। यो दुईटा पाटोबाट हेर्दाखेरि सकारात्मक छ, तर हुनुपर्ने अझै हुनुपर्ने के थियो भने कतिजनाले चाहिँ अप्लाई गरे त्यो लिस्ट पनि सार्वजनिक गरिनु पर्थ्यो। सर्ट लिस्टमा कतिजना आए र त्यो सर्ट लिस्टमा आउने मान्छेहरूलाई के को आधारमा सर्ट लिस्ट गरियो, कुन कुन मापदण्डको आधारमा सर्ट लिस्ट गरियो, अनुभवको आधारमा हुनसक्छ, एउटा प्राज्ञिक ज्ञानको आधारमा हुनसक्छ, वा इन्टरनेशनल नेटवर्किङको आधारमा हुनसक्छ, विभिन्न खालको मापदण्ड बनाएर सर्ट लिस्ट गर्ने र त्यो सर्ट लिस्टलाई पनि सार्वजनिक गर्ने, ताकि नेपालको राजदूत हुनको लागि कस्ता कस्ता खालका व्यक्तिहरूलाई सरकारले चाहिँ यो सर्ट लिस्ट गरेछ भन्ने कुरा पब्लिकले थाहा पाउनु पर्थ्यो। दोस्रो कुरा
1: पब्लिकबाट छनौटको शुद्धतामा पनि कता कता संकोच मानिरहेका कुरा यही बीचमा पनि आए नि त।
2: हजुर, पक्कै पनि म त्यतितर्फ आउँदै थिएँ। यहाँले भन्नुभए जस्तै यदि त्यो चाहिँ पारदर्शी भएन, होइन टोटल जम्मा एप्लिकेशन आवेदन कतिजनाको परेको थियो, ककसको परेको थियो भन्ने कुरा, कतिजनासम्म परेको थियो भन्ने कुरा आयो, तर ककसको परेको थियो
1: 2700 भन्ने आयो,
2: टोटल जम्मा 4300 भएको र त्यो मध्येमा डुप्लिकेशन धेरै भएको र अन्तिममा चाहिँ एकदमै शुद्ध आवेदन मात्रै 2700 भन्ने आएको छ। तर ककस को को हुन् ती 2700 जना जो नेपालको राजदूत बन्न चाहन्छन्, त्यो लिस्ट जनताले हेर्न चाहन्थे, बुझ्न चाहन्थे, जान्न चाहन्थे, त्यो मौका गुमाए। दोस्रो कुरा भनेको सर्ट लिस्ट कसरी गर्ने, त्यो प्रक्रिया के हो, त्यो प्रक्रिया पनि यी मापदण्डको आधारमा सरकारले चाहिँ सर्ट लिस्ट गर्दैछ भन्ने कुरा आउनु पर्थ्यो होइन। त्यो जहाँ पनि हुन्छ जस्तै विश्वविद्यालयको चाहिँ प्रोफेसर नियुक्ति गर्नु पर्यो होइन भनेदेखि कुन कुन सेक्टरमा कति नम्बर होइन, अनुभवमा यति नम्बर, पब्लिकेसनमा यति नम्बर, त्यसपछि अब अनेक खालको मापदण्डहरू छ, 8-10 मापदण्डहरू हुन्छ, पब्लिकेसन पनि कुन क्याटेगोरीको कति होइन, जस्तै बुकको कति, जर्नलको कति, अनुसन्धानको कति, रिपोर्ट कति होइन, अनुभवमा पनि अब 1 वर्षभन्दा तलको मार्क्स कति, त्योभन्दा माथिको कति होइन, विभिन्न खालको हुन्छ। त्यही खालको मापदण्ड एउटा ग्लोबल स्ट्यान्डर्ड मिट हुने खालको मापदण्ड बनाएर अनि त्यो मापदण्ड पनि सार्वजनिक गरिनु पर्थ्यो कि, ताकि मान्छे आवेदन गर्ने मान्छेलाई के थाहा होस् भने म सर्टलिस्टमा पर्न सक्छु भन्ने कुरा उसले बुझोस्, र ती मापदण्डभित्र नपर्ने मान्छेले अहिले म चाहिँ सर्टलिस्टमा पर्न नसक्ने रहेछु भन्ने कुनै कुरा पनि उसलाई फिल होस्, त्यो हुन पाएन। अनि तेस्रो कुरा भनेको अहिलेको राजनीति,
1: त्यहाँ त त्यो देखियो पनि कतिपय अवस्थामा अवसरको कुरा पनि आउँछ
2: हजुर।
1: अब शुद्धताको सरकारले कुरा गरिरहँदाखेरि शुद्धताको कुरो पनि आउँछ, जस्तो सरकारी जागिरमा लामो समय बिताएर रिटायर भइसके पछिको त्यो अवधिमा पनि ती उच्च पदका व्यक्ति त्यहाँ पर्नु भएको छ,
2: त्यो पर्नु भएको छ, तर त्यो कस्तो व्यक्ति पर्नु भयो भन्ने कुरा हो कि, मेरो म अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिको एउटा अध्ययन गर्ने व्यक्ति, एकजना विद्यार्थी भएको नाताले मैले त्यो एंगलबाट हेर्छु नि त होइन। सन् 1920 आसपासबाट विश्वमा अन्तर्राष्ट्रिय सम्बन्ध कूटनीतिको विषय पढाइ शुरू भएको देखिन्छ प्राज्ञिक जगतमा होइन। अनि त्यो किन शुरू गर्नु पर्यो त नयाँ विषय, त्यति बेला कायम भएका विषयहरूले नै विश्वको त्यति बेलाको समस्यालाई समाधान गर्न सक्नु पर्थ्यो नि, त्यो सकेको भए नयाँ विषयको आवश्यकता पर्दैनथ्यो। जुन मुद्दाहरू त्यति बेलाका विद्यमान अवस्थामा रहेका डिसिप्लिन प्राज्ञिक डिसिप्लिनले चाहिँ सम्बोधन गर्न सकेनन्, त्यसकारणले अन्तर्राष्ट्रिय सम्बन्धको उदय भएको हो। अनि दक्षिण एसियामा 1960 यसको अध्ययन शुरू भयो, नेपालमा सन् 2014 शुरू भयो, भनेपछि हामीले चाहिँ यो क्षेत्रका मान्छेहरूले बुझेको छौं कि यसको महत्व के हो, अन्तर्राष्ट्रिय सम्बन्ध कूटनीतिको प्राज्ञिक ज्ञानको महत्व के हो भन्ने कुरा हामीले बुझेको छौं। तर त्यो एंगलबाट हेर्दाखेरि त्यो क्षेत्रबाट आएका प्योर इन्टरनेशनल रिलेसन एण्ड डिप्लोमेसीको क्षेत्रबाट आएका प्राज्ञिक व्यक्तिहरू कोही पनि पर्नु भएन।
1: त्यही त सरकारले शुद्धताको कुरा गर्छ, मेरिटोक्रेसीको कुरा गर्छ भनेपछि त काहीँ न काहीँ सरकार पनि चुकिएको हो कि,
2: यो मामिलामा चुक्यो भन्छु म, सरकार राजदूत नियुक्तिको हुन त वर्तमान
1: देशमा प्राज्ञिक क्षेत्रका परराष्ट्रविदहरू त थुप्रै छन्, अझ सरकारले अवसरको पनि कुरा गर्छ र नयाँको पनि कुरा गर्छ र नयाँमा एबिलिटीको पनि कुरा गर्छ भने त्यो हामी पोख्त छौं भन्ने यो क्षेत्रबाट आइरहेका कुराहरू पनि छन् र थुप्रै मानिसहरू छन्, उम्मेद्वारहरू छन् भन्ने कुराहरू पनि आइरहँदाखेरि पनि सरकार चाहिँ काहीँ न काहीँ चुकेको छ।
2: सरकार यो मामिलामा मेरो आफ्नो जुन क्षेत्रबाट म आए त्यो क्षेत्रको दृष्टिकोणबाट हेर्दाखेरि सरकारले हाम्रो क्षेत्रलाई, हाम्रो भन्नाले अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिको क्षेत्रलाई गम्भीर हिसाबले उपेक्षा गर्यो भन्ने ठान्छु म, उपेक्षा गर्यो, किनभने
1: गहन अध्ययन गर्न सकेन,
2: गहन अध्ययनको म केही कुरा ल्याप्सेस भयो कि वा चाहिँ प्राथमिकतामा नै फरक पर्यो कि, सरकारले कस्तो व्यक्तिलाई राजदूतमा सिफारिश गर्ने भन्ने कुरा फरक प्राथमिकता पो थियो कि, यो क्षेत्रको मान्छे नभए नै हुन्छ चाहिँदैन भन्ने पो थियो कि होइन, त्यसकारणले गर्दाखेरि अब सरकारको प्राथमिकता अनुसार चाहिँ सिफारिश गरियो होला, तर हामीले हाम्रो क्षेत्रबाट हेर्दाखेरि हाम्रो क्षेत्रलाई चाहिँ उपेक्षा गरेको प्रष्टसँग चाहिँ देख्न सकिन्छ। यसो नभएको भए हुन्थ्यो, कम्तीमा त्यत्तिकै अन्तर्राष्ट्रिय सम्बन्धको उदय चाहिँ भएको होइन विश्वमा, जुन प्रथम विश्वयुद्धपछि बनेको लिग अफ नेसन 1919 जुन बनेको थियो त्यो लिग अफ नेसन फेल भएपछि त्यति बेलाका चाहिँ एक्जिस्टिङ अस्तित्वमा रहेका विषयहरूले त्यो मुद्दालाई सम्बोधन गर्न नसकेको हुनाले अन्तर्राष्ट्रिय सम्बन्धको छुट्टै अध्ययन शुरू गर्न परेको हो विश्वमा होइन। भनेपछि नेपालको हकमा पनि अन्तर्राष्ट्रिय सम्बन्ध अध्ययन गरेका, बुझेका र विश्व कसरी चलिराखेको छ अन्तर्राष्ट्रिय सम्बन्धका सिद्धान्तहरूले को आधारमा विश्वको अबको 10 वर्षपछिको विश्वको राजनीति कता जाँदैछ भन्ने कुराको ज्ञान हुन नसक्ने, त्यो कुराको प्रेडिक्सन गर्न नसक्ने व्यक्ति अन्तर्राष्ट्रिय सम्बन्ध सम्बन्धीको जानकार र विज्ञ कसरी भन्ने, अहिलेको राजदूत अब निस्तेपारिस भएका व्यक्तिहरू राजदूतहरू अधिकांश म सबै भन्दिन अधिकांश व्यक्तिहरू त्यसरी विश्व राजनीतिलाई त्यो ढंगले प्राज्ञिक हिसाबले विश्लेषण गर्न सक्ने र व्यावहारिक हिसाबले कूटनीतिलाई ड्राइभ गर्न सक्ने त्यो क्षमता भएको अधिकांश व्यक्तिहरू मैले पाएको छैन।
1: मान्यताहरूको कुरा गर्दा कस्तोलाई बनाउने भन्दाखेरि राजदूत त्यो देशको प्रतिनिधित्व गर्ने उच्च कूटनीतिक प्रतिनिधि भएकाले केही गुण अवश्य पनि हुनुपर्छ। यहाँले भने जस्तै कूटनीतिक ज्ञान र परिपक्वता हुनु पर्यो, अन्तर्राष्ट्रिय सम्बन्ध भू राजनीति र परराष्ट्र नीतिको गहिरो ज्ञान हुनु पर्यो, तटस्थ र पेशेवर राजनैतिक स्वार्थभन्दा माथि उठेर राष्ट्रहितलाई सर्वोपरि ठान्ने खालको हुनु पर्यो र कुशल संचार क्षमता पनि उसमा हुनै पर्यो। प्रभावकारी वार्ता सम्मात्र द्विपक्षीय हितका विषयमा अडान लिन सक्ने र यससँगै हुनै पर्ने उच्च नैतिक चरित्र स्वच्छ छवि विवादरहित पृष्ठभूमि र नैतिक निष्ठा भएको हुनु पर्यो। भनेपछि त यी 13 जनालाई हेर्दाखेरि काहीँ न काहीँ ल्यासेस छ।
2: हजुर, यी यहाँले भन्नुभएको विषय भन्नुभएको छ,
1: लामो समय यो अध्ययनको क्षेत्रमा रहिरहँदाखेरि ल्यासेस काहीँ देखिन्छ।
2: हजुर, त्यस्तो खालको चाहिँ एउटा ग्याप चाहिँ देखिन्छ। यहाँले भन्नुभएको विषय नै हो मुख्य गरी चाहिने भनेको सरकारले कस्तो व्यक्तिलाई चाहिँ राजदूत बनाउनुपर्छ वा सिफारिस गर्नुपर्छ भन्ने विषयमा यहाँले भन्नुभएको विषयहरू नै पहिलो प्राथमिकता पर्छ नि हेर्नुहोस् होइन। अनि तर पछाडि भनेका अब नैतिकताका आचरणका कुराहरू राष्ट्रको प्रतिनिधित्व गर्न सक्ने राष्ट्रिय हित सम्बन्धी अडान लिन सक्ने त्यस्ता व्यक्तिहरू र अन्तर्राष्ट्रिय सम्बन्ध ज्ञान भएका बुझेका र कूटनीतिक कौशल भएका कम्युनिकेशन राम्रो भएको पर्सनालिटी राम्रो भएको व्यक्तिहरू र सम्बन्धित देशको चाहिँ राजनीति बुझेको सम्बन्धित देशको परराष्ट्र नीति बुझेको सम्बन्धित देशको कूटनीतिक आचरण कूटनीतिक प्राथमिकताहरू बुझेको र स्थानीय चाहिँ भाषाको संस्कृति सम्बन्धित देशको कानूनहरू बुझेको व्यक्तिहरू चाहिँ बन्नु पर्थ्यो तर त्यो सबै कुरा अनुसार चाहिँ अलि भएन कि भन्ने चाहिँ मैले देखिराखेको छु। तर सबै त होइन, केही व्यक्तिहरू त हुनुपर्ने व्यक्तिहरू नै पर्नु भएको छ। तर अधिकांश व्यक्तिहरू म अन्तर्राष्ट्रिय सम्बन्धको क्षेत्रको व्यक्ति भएको हुनाले अन्तर्राष्ट्रिय सम्बन्धका विज्ञहरूको त एक एक व्यक्तिहरूको नाम मलाई थाहा छ नि, म चिन्छु सबैलाई चिन्छु। तर कस्ता व्यक्तिहरू आउनु आइदिनु भयो भने अलिकति आईएनजीएको पृष्ठभूमिका लामो समय आईएनजीमा काम गरेका होइन सरकारी जागिर रिटायरवाला होइन नेपाली सेनाको चाहिँ पूर्व प्रधान सेनापति यद्यपि मैले व्यक्तिगत रूपमा चाहिँ त्यो कसैको मैले आलोचना गर्न खोजेको होइन, उहाँ
1: हामीले भन्नु खोजेको सरकारले भनिरहेका कुरासँग त्यो मेल खाएन कि भन्ने हो
2: मेल खाएन सरकारले भनेको कुराहरूमा। र विशेष गरिकन चाहिँ अब जस्तै सरकारी ब्युरोक्राटहरूबाट परराष्ट्र मन्त्रालय बाहेकका ब्युरोक्राटहरूबाट पनि राजदूत बनाउन मिल्थ्यो भने पुलिस आर्मीबाट राजदूत बनाउन मिल्थ्यो भने आईएनजीओहरूबाट राजदूत बनाउन मिल्थ्यो भने छुट्टै अन्तर्राष्ट्रिय सम्बन्धको अध्ययन किन चाहियो, किन आवश्यक पर्यो, कूटनीतिक ज्ञान किन आवश्यक पर्यो, संसारमा
1: टियुमा अध्ययन किन गराउनु पर्यो,
2: टियुमा हाम्रो विश्वविद्यालयमा किन अध्ययन गराउनु पर्यो होइन, वा चाहिँ नेपालबाट विश्वमा गएर अन्तर्राष्ट्रिय सम्बन्ध सम्बन्धी अध्ययन गर्ने सिलसिला त्यो खालको कुरा नै बन्द गर्दै भयो नि, त्यसकारणले त्यो कुरामा सरकार चुक्यो भन्ने मलाई लाग्छ।
1: मेल खान जरूरी छ
2: हजुर।
1: कसरी भन्दाखेरि नेपालमा राजदूत नियुक्तिमा करियर कूटनीतिज्ञको खाँचो छ, अर्थात करियर डिप्लोमेट्स र राजनैतिक नियुक्ति पोलिटिकल अपोइन्टमेन्ट भन्छ यसलाई, यो बीचको सन्तुलन वा भागभन्दा कतिको व्यावहारिक छ।
2: यो चाहिँ यदि साँच्चै नै एक्सपर्टहरूलाई नै सम्बन्धित क्षेत्रको विज्ञहरूलाई नै राजदूत बनाएर पठाउने हो भने यो दुईटा खालको चाहिँ अभ्यास चाहिन्छ। करियर डिप्लोमेट जो परराष्ट्र मन्त्रालयमा लामो समय काम गरिसक्नु भएको हुन्छ र सहसचिव स्तरमा लामो समय काम गरिसकेको व्यक्तिहरूलाई कम्तीमा सहसचिव लेभलमा काम गरिसकेको व्यक्तिहरूलाई राजदूत बनाउने प्रचलन छ, त्यो पनि करियर डिप्लोमेटको हिसाबले अत्यन्त आवश्यक कुरा हो। सँगसँगै सबै कुरा करियर डिप्लोमेटले मात्रै पनि होइन धान्न नसक्न सक्छ, त्यसकारणले अलिकति पोलिटिकल अपोइन्टमेन्ट यहाँले भन्नुभयो जस्तै
1: राजनीतिक विज्ञान पनि चाहिन्छ।
2: हजुर, राजनीतिक भिजन अनि राजनीतिक ज्ञान र राजनीति अनुभव त्यो राजनीतिसँग कूटनीति जोडिएको हुन्छ, परराष्ट्र नीति जोडिन्छ र यी विशेष गरिकन राजनीतिभित्रका कूटनीति र परराष्ट्र नीति सम्बन्धी यसलाई फिलोसफिकल र इम्पेरिकल नलेज भन्छ कि होइन सैद्धान्तिक र व्यावहारिक ज्ञान त्यो दर्शन बुझेका
3: र व्यवहारिक रूपमा त्यसलाई चाहिँ सैद्धान्तिक कुरालाई व्यवहारिक रूपमा कार्यान्वयन गर्न सक्ने क्षमता भएका त्यो स्किल भएका व्यक्तिहरू पोलिटिकल अपोइन्टमेन्ट अन्तर्गत चाहिँ पठाइनुपर्छ भन्ने मलाई लाग्छ।
1: राजदूत नियुक्तिका लागि स्पष्ट पारदर्शी र वस्तुनिष्ठ अब्जेक्टिभ मापदण्ड निर्धारण गर्न सकिएको छैन।
3: हजुर, नेपालको अहिलेको हकमा यहाँले सोध्नुभएको विषयमा आउँदाखेरि चाहिँ त्यो चाहिँ देखिन्छ। वस्तुनिष्ठ चाहिँ मापदण्ड जसले चाहिँ ग्लोबल स्ट्यान्डर्ड ग्लोबल एउटा चाहिँ जुन खालको प्र्याक्टिस छ त्यो प्र्याक्टिस र मापदण्डलाई चाहिँ नेपालको अहिलेको मापदण्डले भेट्न सकेको देखिँदैन। किनभने कूटनीतिज्ञ जस्तो विषय चाहिँ एउटा स्नातक गरेको व्यक्तिलाई अप्लाई आवेदन दिन मिल्ने भनिएको छ होइन। डिप्लोम्याट भनेको एउटा देश एउटा कन्ट्रीको चाहिँ प्रतिनिधि हो। हजुर, अब यहाँले सोध्नुभएको विषय चाहिँ एकदमै सही कुरा हो। यहाँले जुन अब्जेक्टिभ मापदण्ड राजनीतिक नियुक्तिको जुन अब्जेक्टिभ मापदण्ड भन्नुभएको छ नेपालको अहिलेको मापदण्डलाई हेर्दाखेरि त्यो अन्तर्राष्ट्रिय अभ्यासलाई भेट्न सक्ने अन्तर्राष्ट्रिय अभ्यासको लेभलमा पुग्न सक्ने मापदण्ड त्यो देखिँदैन। जस्तै एउटा मात्र कुरा के देखिन्छ भने स्नातक तह उत्तीर्ण गरेको व्यक्तिले पनि आवेदन दिन मिल्ने भनेको छ। राजदूत भनेको एउटा कन्ट्रीको प्रतिनिधि हो, सम्बन्धित देशमा चाहिँ आफूलाई त्यहाँ राजदूतको जिम्मेवारी पठाउने देशको प्रतिनिधि हो। त्यो भनेको एउटा राष्ट्र नै हुन्छ, होस्टिङ स्टेट र सेन्डिङ स्टेट भन्छ,
1: राष्ट्रको उपस्थिति हो।
3: राष्ट्रको उपस्थिति हो, त्यो राष्ट्रको राजदूतको उपस्थिति भनेको राष्ट्रको उपस्थिति हो। त्यसकारणले त्यस्तो गरिमामय अवसर गरिमामय चाहिँ जिम्मेवारीमा सामान्य स्नातक कुनै पनि विषयमा स्नातक उत्तीर्ण गरेको व्यक्तिले अब आवेदन दिन मिल्ने भनेको छ त्यो चाहिँ एकदमै युग सुहाउँदो भएन। कम्तीमा यो क्षेत्रको विज्ञ नै हुनुपर्छ भन्ने चाहिँ हो। त्यसकारणले गर्दाखेरि यहाँले सोध्नुभएको प्रश्न चाहिँ सही हो र नेपालले सम्भवतः अब यो विषयलाई एउटा समीक्षा गर्नुपर्छ भन्ने लाग्छ मलाई।
1: अर्को, अब हामी भूराजनीतिको केन्द्रमा रहिरहेका छौं, मिडल इस्ट यता होइन, यो पूर्वी एसिया दक्षिण एसिया यो भूराजनीतिको चलखेलमा छ भन्ने कुराहरू बारम्बार आइरहेको यो परिवेशमा प्रमुख राजनीतिक शक्तिहरू जस्तै अब छिमेकी भारत चीन अमेरिकाका लागि राजदूत चयन गर्दाखेरि नेपालले कुन कुन संवेदनशील पक्षमा ध्यान दिनुपर्छ, पर्थ्यो वा पर्छ?
3: विशेष गरिकन नेपाल अत्यन्तै यहाँले भन्नुभयो जस्तै भूराजनीतिक जटिल परिस्थितिमा चाहिँ नेपाल पर्दै आएको छ, फस्दै आएको छ होइन। त्यो आजको कुरा होइन, नेपाल भूगोल बनेदेखि आधुनिक नेपालको निर्माण भएदेखि नै पटक पटक पहिला चाहिँ उत्तर र दक्षिणको छिमेकीको बीचमा चेपमा परियो, अहिले आएर एउटा समुद्र पारीको छिमेकी होइन हाम्रो चाहिँ मित्र राष्ट्र पनि एउटा भूराजनीतिक एक्टरको रूपमा देखा परेको छ भन्दाखेरि अब यहाँले सोध्नुभएको विषय चाहिँ ती तीनवटा देशमा राजदूत
1: अब हाम्रो डिप्लोमेसी रोल के हुने, हामी कति सक्षम भएर
3: उभिने भन्ने हो र कस्तो व्यक्तिलाई पठाउने जुन यहाँले प्रश्न उठाउनु भएको छ यसमा हाम्रो मूलत चाहिँ हाम्रो आफ्नो राष्ट्रिय स्वार्थलाई नै केन्द्रबिन्दुमा राख्नुपर्छ, नेशनल इन्ट्रेस्ट भन्छ जुन चाहिँ नेशनल इन्ट्रेस्टलाई नै केन्द्रबिन्दुमा राख्नुपर्ने हुन्छ र हाम्रो राष्ट्रिय स्वार्थ बुझेको होइन, हाम्रो चाहिँ परराष्ट्र नीति बुझेको, हाम्रो कूटनीतिलाई बुझेको, हाम्रो इतिहासलाई बुझेको, भूराजनीति राम्रोसँग बुझेको मात्रै होइन सम्बन्धित देशका इन्ट्रेस्टहरू के हुन् ती पनि बुझेको, ती इन्ट्रेस्टलाई कसरी डिल गर्नुपर्छ, हाम्रो राष्ट्रिय हितलाई तलमाथि हुन नदिएर हाम्रो राष्ट्रिय हितलाई कायम गरेर उनीहरूको राष्ट्रिय हितलाई को विषयमा उठेका इस्यू र एजेण्डाहरूलाई कसरी डिल गर्नुपर्छ भन्ने कुरा पनि बुझेको होइन। त्यो प्र्याक्टिकल स्किल भएको व्यक्तिहरू र अनि प्रोफाइल भएको राम्रो प्रोफाइल भएको ताकि ती व्यक्तिहरूको व्यक्तित्वले सम्बन्धित देशका सरकारहरूले पनि हाम्रो राजदूतहरूले बोलेको कुरालाई संवेदनशील रूपमा लिन सक्ने लिने त्यो खालको चाहिँ व्यक्तित्व भएको एउटा लामो अनुभव इतिहास भएको व्यक्तिहरूलाई चाहिँ पठाउनुपर्छ भन्ने मलाई लाग्छ।
1: ब्याकग्राउण्डमा यति गहन होमवर्क चाहिँ गर्नुपर्ने जस्तो लाग्छ, तर अब केही नामहरू छनौट गर्ने बित्तिकै संसदीय प्रक्रियामा लैजाने त्यसलाई एउटा केवल औपचारिकता दिने खालको जस्तो मात्रै सिस्टम देखिएको
3: होइन यसमा चाहिँ
1: होमवर्क गर्नुपर्ने रहेछ
3: होमवर्क हजुर एकदमै यसको लागि तयारी प्रशस्त तयारी चाहिँ चाहिन्छ प्रशस्त तयारी केमा भने अहिलेको ग्लोबल स्ट्यान्डर्ड के हो ग्लोबल मापदण्ड होइन के हो त्यो कुरा पनि बुझेको अब ग्लोबल भन्नाले शक्तिशाली देशहरूले कस्तो व्यक्तिहरूलाई राजदूत बनाएर कस्तो देशमा कस्तो व्यक्तिलाई राजदूत बनाएर पठाउँछन् होइन त्यो कुरा पनि बुझेको चाहियो र दोस्रो महत्वपूर्ण कुरा भनेको त मान्छे नै चिन्नु पर्यो कि कुन मान्छे कुन ब्याकग्राउण्डको हो उसँग कुन क्षमता छ र उसले साँच्चै नै राष्ट्रिय हितलाई प्रवर्धन गर्न सक्ने उसँग सैद्धान्तिक र व्यवहारिक ज्ञान त्यो हिम्मत त्यो भिजन त्यो आँट छ कि छैन यहाँले सुरुमा भन्नुभएको जुन कूटनीतिमा हुनुपर्ने गुणहरूको विषयमा भन्नुभएको थियो नि ती गुणहरू ती व्यक्तिहरूमा छ कि छैन त्यो कुराको टेस्ट त गर्नुपर्ने होला नि कुनै न कुनै हिसाबले होइन सामान्य एउटा बायोडाटा मात्रै मागेर वा बायोडाटाको आधारमा हेर्ने वा चाहिँ अब सामान्य एउटा सर्फेसले चाहिँ इभ्यालुएट गरेर पठाउने भन्दा पनि ती कुराहरूलाई त एउटा केही खालको मेकानिजम त सिस्टम त बनाउनु पर्ने होला नि होइन र
1: यी जम्मै काम गर्नको लागि हामीलाई फेरि इकोनोमीलाई आधार लिनुपर्ने हुन्छ उसो भए विदेश स्थित नेपाली दूतावासहरूलाई परम्परागत कूटनीति भन्दा माथि उठाएर आर्थिक कूटनीति इकोनोमिक डिप्लोमेसीमा केन्द्रित गराउन राजदूतको भूमिका झनै महत्वपूर्ण हुन्छ होला नि
3: एकदमै महत्वपूर्ण हुन्छ हजुरको मैले अघि भने नि राष्ट्रिय हित भनेपछि त्यसमा सबै खालको कुराहरू आउने भयो म अलिकति त्यसमा राष्ट्रिय हित भने के हो र भन्ने कुरामा म संक्षिप्त रूपमा बताउन चाहन्छु राष्ट्रिय नेसनल इन्ट्रेस्ट भनेको दुई खालको हुन्छ क्या प्राय जसो सैद्धान्तिक हिसाबले र व्यावहारिक हिसाबले पनि पहिलो भनेको चाहिँ प्रधान राष्ट्रिय स्वार्थ भन्छ प्राइमरी नेसनल इन्ट्रेस्ट भन्छ दोस्रो भनेको चाहिँ सेकेन्डरी नेसनल इन्ट्रेस्ट होइन भन्छ प्राइमरी नेसनल इन्ट्रेस्ट भनेको चाहिँ कन्ट्रीको इन्डिपेन्डेन्स देशको चाहिँ राष्ट्रिय स्वाधीनता भौगोलिक अखण्डता स्वतन्त्रता र स्वाभिमानको कुराहरू हो होइन यी चारवटा कुरा चाहिँ प्राइमरी वा प्रधान राष्ट्रिय स्वार्थ अन्तर्गत पर्छ सेकेन्डरी नेसनल इन्ट्रेस्ट अन्तर्गत चाहिँ देशको आर्थिक समृद्धि र विकासको कुरा देश र जनताको आर्थिक समृद्धि र विकासको कुरा पर्छ यहाँले उठाउनु भएको आर्थिक कूटनीतिको कुरा दोस्रो प्रधान दोस्रो राष्ट्रिय स्वार्थ सहायक राष्ट्रिय स्वार्थसँग सम्बन्धित कुरा हो त्यसमा नागरिक र देशको आर्थिक समृद्धि र विकास अन्तर्गत आर्थिक कूटनीतिदेखि लिएर होइन द्विपक्षीय व्यापारको कुराहरूदेखि लिएर उत्पादनको कुराहरूदेखि लिएर होइन नलेजको कुराहरू टेक्नोलोजीको कुराहरू एजुकेसन सबै कुरा जोडिन पुग्छ त्यो अन्तर्गत आर्थिक कूटनीति भनेको एउटा सानो कम्पोनेन्ट मात्रै हो त्यसको सेकेन्डरी नेसनल इन्ट्रेस्टको सानो कम्पोनेन्ट मात्रै हो त्यसकारणले यहाँले भन्नुभयो जस्तै हामीले पठाउने राजदूतहरूले नेपालले प्राथमिकतामा राखेको आर्थिक कूटनीतिका अब्जेक्टिभहरूलाई पूरा गर्न सक्ने त्यो ज्ञान पनि हुन पर्यो अनि सम्बन्धित देशलाई प्रभाव पार्न सक्ने सहमत बनाउन सक्ने हाम्रा आर्थिक एजेण्डाहरूमा होइन हाम्रा आर्थिक योजनाहरूमा सहमत गराउन सक्ने त्यो खालको चाहिँ आत्मविश्वास भएको प्राज्ञिक ब्याकग्राउण्ड भएको र व्यावहारिक चाहिँ अनुभव भएको व्यक्तिहरूलाई पठाउनुपर्छ
1: नेपालको सन्दर्भमा हेर्दाखेरि बाहिर त बढी नै देखिन्छ राजदूतहरूको कार्य सम्पादन मूल्याङ्कन पर्फर्मेन्स प्रायोजल गर्ने प्रभावकारी संयन्त्र चाहिँ कस्तो बनाउँदा हुन्थ्यो होला
3: अब यो चाहिँ नेपाल सरकारले बनाएकै छ जस्तो लाग्छ मलाई किनभने म सरकारी
1: व्यवस्थामा रिकलका कुरा पनि आउँछन्
3: हो रिकलका कुरा पनि आउँछन् अनि त्यो रिकल गर्ने कुरा सामान्यतया पर्फर्मेन्सको आधारमा भन्दा पनि अब केही आफूले पठाइएका राजदूतहरूले सम्बन्धित देशमा गम्भीर ब्लन्डर केही मिस्टेकहरू गरे भने फिर्ता बोलाउने गरिएको छ एउटा दोस्रो भनेको चाहिँ सरकार परिवर्तन भयो र नयाँ सरकार आयो भने पुरानो सरकारले नियुक्त गरेका राजदूतहरूलाई फिर्ता बोलाउने अभ्यास गरिएको छ होइन यी पहिलो कुरा जाहिज भए पनि दोस्रो कुरा चाहिँ व्यवहारिक मलाई लाग्दैन कि यस अर्थमा व्यवहारिक लाग्दैन कि कूटनीति भनेको रक्त संचार जस्तै नियमित प्रक्रिया हो श्वास प्रश्वास जस्तै नियमित प्रक्रिया हो होइन नियमित रक्त संचार र नियमित श्वास प्रश्वास प्रक्रिया बिना मान्छे बाँच्न सक्दैन त्यस्तै कूटनीति अविच्छिन्न रूपमा अविरल रूपमा चलिराख्नुपर्छ चलायमान भइराख्नुपर्छ त्यसको लागि राजदूत एक दिन पनि खाली हुनु हुँदैन होइन राजदूत खाली
1: राजदूत हरेक दिनको देशको स्पिकर हो
3: मैले अघि भने जस्तै कन्ट्री नै हो, जस्तै देश नै हो, राजदूत भनेको सम्बन्धित देशमा राजदूत छ भने त्यो देशमा नेपालको उपस्थिति भनेको राजदूतको उपस्थिति हो, होइन? जस्तै हेड अफ स्टेटको वा राज्य प्रमुख वा सरकार प्रमुखको प्रतिनिधि हो नि त, उनले प्रतिनिधित्व गर्ने भनेको प्रधानमन्त्रीको वा चाहिँ राष्ट्रपतिको प्रतिनिधित्व गर्नुपर्छ, राष्ट्रको प्रतिनिधित्व गर्नुपर्छ। त्यसकारणले यो चान्चुने विषय, खाल्टाठाको विषय र एउटा सामान्य एनजीओ आइएनजीओको चाहिँ अनुभव भएको व्यक्ति भए बुकिहाल्ने विषय होइन, त्यो बिल्कुलै होइन।
1: डाक्टर साहब, म यहाँनिर एउटा अर्को कुरो जोड्न चाहन्छु। कार्बन उत्सर्जनमा नेपालको सहभागिता एकदमै न्यून छ, अत्याधिक उत्सर्जन गर्ने राष्ट्रहरू अधिक विकासको चरम विकासमा उनीहरू छन्। यी बेलामा अब अध्ययनको पाटो त आउला, तर भूस्खलनका कुराहरू, दैवी त नभनौ प्राकृतिक विपदका कुराहरू, हिमतालहरू फुट्ने कुराहरू यिनीहरू आइरहेको देखिन्छ र ग्लोबल वार्मिङको यो चपेटामा नेपाल परेको छ, होइन? जलवायु परिवर्तन भइरहेको छ। अब ठूला राष्ट्रहरूको औद्योगिक क्रान्तिको कारण नेपालले लाभ लिन सकिरहेको छैन, नेपाल जस्ता हिमालयन कन्ट्रीहरूलाई त्यसको असर परिरहेको छ, हिमहरू पग्लिने, हिमालहरू काला धब्बामा परिणत हुने जस्ता स्थिति देखिएका छन्। यी बीचमा संयुक्त राष्ट्रसंघमा नेपालको प्रतिनिधित्व हुँदैछ, यो बेला बेला कन्भेन्सनमा भइरहन्छ, हुँदैछ। परिवर्तन भइरहेको यो समयमा भू राजनीति र विश्व राजनीतिका चुनौतीहरू भइरहँदाखेरि जलवायु परिवर्तन, डिजिटल कूटनीतिलाई सम्बोधन गर्न नेपालका भावी राजदूतहरूमा कस्ता नयाँ दक्षता हुनुपर्छ, नेपालले अबको यो कन्भेन्सनमा के कुरा राख्नुपर्छ?
3: नेपाल अब हाम्रो प्रधानमन्त्री र उहाँको टिम चाहिँ संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन जाँदै हुनुहुन्छ। यसमा हामीले राख्ने भनेको अहिलेको ठ्याक्क नयाँ परिस्थितिमा नेपालले जुन क्षति बेहोरेको छ, होइन, भटेपछि बाढ़ीको कारणले गर्दाखेरि मैले आज बिहान मात्रै तथ्याङ्क हेर्दै थिएँ, 1400-2-3 जस्तो लाग्छ मलाई, गरेको 1400 हाराहारीमा मान्छेको डेथ भएको छ, 6000 भन्दा बढी मान्छेहरू चाहिँ, होइन, बेपत्ता भएको छ।
1: हाम्रो त त्यहाँको बजार नै छैन भने कति छ, कति छ एकिन अझै भएको छैन।
3: अनि त्यसपछि हजुरको करिब 7 खर्ब बराबरको क्षति देशले बिहोरेको छ। अनि यो अवस्थामा हामीले संयुक्त राष्ट्रको महासभामा गएर प्रस्तुत गर्नुपर्ने एजेण्डा के त, होइन? हामीले यो अवस्था किन भोग्नु पर्यो? पहिलो कुरा त त्यसको यो छोटो समयमा त्यसको अनुसन्धान सम्भव त छैन, तर पनि क्लाइमेट चेन्जको सेक्टरमा भएका नेपालका होनहार विद्वानहरू वा विज्ञहरू हुनुहुन्छ, उहाँहरूसँग सरकारले चाहिँ प्रशस्त अन्तर्क्रिया, प्रशस्त राय सल्लाह सुझाव लिनुपर्थ्यो, त्यो लिएको छ कि छैन सरकारले थाहा पाउने कुरा भयो र त्यो सम्बन्धित क्षेत्र विज्ञहरूको सुझाव र सल्लाहको आधारमा एजेण्डा तय गरिनु पर्थ्यो। सम्भवतः सरकारले त्यो गरेको होला भन्ने लाग्छ। मेरो विचारमा मलाई के लाग्छ भने, केही दिन केही हप्ता अगाडि यो विषयमा अर्को कुनै एउटा राजधानीको चाहिँ मीडियाबाट मीडियाको क्रममा मैले बोलेको थिएँ, 20 चाहिँ एजेण्डाहरू नेपालले त्यहाँ गएर 20 बुदामा 5 एजेण्डा उठाउनुपर्छ भनेको थिए। अनि त्यो 5 एजेण्डाको मुख्य कुरा के हो भने क्लाइमेट जस्टिसको कुरा, पहिलो कुरामा जलवायु न्यायको कुरा, हामीलाई जलवायुको सेक्टरमा हामीले भोगेको, हामीले चाहिँ क्षति बेहोरेको कुरा न्याय चाहियो, पहिलो कुरा। दोस्रो कुरा क्षतिपूर्ति चाहियो,
1: हामीले हरियाली बनाइरहने होइन, यसको लाभ विश्वले लिइरहने अनि हामीले न्याय नपाउने
3: होइन, त्यो त्यही कारणले जस्तै विश्वले गरेको कार्बन ग्यास उत्सर्जनमा विश्वले गरेको, विश्वका विकसित राष्ट्रहरूले गरेको योगदानको कारणले नेपालले क्षति बेहोर्यो भन्ने कुरा त त्यो त भाष्य स्थापित भएको छ। यद्यपि भोलि सरकारले यो विषय
1: महासचिव नै नेपाल भ्रमणमा आएर हिमालय क्षेत्र हेरेर आफै गएर गइसकेपछि पनि उहाँले नेपाल अब सचेतता अपनाउनै पर्छ,
3: चेताउनी नै दिनुभएको र नेपाल जोखिमपूर्ण अवस्थामा छ भनेर उहाँले भन्नुभएको कुरा चाहिँ विश्वको ध्यान आकर्षण भएकै हो नि त्यति बेला। त्यसकारणले हामीले चाहिँ हाम्रो अहिलेको अवस्थामा नेपालले र नेपाल त्यही जोखिमपूर्ण अवस्था भएका राष्ट्रहरूले न्याय पाउने कुरा त्यहाँ चाहिँ उठाइनुपर्छ किनभने हामीले हाम्रो कुरा मात्रै उठायौँ भने हाम्रो कुरा कसले सुनिदिने हामी जस्तै राष्ट्रहरू छ नि त संसारमा सयौं राष्ट्रहरू हुन सक्छ नि त होइन विकासशील राष्ट्रहरू अविकसित के अरे अति कम विकसित राष्ट्रहरू जो पर्न सक्छन् त्यस्ता देशहरू माथिको न्यायको कुरा उठाएर जलवायु कूटनीतिको विश्व लिडर नेपाल बन्नेतर्फ नेपालले सोच्नुपर्छ र एजेण्डाहरू पनि त्यही ढंगले उठाउनुपर्छ भन्ने लाग्छ पहिलो कुरा दोस्रो कुरा भनेको हामीले हाम्रा हिमालय श्रृंखलाहरूलाई जोगाउन सक्यो भने जोगाउन सकेनौं भने नेपाल जोगाउन सक्दैनौं होइन उत्तरतिरका जति पनि हिमालय श्रृंखलाहरू छन् ती हिमालय श्रृंखलाहरूमा बार बार पटक पटक यस्तै खालको दुर्घटना हुँदै गयो भने त नेपाल त रहँदैन भोलि भविष्यमा नेपाल भन्नाले भूगोल रहला जनजीवन रहँदैन होइन यहाँको सिस्टम रहँदैन त्यसकारणले गर्दाखेरि त्यो हिमालय क्षेत्रमा भएको जलवायु परिवर्तन सम्बन्धीको अवस्थालाई अध्ययन गर्ने अनुसन्धान गर्ने टेक्नोलोजी हामीलाई चाहियो विकसित देशहरूले नेपाललाई त्यसमा सहयोग गर्नु पर्यो दोस्रो कुरा तेस्रो कुरा भनेको हिमालय श्रृंखलाहरू जोगाउनको लागि र यो समुद्रको बीचमा रहेका देशहरूको अस्तित्व जोगाउनको लागि एउटा खालको इन्टरनेशनल चाहिँ मेकानिजम फोरम चाहियो त्यो चाहिँ बनेको छैन अहिलेसम्म त्यो फोरम बनाउनु पर्छ भनेर नेपालले आवाज उठाउनु पर्छ नेपाल मात्रै होइन नेपाल जस्तै हिमश्रृंखलासँग जोडिएका विश्वका धेरै देशहरूलाई एक ठाउँमा ल्याउने काम एक ठाउँमा यो एजेण्डालाई सहमत बनाउने काम नेपालले गर्नुपर्छ र त्यसो गर्न सकियो भने नेपाल जलवायु कूटनीतिको क्षेत्रमा अन्तर्राष्ट्रिय एउटा नेताको रूपमा उदय हुन सक्ने सम्भावना मैले देख्छु त्यसतर्फ अहिलेको वर्तमान सरकारले तयारी गरेको छ कि छैन भन्ने कुरा त अब संयुक्त राष्ट्रसंघमा गइसकेपछि अब थाहा हुने विषय
4: हामीले सुझाव दिने भनेको यी विषयहरू छन् यिनीहरूलाई उठाउनै पर्छ हामीले न्याय खोज्नै पर्छ न्याय पाउनु पर्छ
3: हजुर न्याय पाउनै पर्छ न्यायको कुरा पहिलो नम्बरमा दोस्रो नम्बरमा चाहिँ
4: क्षतिपूर्ति
3: र त्योभन्दा यो क्षतिपूर्ति भन्दा पनि अझै अगाडिको महत्वपूर्ण विषय भनेको मैले अघि भने हिम श्रृंखलाहरू जोगाउनको लागि र टापु राष्ट्रहरूको अस्तित्व जोगाउनको लागि ग्लोबल एउटा खालको फोरम निर्माण गर्नेतिर विकसित देशहरू पनि सोच्नुपर्छ र हामीले पनि त्यसको लागि संयोजन गर्ने काम गर्नुपर्छ अब यता कार्बन ग्यास उत्सर्जनको कुरामा आउँदाखेरि त हजुरको यसको योगदानलाई हेर्दाखेरि सबभन्दा बढी मैले अध्ययन गरेको तथ्याङ्क अनुसार चीनले चाहिँ 31.7% विश्वको 31.7% कार्बन ग्यास उत्सर्जन गर्छ अमेरिकाले 12.8% गर्छ भारतले 8.3% गर्छ रसियाले 5% गर्छ त्यस्तै अरू राष्ट्रहरूले 3-2% हुँदै हुँदै त्यस्तो खालको छ भने नेपालको हकमा आउँदाखेरि जम्मा 0.05 नगण्य मात्रामा गर्छ भने त्यति ठूलो कार्बन ग्यास उत्सर्जनमा योगदान गर्ने राष्ट्रहरूले त हामी जस्तो नगण्य मात्रामा कार्बन ग्यास उत्सर्जन गर्ने कन्ट्रीहरूलाई देशहरूलाई त न्यायको कुरा त उहाँहरूले ख्याल राख्नु पर्यो नि ग्लोबल अहिलेको चाहिँ संयुक्त राष्ट्रसंघको महासभामा यो हाम्रो एजेण्डा मात्रै होइन विकसित देशहरूको पनि एजेण्डा बन्नुपर्छ विश्वको एजेण्डा बन्नुपर्छ किनभने भोलि नेपालले भोगेको कुरा भोलि चीनले पनि भोग्न सक्छ भोग्यो नि नेपालले मात्र भोग्नु पर्ने चीनले पनि भोग्नु पर्यो अहिलेको बाढीमा भोलि अमेरिकाले भोग्न सक्छ त्यसकारणले यो कुरामा चाहिँ हाम्रो मात्र एजेण्डा होइन विश्व मानव जातिको एजेण्डा हो र यसलाई अहिलेको हकमा एउटा विश्वव्यापी रूपमा स्थापित गर्नको लागि हाम्रो त्यसतर्फ प्राथमिकता साथ कार्य गर्नुपर्छ जस्तो लाग्छ मलाई
4: म अलिकति योसँगै झण्डाको कुराकानी गर्न मन लाग्यो यो समानताको सिद्धान्तले के भन्दो रहेछ प्रिन्सिपल अफ सबरन इक्वालिटीमा संयुक्त राष्ट्रसंघको बडापत्र अनुसार संसारका सबै सार्वभौमसत्ता सम्पन्न देशहरू समान हुन्छन् दुवै देशका झण्डा टेबल वा पृष्ठभूमिमा राख्नुले दुवै राष्ट्रको सार्वभौमिकता सम्मान र समान हैसियत झल्काउँछ भन्छ तर कतिपय अवस्थामा अन्तर्देशीय वा देशीय भिजिटहरू हुँदाखेरि त्यहाँ त्यस्ता दृश्यहरू देखिन्छ कुनै देशको झण्डा हुन्छ कुनै देशको चाहिँ झण्डा हुँदैन दुई देशका मन्त्री वा नेताहरू त्यहाँ कुरा गरिरहेका हुन्छन् यो चाहिँ कस्तो
3: अब यहाँले जुन पृष्ठभूमिमा बताउनु भएको थियो नि झण्डाको विषयमा त्यो विश्वव्यापी स्थापित मान्यता त्यही हो आधिकारिक प्रतिनिधिमण्डल एउटा देशको आधिकारिक प्रतिनिधिमण्डल अर्को देशको समकक्षी प्रतिनिधिमण्डल होइन सँग त्यही लेभलको चाहिँ अर्को देशको प्रतिनिधि मण्डलसँग चाहिँ आधिकारिक रूपमा टेबलमा डायलगमा हुँदाखेरि दुवै देशको चाहिँ स्पष्ट उपस्थिति होइन झल्किने खालको र स्पष्ट चाहिँ स्वाधीनता झल्किने खालको गतिविधि गर्नुपर्छ त्यो खालको दृश्य देखिनुपर्छ र त्यो कुरा चाहिँ झण्डाले प्रतिनिधित्व गर्छ होइन झण्डा भनेको त देशको एउटा चाहिँ एउटा मानक एउटा चाहिँ स्वाभिमानको प्रतीक हो नि झण्डाले चाहिँ देशको चाहिँ भिजनलाई समेटेको हुन्छ देशको गोल उद्देश्यलाई समेटेको हुन्छ स्वतन्त्रतालाई समेटेको हुन्छ र त्यसले चाहिँ यहाँले भन्नुभएको चाहिँ हरेक देशको बायोलेट्रल ट्रायोलेट्रल मल्टिलेट्रल डायलगहरू हुँदाखेरि आफ्नो देशको झण्डा त्यहाँ अनिवार्य रूपमा हुनुपर्छ नत्र भने एउटै देशको प्रतिनिधिहरूको बीचमा एउटै देशको चाहिँ एउटा समूहको बीचमा छलफल भएको दृश्य त्यो खालको मेसेज जान्छ नि त त्यस कारणले यहाँले उठाउनु भएको विषय एकदम
4: वर्ल्डले वाच गरिरहेको हुन्छ नि
3: विश्वले चाहिँ हेरिराखेको हुन्छ नि त त्यस कारणले यहाँले उठाउनु भएको विषय अब केही दिन अगाडि भारतमा जुन खालको नेपाल र भारत बीचको होइन प्रतिमण्डल बीच डायलग भएको थियो त्यो कुरा जोड्न खोज्नु भएको हो भन्ने लाग्यो मलाई अनि त्यसमा नेपालले विचार पुर्याउनु पर्थ्यो हाम्रा अर्थमन्त्री भारत भ्रमणमा गएको बेला उहाँले चाहिँ डायलग आधिकारिक संवाद गरिराखेको बेला नेपालको झण्डा नदेखिनु एउटा दुर्भाग्यपूर्ण कुरा हो
4: वा होस्ट कन्ट्रीले कुनै केही प्राविधिक कारण वा त्यसैले त्यहाँ राख्न नसकिएको अवस्था थियो भने केही मिनट पछि सारेर निम्तालु कन्ट्रीको प्रतिनिधित्व राख्नु पर्थ्यो नि
3: अवश्य पनि त्यो
4: राख्न लगाउनु पर्थ्यो नि
3: पहिलो कुरा
4: होइन भने डिप्लोमेटिक प्रोटेस्टको कुरा त जीवित छ
3: जीवित छ पहिलो कुरा भनेको त त्यो अवस्था नै आउन दिनु हुँदैन थियो
4: होइन
3: आधिकारिक रूपमा डायलगमा जाँदाखेरि मिनिमम कुराहरूको के कुराहरू चाहिन्छ होइन त्यो एजेन्डा सेटिङदेखि गर्नेदेखि लिएर त्यो स्थल तयार गर्ने कुराहरूदेखि लिएर झण्डाको कुराहरूदेखि लिएर बसाएको चाहिँ प्रोटोकलको कुराहरूदेखि लिएर होइन सारा कुराहरूको पूर्व तयारी त एक दिन पहिल्यै गर्नु पर्यो नि त
4: यसमा हाम्रो तयारी पनि रहेनछ प्रोटोकल चेकिङमा हाम्रो राष्ट्रले पनि हेर्नु पर्थ्यो
3: हाम्रो परराष्ट्रले हेर्नु पर्थ्यो मेरो विचारमा चाहिँ परराष्ट्रसँग कति संयोजन सहकार्य भयो थाहा भएन ग्याप देखिन्छ त्यहाँनिर दोस्रो कुरा भनेको अब भारतमा हाम्रो राजदूत नभएको खाली भएको अवस्था भयो राजदूतको अनुपस्थितिमा त्यहाँका अन्य व्यक्तित्वहरूले त्यसलाई कसरी चाहिँ गम्भीरतापूर्वक लिनुभयो त्यहाँनिर पनि ग्याप हो कि तेस्रो कुरो भनेको हाम्रा अर्थमन्त्रीको चाहिँ अर्थमन्त्रीजीको कूटनीतिक एउटा चाहिँ ज्ञान कूटनीतिक चाहिँ भनौँ न अनुभव को कमी हो कि
4: जान अनजानको क्षमता त्यहाँ देखियो
3: त्यो कमी हो कि जस्तो लाग्छ यी कुनै पनि कुरा होइन भने कतै हाम्रो ध्यान पुगेन कि होइन यो अरू सबै कुरा पुगेको एउटा झण्डामा मात्रै बिर्सिएको हो कि त्यो के हो अब यो एकिन कुरा चाहिँ थाहा छैन तर यस्तो हुनु चाहिँ राम्रो कुरा भयो
4: गम्भीर गल्ती त हो
3: त्यो त गम्भीर एउटा चाहिँ हामीले गरेको चाहिँ गम्भीर ग्याप कूटनीतिक क्षेत्रमा हामीले गरेको एउटा कमजोरी चाहिँ हो
4: अब म अन्तिम प्रश्नसँग जोडिन्छु नेपालको वर्तमान राजनीति नेपालको वर्तमान राजनीतिले अब नेपाली जनतालाई आशा कसरी दिने
3: नेपाली राजनीतिले
4: आशा दिने छनक देखिरहेका छन् कि छैनन्
3: नेपाली जनतालाई आशा दिने भनेकै नेपाली जनताले चाहेको दैनिक जीवन स्तरलाई सहज बनाइदिनुपर्छ जनताले ठूला कुराहरू बुझ्दैनन् हामी ठूला कुरा बुझ्दैनौ हामीलाई बिहानदेखि बेलुकासम्म जे जे कुराहरू बाँच्नको लागि चाहिन्छ सहज रूपमा ती कुराको पहुँच जनतालाई हुनुपर्छ सामान्य एउटा सरकारी कार्यालयमा गयो कुनै कामले गयो भने त्यो काम तत्कालै बन्द दिनु पर्यो हामीलाई बेलुका खाना पकाउनु पर्यो चामल चाहियो चामल किन्नको लागि सजिलै चामल उपलब्ध हुनु पर्यो र सुपथ मूल्यमा हामीलाई खाना पकाउने ग्यास चाहियो ग्यास सजिलै र सुपथ मूल्यमा उपलब्ध हुनु पर्यो होइन झन्झट हामी कहीँ काम गर्न गयौँ भनेदेखि कहीँ पैसा दिएर अनावश्यक रूपमा चाहिँ कसैलाई घुस दिएर पैसा दिएर काम गराउनु पर्ने बाध्यता हुनु भएन अनि रोजगारको कुरा हुनु पर्यो सुशासनको कुराहरू हुनु पर्यो भ्रष्टाचार अन्त्यको कुराहरूमा हुनु पर्यो भन्दाखेरि दैनिक जनजीविकाको कुराहरू प्राथमिकतामा राखेर अगाडि बढ्यो भने जनतामा आशा आउँछ तर ठूल्ठूला कुराहरू गर्ने होइन तर काममा चाहिँ जनताको जीवनस्तर यथावत हुने वा अझ बिग्रिँदै जाने भयो भने जनता निराश हुन्छ त्यसकारणले सामान्य कुरा छ बिहानदेखि बेलुकासम्म जनताको जीवन सहज बनाइदिनु पर्यो त्यो कुनै पनि हालतमा यो वा इफ बर्डको कुरा छैन यसमा यसमा सम्झौता हुँदैन जनताको तर्फबाट सम्झौता हुनु हुँदैन भन्ने लाग्छ
4: हस् डाक्टर साहब समय दिनुभयो कार्यक्रमको लागि धेरै धेरै धन्यवाद तपाईँ नेपालको टियुबाट
3: हजुर
4: एउटा आइडल प्रश्न पनि हो कि पहिलो प्रश्न मामिलामा शोधकर्ताको रूपमा दर्ज हुनुभयो।
3: हजुर हजुर, यो पहिलो टियुबाट अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिमा विद्यावारिधिमा पहिलो भन्ने रेकर्ड चाहिँ बन्यो। अब मेहनत गर्दै जाँदा, संघर्ष गर्दै जाँदा त्यो कुरा चाहिँ प्राप्त भयो सर।
4: यति गर्दै गर्दाखेरि त्यो कर्णालीको दूरदराजको त्यो कुना कन्द्रातिरका आमा बाबाहरूलाई कसरी सम्झनुहुन्छ?
3: एकदमै भावनात्मक प्रश्न जोड्नुभयो सर अन्तिममा। म मेरो क्षेत्र, मेरो सल्यान जिल्ला कर्णाली प्रदेश होइन, र म जुन पृष्ठभूमिबाट आएँ त्यो पृष्ठभूमिबाट यहाँसम्म आउँदै गर्दाखेरि देशले धेरै कुरा चाहिँ प्राप्त गर्न बाँकी छ। त्यहाँबाट म एउटा व्यक्तिगत संघर्ष, दुःख, कष्ट गर्दै यहाँसम्म आइयो होला होइन, कतिपय व्यक्तित्वहरूको सहयोग पनि भयो होला, रहेको पनि छ। तर म जस्तै पढ्न चाहने व्यक्तिहरू, म जस्तै पढाउन चाहने आमा बुवाका छोराछोरीहरू सबैले पढ्न सक्ने वातावरण यो देशमा बन्नुपर्छ। म मात्रै एकजना टियुको पहिलो पीएचडी एउटा विषयमा होइन, सबै व्यक्तिहरू सँग त्यो क्यापासिटी छ, त्यो क्षमता छ, र त्यो खालको वातावरण सरकारले बनाउनुपर्छ, राज्यले बनाउनुपर्छ भन्ने लाग्छ। र यहाँले सोध्दै गर्दाखेरि कर्णालीका ती आमा बुवाहरू जो स्वास्थ्यबाट, स्वास्थ्य उपचारबाट वञ्चित, शिक्षाको अवसरबाट वञ्चित, रोजगारीको अवसरबाट वञ्चित होइन, अनि खानेपानी, बिजुली बत्तीको अवसरबाट वञ्चित कति आमा बुवाहरू हुनुहुन्छ, उहाँहरूलाई ती कुराहरू चाहिँ उपलब्ध गराउनुपर्छ सरकारले। म कर्णालीप्रति, मेरो सल्यान जिल्लाप्रति कृतज्ञ छु।
4: मैले किन पनि सोधेँ भने, एउटा सांसद वा मन्त्रीलाई ज्वरो आउने बित्तिकै हेलिकप्टर चाहिन्छ र काठमाडौँमा कुनै पनि अस्पतालमा पुग्ने त्यो सुविधा छ, त्यो प्रयोग पनि गरिरहेका छन्। तर कर्णालीमा कुनै बस गाड़ी एक्सिडेन्ट भएर भीड़मा अट्किरहेको बेला त्यही अट्किरहेका मान्छेहरूलाई हामीले बचाउन सकेनौँ र उनीहरूले ज्यान गुमाउनु पर्यो।
3: एक्ज्याक्टली एक्ज्याक्टली हो, यस्तो खालको असमान व्यवस्था होइन, यस्तो खालको चाहिँ असमान सिस्टम चाहिँ हुनु भएन, बन्नु भएन। कर्णाली सधैँभरिको कर्णालीकै पहिचान बनाएर बस्नु भएन, कर्णाली चाहिँ काठमाडौँको पहिचान बनाएर बस्नुपर्छ, र त्यो खालको अवसर कर्णालीलाई उपलब्ध गराइनुपर्छ भन्ने लाग्छ मलाई। अहिलेकै यहाँले भन्नुभएको, अघि हामीले छलफल गरेको राजदूत नियुक्तिमा कर्णालीको मान्छे कतिजना परे, सरकारले त्यो पनि विचार गर्नुपर्छ होइन, किनभने सातवटा
4: सांसद नै कति परे वा मन्त्री नै कति परे वा सचिव उपसचिव नै कति परे
3: होइन, त्यो कुरा त सरकारले ख्याल गर्नु पर्यो नि। सबै प्रदेशको समानुपातिक विकास गर्ने हो भने त त्यो कुराहरू ख्याल गर्नु परेन र, सरकार कर्णालीमा मान्छेहरू छैनन् र, तर सरकारले त्यो कुरा ध्यान दिएन जस्तो लाग्छ मलाई।
4: हस्, धेरै धेरै धन्यवाद।
3: आज सर, म यहाँलाई पनि धेरै धन्यवाद दिन चाहन्छु, पोखरा आएको मौका पारेर यो देशको जल्द बल्द विषयमा संवाद गर्ने अवसर यहाँले जुराउनु भएको लागि, यहाँको टिम, प्राविधिक मित्र अरविन्द सर पनि, र यो रेडियो अन्नपूर्ण सुनेर बस्नुभएका लाखौं श्रोताहरूलाई नमस्कार।
4: हुनुहुन्थ्यो डाक्टर हरिचन्द अग्निपुञ्जज्यू हामीसँग कुराकानी गर्दै। प्राविधिक साथी अरविन्दलाई पनि धन्यवाद। म अर्जु सुटिन्छु, तपाईँका वाक्य पर्छु कद्र हुन्, नमस्कार।
5: रंग बहार, रंग बहार।
6: वर्जर संगे उपहारे उपहार। बम्पर मा यामाहा रेजियार।
5: वर्जर पेंसे घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
6: साथै 65 इंच को स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाउ, खुशी बनाउ, उपहार जित्ने अवसर पाउ।
5: वर्जर पेंसे।

0: भविष्यतर्फ।
1: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौं। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
2: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछ। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल।
3: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड्कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि। साथै इको र ईसीजीको सेवा पनि उपलब्ध रहेको छ।
4: बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही असोज 17 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
3: सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखे चोक। सम्पर्क 98434-32-29, 98-028-59-321, 061-581-871।
5: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
6: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
5: त्यसैले साधारण एमआरआई होइन, 3 टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्वस्तरीय 3 टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T MRI एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
6: यहाँ अत्याधुनिक 3 टेसा मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
5: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, 3T MRI नै गराऊ। समयमै सही पहिचान गरौ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा 3T MRI एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा। फोन 061-591-728, मोबाइल 98-560-027-29।
3: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्ब्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98-560-81-331, 97-614-11-905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद, दृश्य र अनुभव एकै ठाउँमा।
5: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इक्विभालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 061-588-115, 98-251-98-190।
0: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा।
7: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
4: बिरामी जाँच यही असोज 16 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 17 गते शनिबार मध्याह बाह्र बजेसम्म।
7: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा फोन 061 587 263 र 553 834

0: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ। के तपाईँ युके युनिभर्सिटीको द मोस्ट प्रेस्टिजियस येट अफोर्डेबल डिग्री पोखरामा लिन चाहनुहुन्छ? नेपालकै प्रतिष्ठित इनोवेट नेपाल ग्रुप आईएनजी द्वारा प्रवर्तित क्रिस्टल माउन्टेन कलेजमा युनिभर्सिटी अफ वुल्भरह्याम्प्टन युके सँगको साझेदारीमा बीएससी अनर्स साइबर सेक्युरिटी र बीएससी अनर्स कम्प्युटर साइन्समा भर्ना खुल्यो। पोखराकै उत्कृष्ट फिजिकल एन्ड एजुकेसनल इन्फ्रास्ट्रक्चर र म्यानेजमेन्ट सहितको वातावरणमा अध्ययन गर्न सम्पर्क गर्नुहोस्। सम्पर्क क्रिस्टल माउन्टेन कलेज मुस्ताङचोक पोखरा। फोन नम्बर 9802851717 9802851717।
1: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
2: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
1: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
2: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 9853555928। विजिट www.landmarknepal.com।
3: स्याङ्जा, पर्वत, बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ, विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ, अब त्यो चिन्ता सकियो। तपाईँ गाउँमै बस्नुहोस्, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्। हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन्। त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके, युएसए, क्यानाडा, अस्ट्रेलिया, जापान, युरोप लगायतका संसार भर पठाइन्छ। पोखरा धाउनु पर्ने छैन, समय पनि बचत, पैसा पनि बचत। विश्वास लाग्दैन? पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस्। रेटमा पनि ढुक्क, सेवामा पनि ढुक्क। किन बढी खर्च गर्ने, किन समय खेर फाल्ने, जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ। फ्री पिकअप पोखरा भ्याली, बस पार्क पिकअप स्याङ्जा, पर्वत, बागलुङ तथा वरिपरिका क्षेत्र।
2: डोर टू डोर इन्टरनेसनल डेलिभरी, पोखराकै सस्तो रेट, सेफ, सेक्युर, रिलायबल। फोन 9853501031, 9750010031। पोखरा न्यू रोड, बीएनडी भवन, सानीमा बैंक रहेको भवन।
4: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
5: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
4: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 0615885595076044।
5: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
6: दिव्य नयन आँखा घर क्लिनिक प्राली, नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्य अवधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरूङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
4: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड, भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 0615770007 97623386817।
3: फेस्टल आयुर्वेद केन्द्र में जाऊ अब बाजोपन को नैराश्यता खुशी में बदलाऊ।
7: हाँ यो कसरी संभव सर? कत्ता कत्ता धाइसके कति खर्च भइसक्यो केही भएन।
3: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
7: साँच्चै हो र?
3: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाजपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट MBBS, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग उच्च सफलताको सुनिश्चितताका लागि आयुर्वेद विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ। हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टल आयुर्वेद केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-84-46-525।
8: होम केयर सेवा, होम केयर सेवा।
9: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
8: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
9: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
8: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
9: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
8: सुत्केरी नवजात शिशुको हेरचाह,
9: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
8: केयर गिभर हेरचाहकर्ता, घरेलु सेवा,
9: डाक्टर ल्याब सेवा,
8: औषधि डेलिभरी सेवा,
9: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिमलेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार। फोन 061-411-777, मोबाइल 98-560-89-2 77।

0: तपाईँ गीत संगीत बजार व्यवस्थापन गर्न म्युजिक कम्पनीको खोजीमा हुनुहुन्छ वा कुनै म्युजिक भिडियोमा अभिनय गर्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस्। हामी तपाईँको गीत संगीतलाई बजार व्यवस्थापन गरिदिनुका साथै म्युजिक भिडियोमा अभिनय गराएर यसै क्षेत्रमा स्थापित हुन महत्वपूर्ण सहयोग गर्नेछौ। सम्पर्क हिम सम्झौता डिजिटल प्राली, म्यानेजिङ डाइरेक्टर नन्दराम परियार। मोबाइल नम्बर 9841-9647-26, 9841-9647-26। साथै हरेक दिन बिहान 8:30 बजे एनटीभी प्लसमा प्रसारण हुने हाम्रो बहुचर्चित सांगीतिक कार्यक्रम संगीत समर्पण हेर्न नभुल्नुहोला।
1: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस प्राली न्युरोड पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
2: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाथन, डाक्टर वन्दना श्रेष्ठ।
3: हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ।
2: जनरल एन्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ।
3: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पोन।
2: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ।
3: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी।
2: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल।
1: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री। मृगौला रोग विशेषज्ञ डाक्टर जुजु राज श्रेष्ठ। नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर। प्लास्टिक सर्जन डाक्टर पियुष गिरी। छाला विज्ञान भेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले। नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ। कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ। कन्सल्टेन्ट एनेस्थोसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ। कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमोल पौडेल।
4: वार्ड, आईसीयू, एनआईसीयू, जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र आँखा उपचार सेवा, 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
2: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड। फोन 061-590-162, 590-163।
5: क्यान्सर को सम्पूर्ण उपचार विराटनगरमै। सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोज्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 9781-0025-30।
6: गरेको भए होइन, गरिहाल्नुहोस् यी सेवाबाट सहारा हेल्थ इन्सुरेन्स।
7: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्सुरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनेन्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
6: ई सेवाबाट सहारा हेल्थ इन्सुरेन्स,
7: शिखर इन्सुरेन्सको सहकार्यमा
6: अस्पताल खर्च सहाराले गर्छ।
7: ई सेवा सबै सधैँ सँगै।

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होपलाइन 01-597-06-11
1: TNT Express अर्जेन्ट डकुमेन्ट पासपोर्ट पार्सल एवं जुनसुकै सामान विश्वको कुनै पनि देशमा पठाउनु परेमा हामीलाई सम्झनुहोस्
2: 21 शताब्दीको आवश्यकता एक मात्र भरपर्दो छिटो छरितो र सुलभ माध्यम TNT अन्तर्राष्ट्रिय कुरियर सर्भिस
1: TNT एक्सप्रेस न्यू रोड ओखा लेखनाथ महानगरपालिका कार्यालयको एक घर तल फोन 01-5583-369 TNT एक्सप्रेस द पिपुल नेटवर्क
3: हेलो
4: हजुर नमस्कार
3: हेलो
4: नमस्कार काका सुन्नु भएन
3: हेलो हेलो हेलो अलिक ठुलो स्वरले बोल्नुहोस् न खै को बोलेको हो मैले केही भरै पाइन
4: हजुर काका नमस्कार म भतिज बोलेको हो भतिज सुन्नु भएन
3: ए रामु हो हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन
4: हो यही कुरा भन्नलाई फोन गरेको काका अहिले INF हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको
3: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज
4: हुन्छ काका हुन्छ कान पाकेको कान दुखेको कान नसुन्ने वा कम सुन्ने कान कराउने चिलाउने कान डम्म हुने कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ
3: ल यो कुरा चाहिँ गजब सुनायो भतिज म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु
5: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ फोन 061-433-342 433-640

0: फकिर मान्छे मान्छेमा के नै फरक छ र?
1: संजीवनी हस्पिटल नेपालगंज र दाङ पछि अब तपाई हाम्रो शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित सम्पर्क संजीवनी हस्पिटल पोखरा प्राली भेटरी मार्ग हस्पिटल चोक पोखरा 12 कास्की फोन 061-578-161-578-162
2: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
3: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
2: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नु केवाईसी अपडेट हुनुपर्नेछ आदि।
3: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड फोन 061-590-162-590-163।
4: पोखरामा एकमात्र EMBA कलेज एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने क्लास साँझ 6-8 हुनाले काम गर्दै पढ्न सकिने जब होल्डर्स वा आफ्नो व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने अधिकांश ब्याङ्क इन्सुरेन्स कर्पोरेट अफिसका सिईओहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा फोन नम्बर 061-576-458-577-903 मौकाको फाइदा उठाउनुहोस्।
5: TMT Express
6: अर्जेन्ट डकुमेन्ट पासपोर्ट पार्सल एवं जुनसुकै सामान विश्वको कुनै पनि देशमा पठाउनु परेमा हामीलाई सम्झनुहोस्।
5: 21 औं शताब्दीको आवश्यकता एक मात्र भरपर्दो छिटो छरितो र सुलभ माध्यम TNT अन्तर्राष्ट्रिय कुरियर सर्भिस
6: TNT एक्सप्रेस न्यू रोड पोखरा लेखनाथ महानगरपालिका कार्यालयको एक घर तल फोन 061-538-369 TNT एक्सप्रेस द पिपुल नेटवर्क।
1: घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति छ अपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाउँ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
7: आदिवासी जनजातिहरू आफ्नै विशिष्ट र मौलिक पहिचान संस्कृति जीवनशैली भाषा चालचलन र मूल्य मान्यताका साथ बसोबास गर्दै आएका छन्। आदिवासी जनजातिहरूको जीवन पद्धति वन जंगल लगायतका प्राकृतिक स्रोतसँग अत्यन्त नजिकको सम्बन्ध रहन्छ।
8: जलवायु परिवर्तनमा आदिवासी जनजातिहरूको कार्बन डाइअक्साइड तटस्थ जीवन पद्धतिका कारण सबैभन्दा कम योगदान रहेको छ। यद्यपि उनीहरूको दिगो र कम कार्बन उत्सर्जन गर्ने जीवन पद्धतिलाई अझै राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा स्वीकार गरिएको छैन। तसर्थ आदिवासी जनजातिको कार्बन तटस्थ जीवन पद्धतिलाई मान्यता दिइनुपर्दछ।
7: नेपाल आदिवासी जनजाति महासंघ
9: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 061-527-426-537-526।
10: गोयल मेटल इन्डस्ट्रिजको उत्कृष्ट उत्पादन जिन्दल SS पाइप्स नेपाल नम्बर 1 ब्रान्ड नक्कलीदेखि सावधान जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम जिन्दल पाइप हो यसको नाम।

0: शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
2: अयनि मेरो दाँत दुखेर हैरान भएको छु, त्यसैमा छोरा छोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
3: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउ न।
2: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
3: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
4: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 0165685536, मोबाइल 9856000536।
5: हेलो, के छ तेरो खबर?
6: ठिक छु यार, सन्चै छस्?
5: सन्चै छु। अब भिसा लागेपछि त पार्टी दिने होला नि?
6: पार्टी त दिन हुन्थ्यो, किनमेल गर्न बाँकी नै छ यार।
5: मैले त सबै किनमेल गरिसके, अब बेडसिट, सिरक र दुई चार थान टप्स कुर्ती किन्नु छ।
6: मैले पनि किन्नु छ के, सँगै किनौँ न।
5: तिमी जाने अस्ट्रेलिया, म क्यानाडा यार।
6: सबै ठाउँको बेडसाइज अनुसारको बेडसिट पाउने ठाउँ छ क्या किनमेल संसार, हो त्यही जाऊँ न।
5: ए मैले पनि खुब सुनेको छु किनमेल संसारको बारे, ब्रान्डेड ब्रान्डेड तन्न पाइन्छ त्यहाँ।
7: विदेश लैजान तथा पठाउनका लागि भ्याकुम प्याक गरिन्छ, साथै भ्याकुम ब्याग पनि उपलब्ध छ।
8: जुनसुकै ब्रान्डका आकर्षक तन्ना सेट, सिरानी, कुशन, सिरक, ब्ल्याङ्केट, ब्ल्याङ्केट कभर, बेड कभर, दिवान सेट, डोर सेट, समर ब्ल्याङ्केट, कुशन कभर, टावल, कुर्ता, टप्स पाइने एक मात्र ठाउँ किनमेल संसार, गैरापाटन पोखरा, प्राइम सहकारीको भवन, कुमुदिनी होम्स स्कुलदेखि 50 मिटर पश्चिम। मोबाइल 9856031412, 9864667887।
9: तन्ना आज फेरि हाल्नुहोस्।
10: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाइ।
11: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
12: टाइम चेक,
13: यति बेला पूर्वाह्नको 9 बजेको छ।
14: यस टाइम चेकका प्रायोजक रूपाको ज्योति सुन चाँदी दुकान महेन्द्र पुल पोखरा।
15: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

नमस्कार रेडियो नभने 93.3 चार मेगा सुनेर बस्नुभएका सम्पूर्ण आदरणीय श्रोताहरूमा गुड मर्निङ। पोखराको यो नयाँ श्रृंखलाको तर्फबाट प्राविधिक साथी अरविन्द सहित सञ्जयको स्वागत छ। तपाईँको रेडियो सेटको 93.4 मेगाहर्जमा हामी यति बेला उपस्थित भएका छौं गुड मर्निङ पोखरा लिएर। गुड मर्निङ पोखरासँगै हामी तपाईँसँग बिहान 9 बजेदेखि 10 बजेसम्म हुन्छौं। विभिन्न चर्चा प्रसंगसँगै विभिन्न गीत संगीत तपाईँको लागि हामी प्रस्तुत गर्ने गर्छौं। बिहानीको समयमा उपस्थित भएर तपाईँको दिन शुभ रहोस् भन्ने कामनासहित हामी उपस्थित हुन्छौं। बिहान भनेको केवल रात सकिएर आएको एउटा समय मात्रै होइन, बिहान भनेको हिजोभन्दा राम्रो बन्न पाउने अर्को एउटा अवसर पनि हो। सायद हिजो तपाईँको दिन सोचे जस्तो भएन होला, कुनै काम राम्रो गर्छु भन्दा भन्दै पनि बनेन होला वा बिग्रियो होला, कसैको कुरामा तपाईँको चित्त दुख्यो होला वा कसै तपाईँको कुरामा कसैले चित्त दुखायो होला, कुनै योजना चाहिँ गरिरहेको योजनाहरू होइन अधुरै रह्यो होला, वा कुनै निर्णयले तपाईँलाई रातभर सोच्न बाध्य बनायो होला। तर याद राख्नुहोस्, हिजोको असफलता आजको भविष्य होइन। जीवनमा सबैभन्दा सुन्दर कुरा के हो भने हरेक बिहानले हामीलाई फेरि शुरूआत गर्ने अनुमति दिन्छ। म तपाईँलाई एउटा सानो प्रसंग सुनाउँछु। एकजना मानिस हरेक बिहान समुद्र किनारमा जान्थे। एक दिन उसले एउटा बालकलाई समुद्रमा आएका साना साना माछा उठाएर फेरि पानीमा फ्याँकिरहेको देखे। मानिसले सोधे, तिमीले यसरी कति माछा बचाउन सक्छौ र? बालकले एउटा माछा हातमा लिएर समुद्रमा फ्याँक्दै भन्यो, यो माछाका लागि त धेरै फरक पर्छ नि। कहिलेकाहीँ हामीले पनि ठूलो परिवर्तन खोजिरहेका हुन्छौं। देश बदल्नुपर्छ, समाज बदल्नुपर्छ, परिवार बदल्नुपर्छ, आफ्नो जीवन नै बदल्नुपर्छ भन्छौं। तर परिवर्तन सधैँ ठूलो कदमबाट शुरू हुँदैन, एउटा राम्रो विचारबाट शुरू हुन्छ, एउटा राम्रो व्यवहारबाट शुरू हुन्छ, एउटा राम्रो सोचबाट शुरू हुन्छ र एउटा राम्रो चिन्तनबाट शुरू हुन्छ, एउटा फोन गरेर तपाईँलाई सम्झिरहेको छु भन्नबाट शुरू हुन्छ। तपाईँले यदि कसैलाई फोन गरेर बिना कारण बिना काम फोन गरेर होइन यत्तिकै तपाईँलाई मिस गरिरहेको भएर फोन गरिरहेको वा तपाईँको दिन शुभ रहोस् भन्नको लागि फोन गरेको वा तपाईँलाई शुभकामना दिनको लागि फोन गरेको मात्रै भनिदिनुहोस् त कसैको लागि वा आफ्नो प्रियजनको लागि, त्यसले उहाँको दिनलाई फरक पार्न सक्छ वा तपाईँलाई हेर्ने दृष्टिकोणमा सकारात्मक दृष्टिकोण पैदा गर्न सक्छ। त्यसैले आज बिहान एउटा सानो संकल्प गरौं, हिजोको गल्तीबाट पाठ बनाउने, पाठ सिक्ने, आजको समयलाई अवसर बनाउने, अवसरमा बदल्ने र भोलिको चिन्तालाई आजको कामले जित्ने। हामी त भोलिको चिन्ता गरिरहेका हुन्छौं, आज के गर्ने भन्दा पनि भोलि कसो गर्ने भन्ने खालका चिन्तामा व्यतीत गरिरहेका हुन्छौं। त्यो कारणले गर्दाखेरि आज जिउने हो, भोलिको लागि चाहिँ चिन्ता गर्ने होइन। तपाईँ जहाँ हुनुहुन्छ, जे गर्दै हुनुहुन्छ, जस्तो परिस्थितिमा हुनुहुन्छ, आजको दिन तपाईँको पक्षमा हुनुपर्छ र हुन सक्छ। बरु शुरूआत तपाईँले गर्नुपर्छ। त्यसैले मुस्कुराउनुहोस्, मनमा सकारात्मक भावना पैदा गर्नुहोस् र आफूलाई भन्नुहोस्, म सक्छु, आज म हिजोभन्दा एक कदम अगाडि बढ्छु। अब तपाईँको बिहानलाई अझ सुन्दर बनाउँदै हामी अर्को एउटा गीत तपाईँको लागि प्रस्तुत गर्न लागिरहेका छौं। संगीत सूचना मनोरञ्जन र सकारात्मक ऊर्जासहित हामी अगाडि बढ्दैछौं। तपाईँ रेडियो अनुपूर्ण 93.4 मेगाहर्ज सुन्दै हुनुहुन्छ र अबको क्रममा हामी तपाईँको लागि अर्को एउटा गीत प्रस्तुत गर्दैछौं।

0: रंग बहार रंग बहार
1: वर्ष संगे उपहार उपहार बम्पर मा यामाहा रेजियर
0: वर्ष पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्
1: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वाशिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरु पनि
2: घर रंगाऊ खुशी बनाऊ
1: उपहार जित्ने अवसर पाऊ
0: वर्ष पेन्सले

0: bám tin cảm thân đủ bám
1: luka có khi tao bố tục nị chín mây ara
2: अब थन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
3: वरिष्ठ न्यूरोफिजिसियन पोखरामा
4: काठमाडौँ वीर हस्पिटलका न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरोफिजिसियन डाक्टर सुनिल कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
5: बिरामी जाँच यही असोज 16 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 17 गते शनिबार मध्याह बाह्र बजेसम्म।
4: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266 र 553-834।
6: फिस्टल आयुर्वेद केन्द्रमा जाऊ, अब बाजोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
7: हँ, यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
6: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
7: साँच्चै हो र?
6: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाजुपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इन्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
7: हो त?
6: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टल आयुर्वेद केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-0-84-46-525।
8: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युके को प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटी सँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको
6: 84-545।
8: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए

0: विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फर्मेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फर्मेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 0615881598251 9891190190।
1: तपाईँ
2: हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्युरोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
1: उपचार हुने रोगहरू
2: पायल्स, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार,
3: खुट्टाको रगतको नसा सम्बन्धी
2: भेरिकोस भेन्सको उपचार,
1: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
3: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
1: अपरेशन पश्चात दुखाइ कम हुने,
3: उपचार गरेपछि छिटो निको हुने,
1: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
3: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
4: फोन 0615901625913।
5: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
6: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
5: चितवनको हरियाली जंगलमा गैरासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
6: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा, काठमाडौँ। कन्ट्याक्ट 9853555928। विजिट www.landmarknepal.com।
7: के तपाईँ युके युनिभर्सिटीको द मोस्ट प्रेस्टिजियस येट अफोर्डेबल डिग्री पोखरामा लिन चाहनुहुन्छ? नेपालकै प्रतिष्ठित इनोवेट नेपाल ग्रुप आईएनजी द्वारा प्रवर्धित फिस्टल माउन्टेन कलेजमा युनिभर्सिटी अफ वुल्भरह्याम्प्टन युके सँगको साझेदारीमा बीएससी अनर्स साइबर सेक्युरिटी र बीएससी अनर्स कम्प्युटर साइन्समा भर्ना खुल्यो। पोखराकै उत्कृष्ट फिजिकल एन्ड एजुकेसनल इन्फ्रास्ट्रक्चर र म्यानेजमेन्ट सहितको वातावरणमा अध्ययन गर्न सम्पर्क गर्नुहोस्। सम्पर्क फिस्टल माउन्टेन कलेज, मुस्ताङचोक, पोखरा। फोन नम्बर 9802851717, 9802851717।
8: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै। सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 9781800025530।
9: पोखरामा एकमात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6-8 हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नो व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टरमा मास्टर सक्ने अवसर। थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका CEOहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा। फोन नम्बर 0175745589577903। मौकाको फाइदा उठाउनुहोस्।
4: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ? तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
10: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
4: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टका एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा।

0: उपलब्ध छ।
1: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
0: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई होल बडी एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्री टी एमआरआई नै गराउँ। समयमै सही पहिचान गरौं, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीका लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 98560-27-29।
2: आदिवासी जनजातिहरू हजारौं वर्षदेखि भूमि र प्रकृतिसँग नजिक भएर जीवन बिताइरहेका छन्। रूख बिरूवाले दिने दाना र फल तथा जंगलका जीव जन्तुहरू आदिवासीका लागि खानेकुरा, औषधि र जीविकाका आधारहरू हुन्। आदिवासी जनजातिहरू प्रकृतिलाई उपभोग्य वस्तु मात्र नभएर पवित्र पनि मान्ने गर्दछन्।
3: त्यसैले ती प्राकृतिक स्रोत र साधनहरू भावी पुस्ताका लागि पनि रहोस् भन्ने आदिवासी जनजातिहरू चाहन्छन्। प्रकृतिसँग रहेको आदिवासी जनजातिको घनिष्ठ सम्बन्ध र निर्भरताकै कारण जलवायु परिवर्तनले अरूलाई भन्दा उनीहरूलाई धेरै असर पारिरहेको छ।
2: नेपाल आदिवासी जनजाति महासंघ
4: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजीको सेवा पनि उपलब्ध रहेको छ।
5: बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही असोज 17 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
4: सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखेचो। सम्पर्क 98434-32-29, 98028-59-321, 061-581-8071।

Tabai Radio Anabana Tirane Betul Char Megaz Ma Sunde Hununsa Good Morning Pokhara Good Morning Pokhara Ma Hami Tapai Ko Lagi Raheka Chhau Bibhinna Charcha Prasanga Sangai Bibhinna Geet Sangeet Tapai Ko Lagi Hami Prastut Gari Raheka Chhau Bihana Ko Samay Afai Ma Euta Sundar Guru Pani Ho Yasle Hamilai Euta Kura Sikaunchha Harek Adhyaro Pachi Ujyalo Auncha Tara Ujyalo Aayo Bhanera Matra Jivan Ujyalo Hudaina Teslai Herne हाम्रो दृष्टिकोण पनि उज्यालो हुनुपर्छ हामी मध्ये धेरै मानिस आफ्नो जीवनको तुलना अरूसँग गरिरहेका हुन्छौं उसको घर राम्रो उसको घर मेरो भन्दा ठूलो उसको व्यापार मेरो भन्दा ठूलो वा उसको व्यापार चल्यो वा ऊ म भन्दा धेरै सम्पन्न यी यस्तै कुराहरू उसको छोराछोरी अगाडि बढे हैन वा उसको छोराछोरी विदेश गए पढे यावत विषयहरूमा हामी हैन तुलना गरिरहेका हुन्छौं आफूसँग अरूको उसले गाडी किन्यो उसले विदेश गयो उसले सफलता पायो यी यस्ता तुलना गर्ने विषयहरू थुप्रै हुन सक्छन् मैले केही एक्जाम्पल मात्र दिएको अनि हामी आफैलाई सोच्छौं म कहाँ छु म कहाँ पुगे र नि आफूले आफूलाई निकै तल पाउँछौं तर एउटा कुरा सम्झनुस् तपाईको यात्रा र अर्को मानिसको यात्रा एउटै होइन कसैको बिहान चाँडै आउन सक्छ कसैको अलि ढिलो आउन सक्छ कसैको बाटो सजिलै मिल्न सक्छ कसैले उकालो चढ्नु पर्छ तर ढिलो हुनु भनेको हार्नु होइन कहिलेकाहीँ जीवनले हामीलाई रोकिरहेको जस्तो लाग्छ तर त्यही रोकिएको समयले हामीलाई अर्को यात्राको लागि तयार गरिरहेको पनि हुन सक्छ त्यसैले आज अरूसँग होइन हिजोको आफूसँग प्रतिस्पर्धा गरौं हिजोभन्दा आज अलिकति बढी तपाईँ अनुशासित भन्नुहोस् हिजोभन्दा आज तपाईँ अलि राम्रो काम बढी गर्नुहोस् हिजोभन्दा आज तपाईँ कसैलाई एउटा मुस्कान बढी दिनुहोस् हिजोभन्दा आज बढी तपाईँ अरूसँग राम्रोसँग बोल्नुहोस् हिजोभन्दा आज तपाईँ हिजो गरेका भनौँ न तपाईँका नराम्रा बानीहरूलाई त्याग्नुहोस् हिजो गरेका वा भनौँ न तपाईँका जुन खाने बानी छ आदत छ जीवनशैली छ त्यो हिजोभन्दा आज अलि बढी राम्रो गर्नुहोस् यति मात्रै गर्न सक्नुभयो भने पनि तपाईँको आज अर्थपूर्ण हुनेछ र एउटा कुरा हामी जीवनमा ठूलो सफलता खोज्छौं तर खुशी भने साना साना कुरामै लुकेको हुन्छ बिहानको चिया परिवारको मुस्कान मनपर्ने गीत पुराना साथीको फोन आफूले गरेको कामप्रतिको सन्तुष्टि यी यावत विषयहरू छन् जुन साना साना कुरा जस्तो लाग्छ तर त्यसले हामीलाई खुशी प्रदान गरिरहेको हुन्छन् यी सबै जीवनका साना तर अमूल्य उपहार हुन् त्यसैले आजको दिनलाई केवल बिताउने होइन बाँच्ने प्रयास गरौं काम गरौं हाँसौं सिकौं अरूलाई सहयोग गरौं र आफूलाई पनि पर्याप्त रूपमा समय दिउँ किनकि जीवनको सबैभन्दा मूल्यवान सम्पत्ति पैसा मात्र होइन समय हो गएको समय फर्केर आउँदैन त्यसैले आजको बिहानलाई खेर नफालौं जहाँ तपाईँ अहिले हामीलाई सुनिरहनु भएको छ पोखराका सुन्दर गल्ली होस् होइन यात्राको क्रममा हुनुहुन्छ होला कार्यतर्फ जाँदै हुनुहुन्छ होला व्यवसाय खोल्दै हुनुहुन्छ होला घरमै तपाईँ घरको काम गर्दै हुनुहुन्छ होला वा कतै तपाईँ सानो भेटघाटमा हुनुहुन्छ होला चिया कफी खाँदै हुनुहुन्छ होला होइन हामी तपाईँको यात्राको एउटा सानो साथी बन्न चाहन्छौ संगीतसँगै सूचनासँगै समाचारसँगै विचारसँगै र सकारात्मक ऊर्जासँगै गुड मर्निङ पोखरा रेडियो अनुपूर्ण 93.4 मेगाहर्जमा तपाईँ सुन्दै हुनुहुन्छ आजको दिन कस्तो बनाउने भन्ने निर्णय परिस्थितिले होइन तपाईँको सोचले गर्छ त्यसैले सकारात्मक सोचौ अगाडि बढौं र आजलाई राम्रो बनाऊ भन्न हामी चाहन्छौ फेरि एउटा अर्को मिठो गीत तपाईँको लागि हामी प्रस्तुत गर्दैछौ गुड मर्निङ पोखरामा।

0: बर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्ब्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्ब्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
1: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौ। अब न्यूरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
2: मस्तिष्क, मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
1: 28 वर्षदेखिको अनुभव, न्यूरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-576-044।
3: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
4: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्रणाली सृजना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
5: हाम्रा सेवाहरू:
4: हार्ट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
5: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
4: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
5: पेट, छाती, मुटु, थाइरोइड तथा मधुमेह रोग,
4: न्युरो सर्जरी सेवा,
5: बाल रोग,
4: नाक कान तथा घाँटी रोग,
5: मानसिक तथा स्नायु रोग,
4: प्रसूति तथा स्त्री रोग,
5: छाला, यौन तथा कुष्ठ रोग,
4: नेत्र रोग,
5: दाँत तथा मुख रोग,
4: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिफ्राइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन,
5: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
4: सुविधा सम्पन्न आईसीयू सेवा,
5: डिजिटल एक्सरे,
4: सिटी स्क्यान सेवा,
5: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
4: इन्डोस्कोपी, इसिजी, इइजी, पीटीए,
5: फिजियोथेरापी, युरोफ्लोमेट्री,
4: केमोथेरापी,
5: सुरक्षित गर्भपतन सेवा,
4: होल बडी चेकअप, हेल्थ प्याकेज,
5: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा 8 सृजना चोक कास्की।
4: फोन 061-572-648-572-849।
6: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा भाग 2। शर्माजीको परिवार सबैले डराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन, महिना, वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री FE550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस्, अब बाँकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
3: दिव्य नयन आँखा घर क्लिनिक प्राली, नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
1: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड, भारवटी पारी, एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007, 97-623-36-817।

0: IME Life Insurance Company Limited भविष्य सुनिश्चित करते हैं, Insuring Future।
1: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
2: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
1: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्छ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
2: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163। होम केयर सेवा, होम केयर सेवा।
3: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
2: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
3: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
2: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
3: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
2: सुत्केरी नवजात शिशुको हेरचाह,
3: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
2: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
3: डाक्टर ल्याब सेवा,
2: औषधि डेलिभरी सेवा,
3: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिग्लेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार, फोन 061-411-777, मोबाइल 98-569-2-77।
4: छोरा, नेपालको पढाइ पनि पूरा भयो, अब के विचार गरेका छौ त? यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने?
5: खै बाबा, दुधारमा छु, साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्।
4: यसरी हतारमा निर्णय गर्नु हुँदैन, पछि पछुताउनु पर्ला नि।
5: के गर्ने त बाबा, तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ?
6: हेर, लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
4: नेपलिज इन्काउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि, जसले स्वदेश वा विदेशमा कुनै विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ।
5: अनि बाबा, यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइल्स क्लासेसको सुविधा पनि छ र?
4: छ नि, त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ।
2: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेपलिज इन्काउन्टर कन्सल्टेन्सी, दिहीको पाटन स्ट्रिट नम्बर 18, लेक साइड पोखरा, फोन 061-454-689-452-715।
3: संजीवनी हस्पिटल नेपालगंज र दाङ पछि अब तपाईँ हाम्रो शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित। सम्पर्क संजीवनी हस्पिटल पोखरा प्राली, भेटनरी मार्ग हस्पिटल चोक पोखरा 12 कास्की, फोन 061-578-161-578-162।
7: दैनिक 1 रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा। हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै ₹2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।
8: 93.4 रेडियो नम्बर 93.4 मेगाहर्जमा तपाईँ सुन्दै हुनुहुन्छ गुड मर्निङ पोखरा। गुड मर्निङ पोखरामा हामी तपाईँको लागि रहेका छौँ, तपाईँको बिहानको सुन्दरताको कामना गर्दै हामी रहेका छौँ। हामी कार्यक्रमको लगभग उत्तरार्धको समयमा आइसकेका छौँ। आज दिनभरिको तपाईँको खुसीको कामना, तपाईँको सफलताको कामना गर्दै हामी रहेका छौँ गुड मर्निङ पोखरामा। तर हाम्रो साथ यतिमै रोकिँदैन, यतिमै सकिँदैन। आज दिनभरि एउटा कुरा सम्झनुहोस्, समस्या जति ठूलो भए पनि आशा त्योभन्दा ठूलो हुन सक्छ। कुनै काम बिग्रियो भने फेरि प्रयास गर्नुहोस्, कसैले साथ दिएन भने पनि आफूलाई साथ दिन नछोड्नुहोस् र बाटो अप्ठ्यारो भयो भन्नेमा यात्रा नरोक्नुहोस्, किनकि सुन्दर गन्तव्यसम्म पुग्ने बाटो सधैँ सजिलो हुँदैन। आज तपाईँको दिन सफल होस्, स्वस्थ रहनुहोस्, खुशी रहनुहोस् र तपाईँको कारणले कम्तीमा एकजना मानिसको अनुहारमा मुस्कान आओस्। म सञ्जय मल्ल, साथमा प्राविधिक साथी अरविन्द सहित अर्को श्रृंखलासम्मको लागि बिदा हुन्छु। आजको दिन तपाईँको शुभ रहोस्। नमस्कार।
9: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस फाइव नेपाल्स नंबर वन ब्रांड नक्कली देखि सावधान जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम।
10: मेरो दाँत दुखेर हैरान भएको छु। त्यसैमा छोरा छोरीको पनि त्यस्तै छ। कहाँ गएर उपचार गराउने होला?
11: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउ न।
10: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
11: लसुन डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
2: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 0185685536, मोबाइल 9856000536।

0: शांति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
2: हेलो
3: हजुर नमस्कार।
2: हेलो
3: नमस्कार काका सुन्नु भएन?
2: हेलो हेलो हेलो अलिक ठुलो स्वरले बोल्नुहोस् न, खै को बोलेको हो, मैले केही भरै पाइन।
3: हजुर काका नमस्कार, म भतिज बोलेको, भतिज सुन्नु भएन?
2: ए रामु हो, हेर न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउदिन।
3: हो यही कुरा भन्नलाई फोन गरेको काका, अहिले INF हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको।
2: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
3: हुन्छ काका हुन्छ, कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
2: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
4: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342-433-640।
5: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस प्राली न्युरोड पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
6: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलासन, डाक्टर वन्दना श्रेष्ठ,
7: हार जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ,
6: जनरल एन्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ,
7: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पोन,
6: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ,
7: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेल्चन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी,
6: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल,
5: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजुराज श्रेष्ठ, नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पियूष गिरी, छाला विज्ञान भेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थेसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमोल पौडेल,
8: वार्ड ICU NICU जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्रोनोस्कोपी, इको, TMT, हल्चर, PFT, युरोफ्लोमेट्री, डायलोसिस सेवा र आँखा उपचार सेवा, 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
6: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड, फोन 061-590-162, 590-163।

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होपलाइन 01-597-06-11
1: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको
2: टाइम चेक
3: यति बेला पूर्वाह्नको 10 बजेको छ।
4: यस टाइम चेकका प्रायोजक रूपाको ज्योति सुनचादी दुकान महेन्द्र पुल पोखरा
5: किन्नुहोस् अब ढुक्कले सुनका गहना गए अब रसायन केडियम राख्ने समय।

0: भविष्यतर्फ।
1: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौँ। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
2: वरिष्ठ न्यूरोफिजिसियन पोखरामा
3: काठमाडौँ वीर हस्पिटलका न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरोफिजिसियन डाक्टर सुनिल कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
4: बिरामी जाँच यही असोज 16 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 17 गते शनिबार मध्याह बाह्र बजेसम्म।
3: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266 र 553-834।
5: दुर्गाको कि टाउको दुख्न छिन्मै दूर गर्ने झन्डु बाम एक बाम तीन काम झन्डु बाम
6: अब झन्डु बाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
7: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
8: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
7: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नु केवाईसी अपडेट हुनुपर्नेछ आदि।
8: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड फोन 061-590-162-590-163।
9: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खुल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97-61-00-25-30।
10: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटी सँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इक्विभालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण अनुभवी प्राध्यापक उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा गण्डकी अस्पताल चोक माटे पानी पोखरा फोन 061-588-115 98251-98190।

0: हेलो
1: हजुर नमस्कार।
0: हेलो
1: नमस्कार काका, सुन्नु भएन?
0: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न, खै को बोलेको हो, मैले केही भरै पाइन।
1: हजुर काका नमस्कार, म भतिज बोलेको, भतिज सुन्नु भएन?
0: ए रामु हो, हेर न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
1: हो यही कुरा भन्नलाई फोन गरेको काका, अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको।
0: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
1: हुन्छ काका हुन्छ, कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा तिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
0: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
2: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342-433-640।
3: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजी को सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात यही असोज 17 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखेचोक। सम्पर्क 98434-32-29, 98028-59-321, 061-581-871।
4: के तपाईँ युके युनिभर्सिटीको द मोस्ट प्रेस्टिजियस येट अफोर्डेबल डिग्री पोखरामा लिन चाहनुहुन्छ? नेपालकै प्रतिष्ठित इनोवेट नेपाल ग्रुप आईएनजी द्वारा प्रवर्धित क्रिस्टल माउन्टेन कलेजमा युनिभर्सिटी अफ वुल्भरह्याम्प्टन युके सँगको साझेदारीमा बीएससी अनर्स साइबर सेक्युरिटी र बीएससी अनर्स कम्प्युटर साइन्समा भर्ना खुल्यो। पोखराकै उत्कृष्ट फिजिकल एन्ड एजुकेसनल इन्फ्रास्ट्रक्चर र म्यानेजमेन्ट सहितको वातावरणमा अध्ययन गर्न सम्पर्क गर्नुहोस्। सम्पर्क क्रिस्टल माउन्टेन कलेज मुस्ताङचोक पोखरा, फोन नम्बर 98028-85-1717, 98028-85-1717।
5: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौँ, अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
6: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन, अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
5: 28 वर्षदेखिको अनुभव, न्युरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-576-044।
7: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
8: स्याङ्जा, पर्वत, बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ, विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ, अब त्यो चिन्ता सकियो। तपाईँ गाउँमै बस्नुहोस्, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्। हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन्। त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके, यूएसए, क्यानाडा, अस्ट्रेलिया, जापान, युरोप लगायतका संसार भर पठाइन्छ। पोखरा धाउनु पर्ने छैन, समय पनि बचत, पैसा पनि बचत। विश्वास लाग्दैन? पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस्। रेटमा पनि ढुक्क, सेवामा पनि ढुक्क। किन बढी खर्च गर्ने, किन समय खेर फाल्ने, जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ। फ्री पिकअप पोखरा भ्याली, बस पार्क पिकअप स्याङ्जा, पर्वत, बागलुङ तथा वरिपरिका क्षेत्र।
2: डोर टू डोर इन्टरनेसनल डेलिभरी, पोखराकै सस्तो रेट, सेफ, सेक्युर, रिलायबल। फोन 98560-1031, 97150-1031। पोखरा न्यू रोड, बीएनडी भवन, सानेमा बैंक रहेको भवन।

0: IME Life Insurance Company Limited. भविष्य सुनिश्चित करते इंश्योरिंग फ्यूचर.
1: पोखराको केन्द्रबिन्दु नयाँ बजारमा आँखा सम्बन्धी सम्पूर्ण सेवा एकै ठाउँमा.
2: दृष्टिले दिन्छ तपाईँको जीवनमा उज्यालो ज्योति.
1: प्रदेशकै पहिलो निजी स्तरबाट सञ्चालित दृष्टि आँखा अस्पताल नयाँ बजारमा अत्याधुनिक प्रविधि सहित सञ्चालनमा आएको छ.
2: आँखा उपचार सम्बन्धी हाम्रा सेवाहरू,
1: 24 घण्टा इमर्जेन्सी सेवा,
2: सम्पूर्ण ओपीडी सेवा,
1: बच्चाको आँखा जाँच, बच्चाको आँखा डाक्टरबाट र रेटिना सम्बन्धी रेटिनाको डाक्टरबाट, मोतिया बिन्दुको बिना इन्जेक्सन तथा फेको कम्प्युटर प्रविधिबाट शल्यक्रिया तथा उपचार,
2: आँखा सम्बन्धी सम्पूर्ण जाँच एवं उपचार,
1: रेटिना सम्बन्धी जाँच एवं उपचार,
2: जलबिन्दु सम्बन्धी जाँच एवं उपचार,
1: सुगर र प्रेसरले आँखामा पार्ने अन्धोपन एवं असरको जाँच एवं उपचार,
2: आँखा छड्केको सिधा पार्ने सर्जरी,
1: आँखामा मासु पलाएको उपचार एवं सर्जरी,
2: लेजर सर्जरी सम्बन्धी सेवा,
1: बिना इन्जेक्सन मोतिया बिन्दुको सर्जरी,
2: बच्चादेखि वृद्धमा आँखाबाट आँसु तथा पिप आइरहेको उपचार तथा सर्जरी,
1: 18 वर्ष माथिका व्यक्तिहरूका लागि ल्यासिक एवं स्माइल सर्जरी गर्न मिल्ने वा नमिल्नेको जाँच एवं उपचार,
2: 70 वर्ष भन्दा माथिका बिरामीहरूको लागि विशेष छुटमा उपचार,
1: प्रत्येक शुक्रबार निशुल्क जाँच तथा उपचार.
2: पुनश्च सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूलाई स्वास्थ्य उपचार सेवाका साथै रु 40 ओपीडी सेवा,
3: साथै यही श्रावण 1 गतेबाट नेपाल सरकारको स्वास्थ्य बिमा कार्यक्रम दृष्टि आँखा अस्पताल नयाँ बजार पोखरामा लागू भएकोले आँखा जाँच गराई स्वास्थ्य लाभ लिन हुन अनुरोध गर्दछौ.
1: विस्तृत जानकारीका लागि दृष्टि आँखा अस्पताल प्राली, पोखरा 9 नयाँ बजार, फोन 061-590-217-590-219.
2: स्वस्थ आँखा, स्वच्छ दृष्टि.
4: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस प्राली न्युरोड पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ.
5: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलासन, डाक्टर वन्दना श्रेष्ठ,
6: हार जोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ,
5: जनरल एन्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ,
6: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पोन,
5: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ,
6: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी,
5: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल,
4: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजु राज श्रेष्ठ, नशा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पियुष गिरी, छाला विज्ञान भेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थोसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमोल पौडेल,
7: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र आँखा उपचार सेवा, 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ.
5: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ. विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163.
8: बर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य, माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्ब्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट. विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा. आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा. याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने. सम्पर्क 98560-81331, 97614-11905. मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा.

0: ओहो, छोरीको बिहेको कुरा पनि छिनियो। अब नाता गोता इष्टमित्रलाई बोलाउन कार्ड छाप्नु पर्यो।
1: कार्ड भन्दा पनि पहिले त बिहे भोज पार्टी कहाँ गर्ने भन्ने निदो गर्नु पर्यो नि।
0: त्यसको लागि त चिन्तै छैन, बाजेको सेकुवा नागढुङ्गाको व्यवस्थापनमा दिव्यश्री ब्याङ्क्वेट छ नि, त्यही भव्य पार्टी गरिन्छ।
1: होइन, ठाउँ अलि फराकिलो भएको, पाहुना पासाको गाडी पार्किङ गर्न मिल्ने, फोटो भिडियो खिच्दा राम्रो आउने ठाउँ खोज्नु पर्छ क्या।
0: ल, तिमीलाई थाहै छैन, दिव्यश्री ब्याङ्केटमा आफ्नै पार्किङको प्रशस्त सुविधा, 500 जनासम्म एकैचोटि पार्टी गर्न सकिने ठुलो आकर्षक एसी हल, 200 जनासम्म अटाउने अर्को छुट्टै हल पनि छ। खाना त कुरै नगरम, बेसरी स्वादिलो छ।
1: ल, त्यसो भए त बुक गरिहाल्नुहोस्, फेरि अहिले अर्कोले बुक गर्ला नि।
0: त्यति मात्रै होइन क्या, टाढा टाढाबाट आउने पाहुनाका लागि होटल रुमको पनि व्यवस्था छ। बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा, हरेक किसिमका पार्टी, बिहे भोज, व्रतबन्ध, पास्ने, सभा समारोह, बर्थडे पार्टी लगायत सबै किसिमका पार्टी गर्नका लागि पोखराकै उत्तम स्थल बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा। फोन 061-533-123, 98-028-50-701, 98-028-50-702। संजीवनी हस्पिटल नेपालगंज र दाङपछि अब तपाईँ हाम्रो शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित। सम्पर्क संजीवनी हस्पिटल पोखरा प्रहरी, भेटरी मार्ग, हस्पिटल चोक पोखरा 12, कास्की। फोन 061-578-1161, 578-1062।

0: शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास आदिवासी जनजातिहरूको आर्थिक सामाजिक सांस्कृतिक र आध्यात्मिक कार्यहरू वन र प्राकृतिक स्रोतसँग सम्बन्धित छ। भूमि र वन जंगल आदिवासी जनजातिहरूको जीवनको आधार नै हो। यही वन जंगल र भूमिलाई लक्ष्य बनाएर रेड प्लसको अवधारणा विकास भएको छ।
2: रेड प्लसको लक्ष्य वन स्रोत भएकाले आदिवासी जनजातिहरूको भूमि र स्रोतको प्रयोग स्वामित्व र व्यवस्थापनको अधिकारमा यसले प्रभाव पार्ने सम्भावना छ। त्यसैले रेड प्लस के हो, यसले के कस्ता गतिविधिहरू गर्दैछन् र यसले सकारात्मक वा नकारात्मक असर पार्ने सम्भावना रहेको छ भन्ने बारेमा आदिवासी जनजातिहरूले बुझ्न जरुरी छ।
1: नेपाल आदिवासी जनजाति महासंघ।
3: अयानी, मेरो दाँत दुखेर हैरान भएको छु। त्यसैमा छोरा छोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
4: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउ न।
3: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
4: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन्। जस्तै पेट छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
5: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 0186586536, मोबाइल 9856000536।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: यति बेला पूर्वाह्नको 11 बजेको छ।
2: यस टाइम चेकका प्रायोजक रूपाको ज्योति सुनचारी दुकान महेन्द्र पुल पोखरा।
3: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

0: हो। रंग बहार
1: वर्जर संगे उपहार उपहार बम्पर माल यामाहा रेजियार
0: वर्जर पेंसले घर रंगा उनुहोस्ता लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जितने मौका पाउनु होस
1: साथ ही 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वॉशिंग मशीन लगाए 350 भन्दा बढी आकर्षक उपहार पनि घर रंगाओ खुशी बनाओ उपहार जितने अवसर पाओ
0: वर्जर पेंस
2: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बासबारी काठमाडौँ का वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा उपचार हुने समस्याहरू उच्च रक्तचाप उच्च कोलेस्ट्रोल निरन्तर छाती दुख्ने मुटुको धड़कन बढी भएको शरीर सुनिने फुल्ने मुटुको बाथ रोग मुटुको भल्भमा समस्या मुटुको चालमा गडबडी आदि साथै इको र ईसीजीको सेवा पनि उपलब्ध रहेको छ
3: बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात यही असोज 17 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म
2: सम्पर्क परिचित मेडिकल हल प्राली परिचित स्वास्थ्य क्लिनिक पोखरा 4 गैरापाटन पालिखेचो सम्पर्क 98434 32 29 98028 59 321 0185 81 871
4: फिस्टल आईवीएफ केन्द्रमा जाऊ अब बाँझोपनको नैराश्यतालाई खुशीमा बदलौ
5: हँ यो कसरी सम्भव छ र कत्ता कत्ता धाइसके कति खर्च भइसक्यो केही भएन
4: किन अत्तिनु पर्यो फिस्टल हस्पिटलमा खुलेको फिस्टल आईवीएफ केन्द्रबाट समस्या चट हुन्छ गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु
5: साँच्चै हो र
4: ए बाबा हो उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या नेपाल मेडिकल कलेजबाट एमबीबीएस फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या विश्व स्तरको प्रविधिको प्रयोग उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ
5: हो त
4: हत्तेरी हो नि बरु आजै गइहालौ फिस्टल आईवीएफ केन्द्र फिस्टल हस्पिटल तेस्रो तला गैरापाटन 4 पोखरा फोन 061-450-424 98-084-46-525
6: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ
7: उपचार हुने रोगहरू
6: पायल्स फिसर फिस्टुला साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार
7: गाइनेको मास्टियाको उपचार वा सर्जरी
6: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो
7: अपरेसन पश्चात दुखाई कम हुने
6: उपचार गरेपछि छिटो निको हुने
7: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने
6: अस्पताल धेरै बस्न नपर्ने सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा
8: फोन 061-590-162-590-163
6: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इक्विभालेन्सी प्राप्त छन् आधुनिक शैक्षिक वातावरण अनुभवी प्राध्यापक उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा गण्डकी अस्पताल चोक माटेपानी पोखरा फोन 061-588-115 98-251-98-190
9: ओहो नासर बे कति छाबा डिजाइन बे मारेको न किन नि खनि तोला
8: खनाई दिवा ना सर्वे रूपाकोट ज्योति सुनचाँदी दुकान महेन्द्र पुलारी तोला
9: ए नई स्याबा मार दोकान पो मोना नई पेसोलाई नै च्याबा चुरा रैया औठी हमेला झोका टस टिक्री हार तान चनै तो हो नि जगा मात्र आङी खैमा खैमा समस्या पर्दिर मार चुवल तुई बिस्यानरी बेल्ले छ्याबा पोपिम ओछे
8: हजुर किने झोको लाइनि छाब छाब छाब मारे डिजाइन गहना चैदिमो बिसा वा चुवल तुई बिसा रूपाकोट ज्योति सुनचाँदी दुकान पोखरा महेन्द्र पुलारी खोऊ जु दुकान पोखरा महेन्द्र पुलाई विशाल बजार गेट नलो धिताई पालिखे चोकै यावै क्यार मोहै
9: जगा मात्र आङी रूपाकोट ज्योति सुनचाँदी दोकाने घी शाखा पोखरा महेन्द्र पुलारी अन्नपूर्ण सुपर मार्केट आडरे मुहै आसुम ल्यादो
8: समुताई रवा ताक रिवा ज्याला जाति क्रिवा छतैरा नता खैमा दिलन चन्न यामो
9: तोय मिल तुई दिशा रूपाकोट ज्योति सुनचाँदी दोकान महेन्द्र पुल पोखरा सम्पर्क 061580815 98565315 प्रोप्राइटर दशरथ सुनार
8: छतैरा त तान नि भिम्द
10: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको
11: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको सोरुम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित सोरुम सेल्स सर्भिस स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 0165274256375256

0: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
1: ल्यान्डमार्क होटल एण्ड रिसोर्टमा स्वागत छ।
0: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
1: आजै बुक गर्नुहोस् www.landmarkhotel.com.np मा। ल्यान्डमार्क होटल एण्ड रिसोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल एण्ड रिसोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 9853555928। भिजिट www.landmarknepal.com।
2: छोरा, नेपालको पढाइ पनि पूरा भयो, अब के विचार गरेका छौ त? यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने?
3: खै बाबा, दुधारमा छु, साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्।
2: यसरी हतारमा निर्णय गर्नु हुँदैन, पछि पछुताउनु पर्ला नि।
3: के गर्ने त बाबा, तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ?
4: हेर, लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
2: नेपलिज इन्काउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि, जसले स्वदेश वा विदेशमा कुनै विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ।
3: अनि बाबा, यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइल्स क्लासेसको सुविधा पनि छ र?
2: छ नि, त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ।
5: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेपलिज इन्काउन्टर कन्सल्टेन्सी, दिहीको पाटन स्ट्रिट नम्बर 18, लेक साइड पोखरा। फोन 061-454-689, 452-715।
1: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
5: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
1: त्यसैले साधारण एमआरआई होइन, फ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय फ्री टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
5: यहाँ अत्याधुनिक 3 टेस्ला मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
1: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुचु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, 3T एमआरआई नै गराऊ। समयमै सही पहिचान गरौ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीका लागि फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9, नागढुङ्गा। फोन 061-591-728, मोबाइल 9956-607-29।
6: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97-61-00-25-30।

0: दिव्य नयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
1: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007 97-623-36-817।
2: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौँ। अब न्यूरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
3: मस्तिष्क, मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
2: 28 वर्षदेखिको अनुभव, न्यूरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
3: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
4: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS पाइप, नेपाल्स नम्बर 1 ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियताले गर्दा नक्कली जिंदल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।

0: ಫೋನ್ ಪಾಯಿಂಟ್ ಸಂಘ ಸದೈ ರಿವಾರ್ಡೆಡ್.
1: TNT ಎಕ್ಸ್ಪ್ರೆಸ್ अर्जेन्ट डकुमेन्ट पासपोर्ट पार्सल एवं जुनसुकै सामान विश्वको कुनै पनि देशमा पठाउनु परेमा हामीलाई सम्झनुहोस्।
2: 21औं शताब्दीको आवश्यकता एक मात्र भरपर्दो छिटो छरितो र सुलभ माध्यम टीएनटी अन्तर्राष्ट्रिय कुरियर सर्भिस।
1: टीएनटी एक्सप्रेस न्यू रोड पोखरा लेखनाथ महानगरपालिका कार्यालयको एक घर तल फोन 061538369। टीएनटी एक्सप्रेस द पिपुल नेटवर्क।
3: पोखराको केन्द्रबिन्दु नयाँ बजारमा आकाश सम्बन्धी सम्पूर्ण सेवा एकै ठाउँमा।
4: दृष्टिले दिन्छ तपाईँको जीवनमा उज्यालो ज्योति।
3: प्रदेशकै पहिलो निजी स्तरबाट सञ्चालित दृष्टि आँखा अस्पताल नयाँ बजारमा अत्याधुनिक प्रविधि सहित सञ्चालनमा आएको छ।
4: आँखा उपचार सम्बन्धी हाम्रा सेवाहरू
3: 24 घण्टा इमर्जेन्सी सेवा,
4: सम्पूर्ण ओपिडी सेवा,
3: बच्चाको आँखा जाँच, बच्चाको आँखा डाक्टरबाट र रेटिना सम्बन्धी रेटिनाको डाक्टरबाट, मोतिया बिन्दुको बिना इन्जेक्सन तथा फेको कम्प्युटर प्रविधिबाट शल्यक्रिया तथा उपचार,
4: आँखा सम्बन्धी सम्पूर्ण जाँच एवं उपचार,
3: रेटिना सम्बन्धी जाँच एवं उपचार,
4: जलबिन्दु सम्बन्धी जाँच एवं उपचार,
3: सुगर र प्रेसरले आँखामा पार्ने अन्धोपन एवं असरको जाँच एवं उपचार,
4: आँखा छड्केको सिधा पार्ने सर्जरी,
3: आँखामा मासु पलाएको उपचार एवं सर्जरी,
4: लेजर सर्जरी सम्बन्धी सेवा,
3: बिना इन्जेक्सन मोतिया बिन्दुको सर्जरी,
4: बच्चादेखि वृद्धमा आँखाबाट आँसु तथा पिप आइरहेको उपचार तथा सर्जरी,
3: 18 वर्ष माथिका व्यक्तिहरूका लागि ल्यासिक एवं स्माइल सर्जरी गर्न मिल्ने वा नमिल्नेको जाँच एवं उपचार,
4: 70 वर्ष भन्दा माथिका बिरामीहरूको लागि विशेष छुटमा उपचार,
3: प्रत्येक शुक्रबार निशुल्क जाँच तथा उपचार।
4: पुनश्च सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूलाई स्वास्थ्य उपचार सेवाका साथै रु 40 ओपिडी सेवा,
5: साथै यही श्रावण 1 गतेबाट नेपाल सरकारको स्वास्थ्य बीमा कार्यक्रम दृष्टि आँखा अस्पताल नयाँ बजार पोखरामा लागू भएकोले आँखा जाँच गराई स्वास्थ्य लाभ लिन हुन अनुरोध गर्दछौ।
3: विस्तृत जानकारीका लागि दृष्टि आँखा अस्पताल प्राली पोखरा 9 नयाँ बजार फोन 061590217590219।
4: स्वस्थ आँखा स्वच्छ दृष्टि।

0: रेडियो अन्नपूर्ण 93.4
1: दैनिक एक रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा। हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।
2: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्राली सिर्जनाचोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
3: हाम्रा सेवाहरू:
2: हार्ट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
3: जनरल सर्जरी, सबै प्रकारका अपरेसन सेवा,
2: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
3: पेट, छाती, मुटु, थाइरोइड तथा मधुमेह रोग,
2: न्युरो सर्जरी सेवा,
3: बाल रोग,
2: नाक कान तथा घाँटी रोग,
3: मानसिक तथा स्नायु रोग,
2: प्रसूति तथा स्त्री रोग,
3: छाला, यौन तथा कुष्ठ रोग,
2: नेत्र रोग,
3: दाँत तथा मुख रोग,
2: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेसनहरू, अत्याधुनिक माइक्रो डिभ्राइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेसन,
3: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
2: सुविधा सम्पन्न आईसीयू सेवा,
3: डिजिटल एक्सरे,
2: सिटी स्क्यान सेवा,
3: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
2: इन्डोस्कोपी, इसिजी, इइजी, पीटीए,
3: फिजियोथेरापी, युरोफ्लोमेट्री,
2: केमोथेरापी,
3: सुरक्षित गर्भपतन सेवा,
2: होल बडी चेकअप, हेल्थ प्याकेज,
3: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा 8 सृजना चोक, कास्की।
2: फोन 061-572-648, 572-849।
4: होम केयर सेवा, होम केयर सेवा।
5: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
4: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग, बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा, व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
5: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
4: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
5: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
4: सुत्केरी नवजात शिशुको हेरचाह,
5: क्यान्सर सर्जरी, राहतकारी हेरचाह,
4: केयर गिभर हेरचाहकर्ता, घरेलु सेवा,
5: डाक्टर ल्याब सेवा,
4: औषधि डेलिभरी सेवा,
5: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर, सिग्लेढुङ्गा पोखरा, निबागल्ली र बुढी बजार। फोन 061-411-777, मोबाइल 98-569-2 77।

0: रेडियो अन्नपूर्ण 93.4
1: संजीवनी हस्पिटल नेपालगंज र दाङ पछि अब तपाई हाम्रो शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित सम्पर्क संजीवनी हस्पिटल पोखरा प्राली भेटरी मार्ग हस्पिटल चोक पोखरा 12 कास्की फोन 061-578-161-578-162
2: स्याङ्जा पर्वत बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ, विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ, अब त्यो चिन्ता सकियो। तपाईँ गाउँमै बस्नुहोस्, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्। हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन्। त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके, युएसए, क्यानाडा, अस्ट्रेलिया, जापान, युरोप लगायतका संसार भर पठाइन्छ। पोखरा धाउनु पर्ने छैन, समय पनि बचत, पैसा पनि बचत। विश्वास लाग्दैन? पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस्। रेटमा पनि ढुक्क, सेवामा पनि ढुक्क। किन बढी खर्च गर्ने, किन समय खेर फाल्ने, जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ। फ्री पिकअप पोखरा भ्याली, बस पार्क पिकअप स्याङ्जा पर्वत बागलुङ तथा वरिपरिका क्षेत्र।
1: डोर टू डोर इन्टरनेसनल डेलिभरी, पोखराकै सस्तो रेट, सेफ, सेक्युर, रिलायबल। फोन 98560-1031, 97150-0031। पोखरा न्यू रोड बीएनडी भवन, सानेमा बैंक रहेको भवन।
3: हेलो
4: हजुर, नमस्कार।
3: हेलो
4: नमस्कार काका, सुन्नु भएन?
3: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न। खै को बोलेको हो, मैले केही भरै पाइन।
4: हजुर काका नमस्कार, म भतिज बोलेको हो, भतिज, सुन्नु भएन?
3: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
4: हो यही कुरा भन्नलाई फोन गरेको काका। अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको।
3: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
4: हुन्छ काका हुन्छ। कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
3: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
1: आईएनएफ नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342 433-640

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होपलाइन 01-597-0611
1: हेलो के छ तेरो खबर
2: ठिक छु यार सन्चै छस्
1: सन्चै छु अब भिसा लागेपछि त पार्टी दिने होला नि
2: पार्टी त दिन हुन्थ्यो किनमेल गर्न बाँकी नै छ यार
1: मैले त सबै किनमेल गरिसके अब बेडसिट सिरक र दुई चार थान टप्स कुर्ती किन्नु छ
2: मैले पनि किन्नु छ के सँगै किनौँ न
1: तिमी जाने अस्ट्रेलिया म क्यानाडा यार
2: सबै ठाउँको व्यवसायको अनुसारको बेडसिट पाउने ठाउँ छ क्या किन्न संसार हो त्यही जाऊँ न
1: ए मैले पनि खुब सुनेको छु किन्नु संसारको बारे ब्रान्डेड तन्न पाइन्छ त्यहाँ
3: विदेश लैजान तथा पठाउनका लागि भ्याकुम प्याक गरिन्छ साथै भ्याकुम ब्याग पनि उपलब्ध छ
4: जुनसुकै ब्रान्डका आकर्षक तन्ना सेट सिरानी कुसन सिरक ब्ल्याङ्केट ब्ल्याङ्केट कभर बेड कभर दिवान सेट डोर सेट समर ब्ल्याङ्केट कुसन कभर टावल कुर्ता टप्स पाइने एकमात्र ठाउँ किनमेल संसार गैरापाटन पोखरा प्राइम सहकारीको भवन कुमुदिनी होम्स स्कुलदेखि 50 मिटर पश्चिम मोबाइल 9856031412 9864678877
5: तन्ना आजै फेरि हाल्नुहोस्

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाऊ है रूपाको।
1: यति बेला मध्याह्नको 12 बजेको छ।
2: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचादी दुकान महेन्द्र पुल पोखरा।
3: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

0: रंग बहार
1: वर्जर संगे उपहार है उपहार बम्पर मा यामाहा रेजियार
0: वर्जर पेंट से घर रंगाउनु होस् लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
1: साथ ही 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वॉशिंग मशीन लगाए 350 भन्दा बढी आकर्षक उपहार घर रंगाओ खुशी बनाओ उपहार जितने अवसर पाओ
0: वर्जर पेंट
2: नेपालीको गौरव
3: नेपालीको पहिचान
2: पालिखे ढाका टोपी
3: जसले शिरको शोभा बढाउँछ
2: ढाकाबाट निर्मित सम्पूर्ण किसिमका कपडाहरूका लागि सम्झनुहोस्
4: ढाका टोपी साडी पछ्यौरा टाई चोलो दोसल्ला सम्मान सल
2: पालिखे ढाका टोपी महिनापुल हुलाकारलाई नजिकै पोखरा फोन 526483
3: हामी गर्व गर्छौ हाम्रो वेशभूषामा
2: हामी गर्व गर्दछौ पालिखे ढाका टोपी।

0: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ? तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
1: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
0: त्यसैले साधारण एमआरआई होइन, फ्री टेस्टलाई एमआरआई गराउ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय फ्री टेस्टका एमआरआई सेवा अब तपाईँ हाम्रै शहर पोखरामा फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध छ।
1: यहाँ अत्याधुनिक 3 टेस्टा मेसिनद्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
0: अनुभवी एमआरआई टेक्नोलोजिस्टद्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टरद्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, 3T एमआरआई नै गराउ। समयमै सही पहिचान गरौ, स्वास्थ्य जोगाउ, पैसा बचाऊ। थप जानकारीका लागि फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा, फोन 061-595-728, मोबाइल 9850-27-29।
2: फिस्टेल आइबेर केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
3: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
2: किन आत्तिनु पर्यो? फिस्टेल हस्पिटलमा खुलेको फिस्टेल आइबेर केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
3: साँच्चै हो र?
2: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग, बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट MBBS, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इन्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि IVF विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
3: हो त?
2: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टेल आइबेर केन्द्र, फिस्टेल हस्पिटल, तेस्रो तल्ला, गैरा पाटन 4, पोखरा। फोन 061-450-424, 98-084-46-525।

0: आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
1: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच जस अन्तर्गत कोर्निया जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारभटिनी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007 97-623-36-817।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्स मा पनि उपलब्ध छ।
1: आदिवासी जनजातिहरू आफ्नै विशिष्ट र मौलिक पहिचान, संस्कृति, जीवनशैली, भाषा, चालचलन र मूल्य मान्यताका साथ बसोबास गर्दै आएका छन्। आदिवासी जनजातिहरूको जीवन पद्धति वन जंगल लगायतका प्राकृतिक स्रोतसँग अत्यन्त नजिकको सम्बन्ध रहन्छ।
2: जलवायु परिवर्तनमा आदिवासी जनजातिहरूको कार्बन डाइअक्साइड तटस्थ जीवन पद्धतिका कारण सबभन्दा कम योगदान रहेको छ। यद्यपि उनीहरूको दिगो र कम कार्बन उत्सर्जन गर्ने जीवन पद्धतिलाई अझै राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा स्वीकार गरिएको छैन। तसर्थ आदिवासी जनजातिको कार्बन तटस्थ जीवन पद्धतिलाई मान्यता दिइनुपर्दछ।
1: नेपाल आदिवासी जनजाति महासंघ।
3: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति सह पार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट, तपाईँको पहिलो रोजाई।

0: दैनिक एक रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा। हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।
1: गोयल मेटल इंडस्ट्रीजको उत्कृष्ट उत्पादन जिन्दल SS पाइप, नेपाल नम्बर वन ब्रान्ड। नक्कली देखि सावधान, जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।

0: तपाई हाम्रै शहर पोखरा नयाँ गाउँमा रहेको आईएमएफ नेपाल हरियो खर्क अस्पतालले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको जानकारी गराउँदछौ।
1: हाम्रा उपलब्ध सेवाहरू
0: 24 घण्टा आकस्मिक सेवा,
1: बहिरङ सेवाहरू, ओपीडी,
0: बाल रोग सेवा,
1: छाला रोग सेवा,
0: सर्जरी सेवा, जनरल तथा प्लास्टिक सर्जरी,
1: जनरल मेडिसिन तथा मधुमेह सेवा,
0: नाक कान घाँटी ईएनटी सम्बन्धी सेवा,
1: हार्ट जोड्नी तथा नसा सम्बन्धी सेवा,
0: पुनस्थापना सेवा जस्तै मेरुदण्डमा चोट, मस्तिष्क पक्षघात, मस्तिष्कमा चोट,
1: आईसीयू सेवा,
0: डायग्नोस्टिक सेवाहरू जस्तै डिजिटल एक्सरे सेवा, भिडियो एक्सरे सेवा, सिटी स्क्यान सेवा, प्रयोगशाला सेवा, अडियोलोजी तथा श्रवण यन्त्र सेवा,
1: थेरापी सेवाहरू जस्तै फिजियोथेरापी सेवा, अकुपेसनल थेरापी सेवा, बोली तथा भाषा थेरापी सेवा,
0: कृत्रिम अङ्ग सेवा,
1: 24 घण्टा फार्मेसी सेवा।
0: आईएनएफ नेपाल हरियो खर्क अस्पताल पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ। फोन 061 433 342 433 640।

0: शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौँ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
1: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
0: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-76-044।
1: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होपलाइन 01-597-0611
1: घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति सह अपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाउँ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई.
2: हेलो, के छ तेरो खबर?
3: ठिक छु यार, सन्चै छस्?
2: सन्चै छु. अब भिसा लागेपछि त पार्टी दिने होला नि?
3: पार्टी त दिनुहुन्थ्यो, किनमेल गर्न बाँकी नै छ यार.
2: मैले त सबै किनमेल गरिसके. अब बेडसिट, सिरक र 2-4 थान टप्स कुर्ती किन्नु छ.
3: मैले पनि किन्नु छ के, सँगै किनौँ न.
2: तिमी जाने अस्ट्रेलिया, म क्यानाडा यार.
3: सबै ठाउँको व्यवसायी अनुसारको बेडसिट पाउने ठाउँ छ क्या किनमेल संसार. हो, त्यही जाऊँ न.
2: ए मैले पनि खुब सुनेको छु किनमेल संसारको बारे. ब्रान्डेड ब्रान्डेड तन्न पाइन्छ त्यहाँ.
4: विदेश लैजान तथा पठाउनका लागि भ्याकुम प्याक गरिन्छ, साथै भ्याकुम ब्याग पनि उपलब्ध छ.
5: जुनसुकै ब्रान्डका आकर्षक तन्ना सेट, सिरानी, कुशन, सिरक, ब्ल्याङ्केट, ब्ल्याङ्केट कभर, बेड कभर, दिवान सेट, डोर सेट, समर ब्ल्याङ्केट, कुशन कभर, टावल, कुर्ता, टप्स पाइने एकमात्र ठाउँ किनमेल संसार, गैरापाटन, पोखरा. प्राइम सहकारीको भवन कुमुदिनी होम्स स्कुलदेखि 50 मिटर पश्चिम. मोबाइल 9856031412, 9864667887.
6: तन्ना, आजै फेरि हाल्नुहोस्.

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला दिउँसोको एक बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचारी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
5: 93.4 वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
6: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
7: बिरामी जाँच यही असोज 16 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 17 गते शनिबार मध्याह बाह्र बजेसम्म।
6: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा, फोन 061 587 2 66 र 5 53 8 34।

0: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुप द्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 0165274253752 छ।
1: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति सह अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजगारी।
2: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भयो त? शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
3: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजीको सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही असोज 17 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखे चोक। सम्पर्क 98434329239, 98028 59321, 061 581.

0: फेस्टल आईबीएफ केन्द्रमा जाऊ। अब बाँझोपनको नैराश्यतालाई खुशीमा बदलाऊ।
1: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
0: किन अत्तिनु पर्यो? फेस्टल हस्पिटलमा खुलेको फेस्टल आईबीएफ केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
1: साँच्चै हो र?
0: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
1: हो त?
0: हत्तेरी हो नि, बरु आजै गइहालौ। फेस्टल आईवीएफ केन्द्र, फेस्टल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-84-46-525।
2: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
3: हेलो,
4: हजुर नमस्कार।
3: हेलो
4: नमस्कार काका, सुन्नु भएन?
3: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न, खै को बोलेको हो, मैले केही भरै पाइन।
4: हजुर काका नमस्कार, म भतिज बोलेको, भतिज सुन्नु भएन?
3: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
4: ओ यही कुरा भन्नलाई फोन गरेको काका, अहिले INF हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको।
3: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
4: हुन्छ काका हुन्छ, कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
3: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
2: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र, पोखरा 15 नयाँ गाउँ। फोन 061-433-342-433-640।

पोखराको चिप्ले ढुङ्गामा रहेको आकर्षक ज्वेलरी सुनचाँदी पसलको लागि कर्मचारी आवश्यकता। मोटरसाइकल स्कूटर चलाउन सक्ने एसईई उत्तीर्ण भएको मेहनती इमान्दार दुईजना कर्मचारी आवश्यक परेको हुँदा इच्छुक व्यक्तिले तुरन्त सम्पर्क गर्नुहोला। आकर्षक ज्वेलरी सुनचाँदी पसल चिप्ले ढुङ्गा पोखरा। मोबाइल नम्बर 98560 26579 98560 26579।

0: मगाउने
1: स्वाद जसले सम्बन्ध गाँस्छ ज्ञान मसाला।
2: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा संचालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटे पानी, पोखरा। फोन 061588115, 9251998190।
3: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भयो त? शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि 93.4।

0: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ? तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
1: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
0: त्यसैले साधारण एमआरआई होइन, फ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय फ्री टेस्टका एमआरआई सेवा अब तपाईँ हाम्रै शहर पोखरामा फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध छ।
1: यहाँ अत्याधुनिक 3 टेस्ट मेसिनद्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
0: अनुभवी एमआरआई टेक्नोलोजिस्टद्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टरद्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, 3T एमआरआई नै गराऊ। समयमै सही पहिचान गरौ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीका लागि फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 98-560-27-29।

0: फोन पॉइन्टसँग सधैँ रिवार्डेड।
1: पोखराको चिप्ले ढुङ्गामा रहेको आकर्षक ज्वेलरी सुनचाँदी पसलको लागि कर्मचारी आवश्यकता। मोटरसाइकल स्कूटर चलाउन सक्ने एसईई उत्तीर्ण भएको मेहनती इमान्दार दुईजना कर्मचारी आवश्यक परेको हुँदा इच्छुक व्यक्तिले तुरन्त सम्पर्क गर्नुहोला। आकर्षक ज्वेलरी सुनचाँदी पसल चिप्ले ढुङ्गा पोखरा। मोबाइल नम्बर 98560265779।
2: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
3: उपचार हुने रोगहरू
2: पायल्स, फिस्टर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
3: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
2: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
3: अपरेसन पश्चात दुखाइ कम हुने,
2: उपचार गरेपछि छिटो निको हुने,
3: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
2: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
4: फोन 061-590-162-590-163।
5: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग 2। शर्माजीको परिवार सबै हराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन महिना वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री FE550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस्, अब बाँकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल।

0: रेडियो अन्नपूर्णा 93.4।
1: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्यूरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
2: मस्तिष्क, मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
1: 28 वर्षदेखिको अनुभव, न्यूरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-576-044।
2: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
3: पोखराको चिप्ले ढुङ्गामा रहेको आकर्षक ज्वेलरी सुनचाँदी पसलको लागि कर्मचारी आवश्यकता। मोटरसाइकल स्कूटर चलाउन सक्ने एसईई उत्तीर्ण भएको मेहनती इमान्दार दुईजना कर्मचारी आवश्यक परेको हुँदा इच्छुक व्यक्तिले तुरन्त सम्पर्क गर्नुहोला। आकर्षक ज्वेलरी सुनचाँदी पसल चिप्ले ढुङ्गा पोखरा। मोबाइल नम्बर 98560-26579, 98560-26579।
2: होम केयर सेवा, होम केयर सेवा।
1: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
2: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा, व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
1: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
2: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
1: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
2: सुत्केरी नवजात शिशुको हेरचाह,
1: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
2: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
1: डाक्टर ल्याब सेवा,
2: औषधि डेलिभरी सेवा,
1: उपकरण बहाल सेवा। तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर चिप्लेढुङ्गा पोखरा, निभा गल्ली र बुढी बजार। फोन 061-411-777, मोबाइल 98560-99-2।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला दिउँसोको 2 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचादी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
5: 93.4 वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
6: काठमाडौँ वीर हॉस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
7: बिरामी जाँच यही असोज 16 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 17 गते शनिबार मध्याह बजेसम्म।
6: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा, फोन 061 587 2 66 र 553 834.

0: रंग बहार रंग बहार
1: वर्जर संगे उपहार उपहार बंपर माल यामाहा रेजियार
0: वर्जर पेन स्टेक हर रंग अनुहोस्ता लकी ड्रॉ मार्फत यामाहा रेजियार 125 स्कूटर बंपर उपहार जितने मौका पाउन होस
1: साथ ही 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वॉशिंग मशीन लगाए 350 भन्दा बढी आकर्षक उपहार पनि घर रंगाओ खुशी बनाओ उपहार जितने अवसर पाओ
0: वर्जर पेन
2: TNT Express अर्जेन्ट डकुमेन्ट पासपोर्ट पार्सल एवं जुनसुकै सामान विश्वको कुनै पनि देशमा पठाउनु परेमा हामीलाई सम्झनुहोस्
3: 21 शताब्दीको आवश्यकता एक मात्र भरपर्दो छिटो छरितो र सुलभ माध्यम TNT अन्तर्राष्ट्रिय कुरियर सर्भिस
2: TNT Express न्यू रोड ओखा लेखनाथ महानगरपालिका कार्यालयको एक घर तल फोन 061538369 TNT Express द पिपुल नेटवर्क
4: सुवर्ण अवसर
5: तपाई हाम्रै शहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ
4: उपचार हुने रोगहरू
5: पायल्स फिसर फिस्टुला साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार
4: गाइनेको मास्टियाको उपचार वा सर्जरी
5: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो
4: अपरेसन पश्चात दुखाइ कम हुने
5: उपचार गरेपछि छिटो निको हुने
4: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने
5: अस्पताल धेरै बस्न नपर्ने सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा
6: फोन 061 590 162 590 163
7: फिस्टल आयुर्वेद केन्द्रमा जाऊ अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ
8: हँ यो कसरी सम्भव छ र कता कता धाइसके कति खर्च भइसक्यो केही भएन
7: किन अत्तिनु पर्यो फिस्टल हस्पिटलमा खुलेको फिस्टल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु
8: साँच्चै हो र
7: ए बाबा हो उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या नेपाल मेडिकल कलेजबाट एमबीबीएस फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इन्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या विश्व स्तरको प्रविधिको प्रयोग उच्च सफलताको सुनिश्चितताका लागि आयुर्वेद विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ
8: हो त
7: हत्तेरी हो नि बरु आजै गइहालौ फिस्टल आयुर्वेद केन्द्र फिस्टल हस्पिटल तेस्रो तल्ला गैरापाटन 4 पोखरा फोन 061 450 424 98 84 46 525
9: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा उपचार हुने समस्याहरू उच्च रक्तचाप उच्च कोलेस्ट्रोल निरन्तर छाती दुख्ने मुटुको धड्कन बढी भएको शरीर सुनिने फुल्ने मुटुको बाथ रोग मुटुको भल्भमा समस्या मुटुको चालमा गडबडी आदि साथै इको र इसिजीको सेवा पनि उपलब्ध रहेको छ बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही असौ 17 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म सम्पर्क परिचित मेडिकल हल प्राली परिचित स्वास्थ्य क्लिनिक पोखरा 4 गैरापाटन पालिखेचो सम्पर्क 98434 32 29 98 028 59 321 0185188
10: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्रणाली सृजना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ
11: हाम्रा सेवाहरू
10: हार्ट जोड्ने नसा तथा मेरुदण्ड रोग
11: जनरल सर्जरी सबै प्रकारका अपरेसन सेवा
10: मृगौला तथा मूत्र रोग युरो सर्जरी
11: पेट छाती मुटु थाइरोइड तथा मधुमेह रोग
10: न्युरो सर्जरी सेवा
11: बाल रोग
10: नाक कान तथा घाँटी रोग
11: मानसिक तथा स्नायु रोग
10: प्रसूति तथा सुई रोग,
11: छाला यौन तथा कुष्ठ रोग,
10: नेत्र रोग,
11: दाँत तथा मुख रोग,
10: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रोडिभ्राइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन,
11: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
10: सुविधा सम्पन्न आईसीयू सेवा,
11: डिजिटल एक्सरे,
10: सिटी स्क्यान सेवा,
11: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
10: इन्डोस्कोपी, ईसीजी, इईजी, पीटीए,
11: फिजियोथेरापी, युरोफ्लोमेट्री,
10: केमोथेरापी,
11: सुरक्षित गर्भपतन सेवा,
10: होल बडी चेकअप, हेल्थ प्याकेज,
11: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा 8 सृजना चोक कास्की,
10: फोन 061 572 648 572 849।

एनसेल प्याक किन्नु भए त जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भए त शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।

0: कि तपाईं यूके युनिभर्सिटी को द मोस्ट प्रेस्टिजियस येट अफोर्डेबल डिग्री पोखरामा लिन चाहनुहुन्छ? नेपालकै प्रतिष्ठित इनोवेट नेपाल ग्रुप आईएनजी द्वारा प्रवर्धित क्रिस्टल माउन्टेन कलेजमा युनिभर्सिटी अफ वुल्भरह्याम्प्टन युके सँगको साझेदारीमा बीएससी अनर्स साइबर सेक्युरिटी र बीएससी अनर्स कम्प्युटर साइन्समा भर्ना खुल्यो। पोखराकै उत्कृष्ट फिजिकल एन्ड एजुकेसनल इन्फ्रास्ट्रक्चर र म्यानेजमेन्ट सहितको वातावरणमा अध्ययन गर्न सम्पर्क गर्नुहोस्। सम्पर्क क्रिस्टल माउन्टेन कलेज मुस्ताङचोक पोखरा, फोन नम्बर 9802851717, 9802851717।
1: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स, सर्भिस, स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 0165274256375256।

0: तरी अन्नपूर्ण सुपर मार्केट आडरे मुहै आसुम ल्यादो
1: समुदाय रबा ता क्रिबा ज्याला जाति क्रिबा छतैरा न त खैमा बिलन चन्ने यामो
0: तोय निल ती बिस्या रूपाकोट ज्योति सुनसादी दोकान महेन्द्रपुल पोखरा सम्पर्क 0615808 15 98565358 15 प्रोप्राइटर दशरथ सुनार
1: छतैरा त तान नि बिम्द
2: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको
3: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने
4: सावधान जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो
3: त्यसैले साधारण एमआरआई होइन फ्री टेस्टलाई एमआरआई गराउ गण्डकी प्रदेशकै पहिलो काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय फ्री टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध
4: यहाँ अत्याधुनिक 3 टेस्ला मेसिन द्वारा छिटो सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ
3: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ हामी कहाँ मुत्यु एमआरआई होल बडी एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ साधारण एमआरआई होइन 3T एमआरआई नै गराउ समयमै सही पहिचान गरौ स्वास्थ्य जोगाउ पैसा बचाउ थप जानकारीका लागि फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा फोन 0615917828 मोबाइल 9856007729
5: बर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य भाषापुछ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान ताजा ट्राउट रमणीय वातावरण उत्कृष्ट सेवा आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने सम्पर्क 9856081331 97614 11905 मर्दी हिमाल ट्राउट फार्म स्वाद दृश्य र अनुभव एकै ठाउँमा

0: छोरा, नेपालको पढाई पनि पूरा भयो, अब के विचार गरेका छौ त? यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने?
1: खै बाबा, दुधारमा छु, साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्।
0: यसरी हतारमा निर्णय गर्नु हुँदैन, पछि पछताउनु पर्ला नि।
1: के गर्ने त बाबा, तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ?
2: हेर, लेख साइडमा रहेको 22 वर्ष भन्दा पुरानो
0: नेपलिज इन्काउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि, जसले स्वदेश वा विदेशमा कुनै विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ।
1: अनि बाबा, यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइल्स क्लासेसको सुविधा पनि छ र?
0: छ नि, त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ।
3: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेपलिज इन्काउन्टर कन्सल्टेन्सी, दिहीको पाटन स्ट्रिट नम्बर 18, लेख साइट पोखरा, फोन 061-454-6089, 452-715।
4: होम केयर सेवा, होम केयर सेवा।
5: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
4: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा, व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
5: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
4: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
5: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
4: सुत्केरी नवजात शिशुको हेरचाह,
5: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
4: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
5: डाक्टर ल्याब सेवा,
4: औषधि डेलिभरी सेवा,
5: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर, सिक्लेढुङ्गा पोखरा, निबागल्ली र बुढी बजार, फोन 061-411-777, मोबाइल 98-560-89-2।
6: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौ, अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
7: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन, अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
6: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
8: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
9: एनसेल प्याक किन्नु भयो त?
10: जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्।
9: एनसेल प्याक किन्नु भयो त?
10: शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होपलाइन 01-597-06-11
1: एनसेल प्याक किन्नु भए त जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस् एनसेल प्याक किन्नु भए त सर्तहरू लागू हुनेछन् एनसेल नेपालकै लागि

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ रूपाको।
1: यति बेला अपराह्नको 3 बजेको छ।
2: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुन चाँदी दुकान महेन्द्र पुल पोखरा।
3: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने क्षमा।
4: 93.4 वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
5: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
6: बिरामी जाँच यही असोज 16 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 17 गते शनिबार मध्याह बजेसम्म।
5: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा, फोन 061-587-266 र 553-834।
7: रंग बहार रंग बहार
8: वर्जर संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
7: वर्जर पेन से घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
8: साथै 65 इंच को स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि।
7: घर रंगाओ, खुशी बनाओ, उपहार जित्ने अवसर पाओ। वर्जर पेन

0: फिरता फिरता 20% सम कैश फिरता पहले पानी चाहा पानी
1: कैश फिरता लिनु भएता
2: एनसेल पैक किन्नु भएता जहिले पनि जहाँ पनि प्याक खरीद गर्नुहोस् अनि 20% सम्म क्याश फिरता एनसेल एपमा क्लेम गर्नुहोस् एनसेल पैक किन्नु भएता शर्तहरू लागू हुनेछन् एनसेल नेपालकै लागि
3: घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति सह अपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाऊ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई
4: फिस्टल आईवेव केन्द्रमा जाऊ अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलौ
5: यो कसरी सम्भव छ र कता कता धाइसके कति खर्च भइसक्यो केही भएन
4: किन आत्तिनु पर्यो फिस्टल हस्पिटलमा खुलेको फिस्टल आईवेव केन्द्रबाट समस्या चट हुन्छ गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु
5: साँच्चै हो र
4: ए बाबा हो उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या नेपाल मेडिकल कलेजबाट MBBS फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या विश्व स्तरको प्रविधिको प्रयोग उच्च सफलताको सुनिश्चितताका लागि IVF विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ
5: हो त
4: हत्तेरी हो नि बरु आजै गइहालौ पिस्टल आईवीएफ केन्द्र पिस्टल हस्पिटल तेस्रो तल्ला गैरा पाटन 4 पोखरा फोन 061 450 424 98 084 46 525

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्समा पनि उपलब्ध छ।
1: बर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य भाषापुछ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लुङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद, दृश्य र अनुभव एकै ठाउँमा।

0: भविष्यतर्फ।
1: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौँ। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
2: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 061-527-426-537-526।
3: पोखराको चिप्ले ढुङ्गामा रहेको आकर्षक ज्वेलरी सुनचाँदी पसलको लागि कर्मचारी आवश्यकता। मोटरसाइकल स्कूटर चलाउन सक्ने एसईई उत्तीर्ण भएको मेहनती इमान्दार दुईजना कर्मचारी आवश्यक परेको हुँदा इच्छुक व्यक्तिले तुरन्त सम्पर्क गर्नुहोला। आकर्षक ज्वेलरी सुनचाँदी पसल चिप्ले ढुङ्गा पोखरा, मोबाइल नम्बर 98560-26579।
4: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युके को प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटी सँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इक्विभालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 061-588-115-98-251-98-190।
5: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
6: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
5: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराउ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै शहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध छ।
6: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
5: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्री टी एमआरआई नै गराउ। समयमै सही पहिचान गरौ, स्वास्थ्य जोगाउ, पैसा बचाउ। थप जानकारीका लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा। फोन 061-591-728, मोबाइल 98-560-27-29।

0: मगाउने
1: स्वाद जसले सम्बन्ध गाँस्छ ज्ञान मसाला
2: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप नेपाल नंबर वन ब्रांड नक्कली देखि सावधान जिंदल को लोकप्रियता ने गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नुहोला टिकाउ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम
3: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
4: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ
3: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने केवाईसी अपडेट हुनुपर्नेछ आदि
4: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड फोन 061 590 162

अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग दुई। शर्माजीको परिवार सबैले डराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन महिना वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री एफई 550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस्, अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल।

0: मिठो सुगन्ध। आज फुल अगरबत्तीले पूजा गर्यो बुहारी। यो मंगलदीप अगरबत्ती हो आमा। यो अगरबत्तीले पूजा गर्दा मनै आनन्दित हुन्छ। यसमा धेरै काटी पनि छ र यसको सुगन्धले हाम्रो घरलाई मन्दिर जस्तै पवित्र बनाउँछ।
1: गुणस्तरीय उत्पादन र शुद्धताको प्रतीक मंगलदीप अगरबत्ती सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन।
2: सुवर्ण अवसर
3: तपाईँ हाम्रै शहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
2: उपचार हुने रोगहरू
3: पायल्स, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
2: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
3: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
2: अपरेशन पश्चात दुखाई कम हुने,
3: उपचार गरेपछि छिटो निको हुने,
2: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
3: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
4: फोन 061 590 162 590 163।

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: 93.4 योगसना डिजिटल प्रस्तुत गर्दछ

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला अपराह्नको 4 बजेको छ।
3: यस टाइम चेकका प्रायोजक रूपाको ज्योति सुनचारी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

0: वरिष्ठ न्यूरो फिजिशियन पोखरामा।
1: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिशियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
2: बिरामी जाँच यही असोज 16 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 17 गते शनिबार मध्याह बाह्र बजेसम्म।
1: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266 र 553-834।
3: रंग बहार रंग बहार
4: बर्जर संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
3: बर्जर पेंट से घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
4: साथै 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाओ खुशी बनाओ उपहार जित्ने अवसर पाओ
3: बर्जर पेंट।
5: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण अनुभवी प्राध्यापक उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा गण्डकी अस्पताल चोक माटेपानी पोखरा फोन 061-588-115 98251-98190।
6: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने?
7: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
6: त्यसैले साधारण एमआरआई होइन थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टला एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
7: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
6: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई होल बडी एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन थ्री टी एमआरआई नै गराउ। समयमै सही पहिचान गराउ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीका लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा फोन 061-591-728 मोबाइल 98560-27-29।
8: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट। पोखराको ब्रान्ड 25 वर्षको विश्वास, गति छ अपार। 1 GBPS सम्मका प्याकेजको बहार। स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुके जाउँ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो। पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा। हिजो, आज, भोलि हामी छौ तपाईँको बाटोमा। छिटो, भरपर्दो, सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
9: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै। सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो कुर्नु पर्दैन। विराट मेडिकल कॉलेज टीचिंग हॉस्पिटल अंतर्गत नेपालको नम्बर वन कैंसर हॉस्पिटल विराट कैंसर इंस्टीट्यूट विराटनगर। थप जानकारी का लागि सम्पर्क नम्बर 97160025230।
10: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
11: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान, श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
10: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने केवाईसी अपडेट हुनुपर्नेछ आदि।
11: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड, फोन 061 590 162 590 163।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्समा पनि उपलब्ध छ।
1: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
2: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
1: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
2: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 98513559928। विजिट www.landmarknepal.com। घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति सह पार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो। पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा। छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट, तपाईँको पहिलो रोजाई।

0: तर्फ।
1: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौं। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
2: दिव्यनयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोतीबिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
3: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच जस अन्तर्गत कोर्निया जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार अत्याधुनिक फेको मेसिनबाट मोतीबिन्दुको बिना सुई शल्यक्रिया आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007 97-623-36-817।
4: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट। पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार। 1 GBPS सम्मका प्याकेजको बहार। स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो। पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा। छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट, तपाईँको पहिलो रोजगारी।
5: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् ल्वाङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद, दृश्य र अनुभव एकै ठाउँमा।

0: मगाउने
1: स्वाद जस्तै सम्बन्ध गाँस ज्ञान मसाला
2: शुभारंभ डिजिटल म्यूजिक प्राली प्रस्तुत गर्दछ।

0: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुके जाउँ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजगारी।
1: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
2: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको सोरुम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित सोरुम, सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 0165274253752।
0: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुके जाउँ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजगारी।
3: गोयल मेटल इंडस्ट्रीजको उत्कृष्ट उत्पादन जिन्दल SS पाइप्स, नेपाल नम्बर 1 ब्रान्ड। नक्कली देखि सावधान, जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होपलाइन 01-597-0611। आदिवासी जनजातिहरूको आर्थिक सामाजिक सांस्कृतिक र आध्यात्मिक कार्यहरू वन र प्राकृतिक स्रोतसँग सम्बन्धित छ। भूमि र वन जंगल आदिवासी जनजातिहरूको जीवनको आधार नै हो। यही वन जंगल र भूमिलाई लक्ष्य बनाएर रेड प्लसको अवधारणा विकास भएको छ।
1: रेड प्लसको लक्ष्य वन स्रोत भएकाले आदिवासी जनजातिहरूको भूमि र स्रोतको प्रयोग, स्वामित्व र व्यवस्थापनको अधिकारमा यसले प्रभाव पार्ने सम्भावना छ। त्यसैले रेड प्लस के हो, यसले के कस्ता गतिविधिहरू गर्दैछन् र यसले सकारात्मक वा नकारात्मक असर पार्ने सम्भावना रहेको छ भन्ने बारेमा आदिवासी जनजातिहरूले बुझ्न जरूरी छ।
0: नेपाल आदिवासी जनजाति महासंघ।

0: होम केयर सेवा, होम केयर सेवा।
1: हेलो होम केयर, डाक्टर नर्स केयर गिवर को सेवा आयो घर घर।
0: के हजुर को घर में वृद्ध आमा बुबा, बाजे बजे, दीर्घकालीन रोग बीमारी वा अपाङ्गता भएका परिवार का सदस्य लाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेशा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन।
1: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिवर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
0: हाम्रा सेवाहरू वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
1: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
0: सुत्केरी नवजात शिशुको हेरचाह,
1: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
0: केयर गिवर हेरचाहकर्ता, घरेलु सेवा,
1: डाक्टर ल्याब सेवा,
0: औषधि डेलिभरी सेवा,
1: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिक्लेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार, फोन 061411777, मोबाइल 9856899277।
2: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति सह पार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुके जाउँ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजगारी।

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी।
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
2: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास गति स अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजगारी।
3: हेलो
4: हजुर नमस्कार।
3: हेलो
4: नमस्कार काका, सुन्नु भएन?
3: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न, खै को बोलेको हो, मैले केही भरै पाइन।
4: हजुर काका नमस्कार, म भतिज बोलेको हो, भतिज सुन्नु भएन?
3: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
4: हो यही कुरा भन्नलाई फोन गरेको काका, अहिले INF हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको।
3: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
4: हुन्छ काका हुन्छ, कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
3: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
2: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342-433-640।
5: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
6: टाइम चेक,
7: यति बेला अपराह्नको 5 बजेको छ।
8: यस टाइम चेकका प्रायोजक रूपाको ज्योति सुनचारी दुकान महेन्द्र पुल पोखरा।
5: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
9: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
10: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख DM प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनिल कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
11: बिरामी जाँच यही असोज 16 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 17 गते शनिबार मध्याह 12 बजेसम्म।
10: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा, फोन 061-587-266 र 553-834।
12: फ्रिस्टाइल आयुर्वेद केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
13: हँ यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
12: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ, गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
13: साँच्चै हो र?
12: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट MBBS, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इन्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि IVF विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
13: हो त?
12: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टेल आयुर्वेद केन्द्र, फिस्टेल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा, फोन 061-450-424, 98084-46525।
11: सहित गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बासबारी काठमाडौँ का वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र इसिजीको सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही असौ 17 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखे चोक। सम्पर्क 98434-032-29, 98028-59321, 061-581-871।
14: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स, सर्भिस, स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 061-527-426, 537-526।

0: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
1: बर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य, माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
2: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
0: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
2: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
0: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 98513-55928। विजिट www.landmarknepal.com।

0: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौँ। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
1: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्समा पनि उपलब्ध छ।
1: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाई र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 061-588-115, 98251-98190।

0: स्वाद जसले सम्बन्ध गाँस्छ ज्ञान मसाला।
1: आदिवासी जनजातिहरूको आर्थिक, सामाजिक, सांस्कृतिक र आध्यात्मिक कार्यहरू वन र प्राकृतिक स्रोतसँग सम्बन्धित छ। भूमि र वन जंगल आदिवासी जनजातिहरूको जीवनको आधार नै हो। यही वन जंगल र भूमिलाई लक्ष्य बनाएर रेड प्लसको अवधारणा विकास भएको छ।
2: रेड प्लसको लक्ष्य वन स्रोत भएकाले आदिवासी जनजातिहरूको भूमि र स्रोतको प्रयोग, स्वामित्व र व्यवस्थापनको अधिकारमा यसले प्रभाव पार्ने सम्भावना छ। त्यसैले रेड प्लस के हो, यसले के कस्ता गतिविधिहरू गर्दैछन् र यसले सकारात्मक वा नकारात्मक असर पार्ने सम्भावना रहेको छ भन्ने बारेमा आदिवासी जनजातिहरूले बुझ्न जरुरी छ।
1: नेपाल आदिवासी जनजाति महासंघ।
3: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति सह पार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो। पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा। छिटो, भरपर्दो, सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजगारी।
4: होम केयर सेवा, होम केयर सेवा।
3: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
4: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा, व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
3: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
4: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
3: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
4: सुत्केरी नवजात शिशुको हेरचाह,
3: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
4: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
3: डाक्टर ल्याब सेवा,
4: औषधि डेलिभरी सेवा,
3: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा। हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिमलढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार, फोन 061411777, मोबाइल 9856799277।

0: मगाउने
1: स्वाद जसले सम्बन्ध गाँस्छ ज्ञान मसाला
0: ज्ञान मसाला।
2: पोखरामा एकमात्र EMBA कलेज एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने क्लास साँझ 6-8 हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर, थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका CEOहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा। फोन नम्बर 0165746458577903। मौकाको फाइदा उठाउनुहोस्।
3: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS5 नेपाल नंबर 1 ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियताले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
4: 93.4

0: मन शांति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
2: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ, झ्याल बाहिर धुलोले ढाक्छ, बत्ती फोन सबको लाइन काटिन्छ, सब धेरै डराएका हुन्छन्, तर एकछिनमा भूकम्प रोकिन्छ। शर्माजीले श्री FE550D ले बनाएको घरलाई फेरि केही भएको हुँदैन, अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
3: के तपाईँ UK युनिभर्सिटीको द मोस्ट प्रेस्टिजियस येट अफोर्डेबल डिग्री पोखरामा लिन चाहनुहुन्छ? नेपालकै प्रतिष्ठित इनोभेट नेपाल ग्रुप ING द्वारा प्रवर्तित क्रिस्टल माउन्टेन कलेजमा युनिभर्सिटी अफ वुल्भरह्याम्प्टन UK सँगको साझेदारीमा BSc अनर्स साइबर सेक्युरिटी र BSc अनर्स कम्प्युटर साइन्समा भर्ना खुल्यो। पोखराकै उत्कृष्ट फिजिकल एन्ड एजुकेसनल इन्फ्रास्ट्रक्चर र म्यानेजमेन्ट सहितको वातावरणमा अध्ययन गर्न सम्पर्क गर्नुहोस्। सम्पर्क क्रिस्टल माउन्टेन कलेज मुस्ताङचोक पोखरा, फोन नम्बर 98025817 98025817।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाऊ है रूपाको।
1: टाइम चेक।
2: यति बेला साँझको छ बजेको छ।
3: यस टाइम चेकका प्रायोजक रूपाकोट ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

0: नमस्कार, साँझ छ बजेको अन्नपूर्ण हाइलाइट्समा प्राविधिक मित्र आर्यनसँगै राजारामको स्वागत छ। तपाईँ हामीलाई एफएम ब्याण्डको 93.4 MHz अनलाइन मार्फत www.onlineannapurna.com हाम्रो पात्रको एप्स र रेडियोको अफिसियल फेसबुक पेज मार्फत एकसाथ सुनिरहनु भएको छ। शुरूमा मुख्य समाचारका शीर्षकहरू। बजार अनुगमनको नाममा व्यवसायलाई आतंकित नपार्न पक्राउ उद्योग वाणिज्य संघको माग। गुणस्तरीय वस्तुको उत्पादन र बिक्री वितरणको सुनिश्चितता हुनुपर्नेमा जोड़। गण्डकीमा भदौ महिनामा 91 सवारी दुर्घटना, 21 जनाको मृत्यु, 1,28,95,500 रूपियाँ राजस्व संकलन। एमालेको केन्द्रीय कमिटी बैठक शुरू, नेतृत्व पुनर्गठनको प्रस्ताव अध्यक्ष ओलीबाट अस्वीकार। नेपाली कांग्रेसको देउवा समूहद्वारा कास्कीमा महाधिवेशन समिति गठन, जिल्ला संयोजकमा ऋषि काफ्लेलाई जिम्मेवारी। पोखरामा खुलियो नेपाली उत्पादन मात्रै बिक्री गर्ने गोठालो माट, यो देश निर्माणको अभियान भएको परिकल्पनाकार डाक्टर भूषालको दावी। इटालीले विद्यालयमा बुर्का प्रतिबन्ध लगाउने, विदेशी विद्यार्थीको संख्या सीमित गर्ने। ट्रम्प शिखर सम्मेलन अघि अमेरिका चीन आर्थिक वार्ता शुरू र 22 इन्द्रबहादुर गुरूङ मेमोरियल अन्तर स्कूल ब्याडमिण्टन प्रतियोगिताको उपाधि पोखराको ग्लोबल कलेजिएट स्कूललाई। जापानमा समुद्री आँधीको कारण एसियाली खेलकुदमा पनि असर। अब समाचार विस्तारमा सुन्नुहोस्। पोखरा उद्योग वाणिज्य संघले तोकिएको भन्दा बढ़ी मूल्य लिएर सामान बिक्री वितरण गर्ने तथा उपभोक्ताको हित प्रतिकूल हुने कार्य नगर्न उद्योगी व्यवसायसँग आग्रह गरेको छ भने बजार अनुगमनको नाममा व्यवसायीलाई हतोत्साहित नपार्न सरकारवाला निकायसँग माग गरेको छ। संघको तर्फबाट अध्यक्ष शोभा गौतम सहितको प्रतिनिधिमण्डलले आज कास्कीका प्रमुख जिल्लाधिकारी कुमानसिंह गुरूङलाई बुझाइएको ध्यानाकर्षण पत्रमा उद्योगी व्यवसायीले वर्षौं लगाएर बनाएको ब्राण्ड नै ध्वस्त नगरियोस् भन्ने माग पनि गरिएको छ। चाडबाड़ नजिकै गर्दा सरकारी निकाय तथा केही संघ संस्थाबाट गरिएको बजार अनुगमनको क्रममा केही व्यवसायीमाथि कार्यवाही गरिएका समाचार सार्वजनिक भएसँगै संघले प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराउँदै व्यवसायीको अधिकारको पक्षमा वकालत गरेको हो। ध्यानाकर्षण पत्र बुझ्दै कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरूङले बजार अनुगमनको क्रममा निजी क्षेत्रको सहभागिता सुनिश्चितताको पहल तथा उपभोक्ता हितबारे सचेतना कार्यक्रम सञ्चालनको पहल गर्ने आश्वासन दिनुभयो। निजी क्षेत्रलाई अधोत्साहित बनाउने प्रशासनको उद्देश्य नभएको तर आपूर्ति प्रणाली चुस्त दुरूस्त राख्दै उपभोक्तालाई सहजै उचित मूल्यमा गुणस्तरीय सामग्री उपलब्ध गराउन प्रशासन क्रियाशील रहेको उहाँको भनाइ थियो। ध्यानाकर्षण पत्रमा बढ़ी नाफा लिने प्रवृत्तिलाई निषेध गर्दै गुणस्तरीय वस्तुको उत्पादन र बिक्री वितरणको सुनिश्चितता हुनुपर्ने बताउँदै अगाडि भनिएको छ, व्यवसायलाई स्वच्छ, मर्यादित र उपभोक्ता हित अनुकूलको बनाउनका निम्ति हामी सरकारवाला निकायहरूसँग सदैव सहकार्य गर्दै आइरहेको छ। तोकिएको भन्दा बढ़ी मूल्य लिएर सामान बिक्री वितरण गर्ने तथा उपभोक्ताको हित प्रतिकूल हुने कार्यको हामी भत्सना गर्छौं, तर संविधानको धारा 17 धारा 1 दिएको अधिकारभित्र रही व्यवसाय गर्न पाउने अधिकारमा यो वा त्यो बहानामा धावा बोल्न मिल्दैन भन्नेमा हामी उत्तिकै दृढ छौं भनिएको छ। संविधानको सो धाराले नेपाली नागरिकलाई नेपालको कुनै पनि भागमा पेसा रोजगारी गर्ने र उद्योग व्यापार तथा व्यवसायको स्थापना र सञ्चालन गर्ने स्वतन्त्रता प्रदान गरेको छ। ध्यानाकर्षण पत्रमा संघ संविधानको धारा 44 व्यवस्था भए अनुरूप उपभोक्ताको हितप्रति पनि उत्तिकै सचेत रहेको जिकिर पनि गरिएको छ। चाडबाड़को मुखमा बढ़ी भीड़भाड़ हुने बेला गरिने अनुगमनले व्यवसायलाई हतोत्साहित बनाएको जिकिर गर्दै संघले भनेको छ, समयमा उपभोक्ता हितबारे सचेतनामूलक कार्यक्रम सञ्चालन नहुनु, दुकान कवलमा भीड़भाड़ भएको बेला अनुगमन गरिनु तथा मानवीय स्वभाव वा असावधानीवश भएका सामान्य त्रुटिमा टेकेर व्यवसायको चरित्र हत्या हुने गरी प्रचार प्रसार गराउनुलाई न्यायचित मान्न नसकिने हाम्रो ठहर छ। कार्यवाहीको नाममा सोझै दण्ड जरिवानाको रसिद गर्ने तथा सो कार्यलाई सार्वजनिक संचार माध्यम मार्फत प्रसारण गर्ने कार्यले व्यक्तिको कानूनी प्रतिरक्षाको अधिकारको हनन गरेको पनि हामीले महसुस गरेका छौं। कार्यवाहीको नाममा गरिने यस्ता कार्यबाट उद्योगी व्यवसायले वर्षौं लगाएर बनाएको ब्राण्ड नै ध्वस्त नगरियोस् भन्ने हाम्रो माग रहेको छ भनिएको छ। संघ अध्यक्ष गौतमको नेतृत्वमा रहेको प्रतिनिधिमण्डलमा संघका वरिष्ठ उपाध्यक्ष दिनेश चन्द्र मासुला, उद्योग उपाध्यक्ष सौगत थापा, वाणिज्य उपाध्यक्ष मनोज कुमार श्रेष्ठ, महासचिव सुदीप प्रधानाङ्ग, कोषाध्यक्ष देवेन्द्रन प्रजू तथा उपमहासचिव प्रदीपराज राज भण्डारीको सहभागिता रहेको थियो। संघको तर्फबाट नजिकिएका चाडबाड़लाई केन्द्रमा राख्दै उपभोक्ताबाट हुने सम्भावित मागको आपूर्तिको लागि तयार रहन, चाडबाड़लाई लक्षित गरी आफ्ना उत्पादन र सेवाहरूमा यथाशक्य छूटको व्यवस्था गर्न र गुणस्तरीय वस्तुहरूको बिक्री वितरणको व्यवस्था मिलाउन, कानूनले तोकेभन्दा बढ़ी मूल्य तथा म्याद गुज्रिएका सामान खरिद बिक्री नगर्न तथा खरिद र बिक्री बिल चुस्त दुरूस्त राख्नको लागि अनुरोध गरिएको महासचिव सुदीप प्रधानाङ्गले बताउनु भएको छ। गण्डकी प्रदेशमा भदौ महिनामा भएका 91 वटा सवारी दुर्घटनामा पनि 21 जनाको मृत्यु भएको छ। दुर्घटनामा 14 पुरूष र 7 महिलाले ज्यान गुमाएका छन्। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पोखरा कास्कीले जारी गरेको भदौ महिनाको प्रगति विवरण अनुसार दुर्घटनामा पनि 176 जना घाइते भएका छन्। घाइते हुनेहरूमा 33 जना गम्भीर र 143 जना सामान्य रहेका छन्। गम्भीर घाइते हुनेमा 25 पुरूष, 7 महिला र 1 बालक छन्। त्यस्तै सामान्य घाइतेमा 92 पुरूष, 40 महिला, 4 बालक र 7 बालिका रहेका छन्। दुर्घटनामा कुल 121 वटा सवारी साधन संलग्न भएका छन्। प्रहरीले दुर्घटनामा परेका 91 जनाको उद्धार गरेको छ। दुर्घटनाको कारणबारे जानकारी दिँदै सूचना अधिकारी प्रहरी निरीक्षक थानेश्वर चपाईले भन्नुभयो, अधिकांश दुर्घटना सवारी चालकको लापरवाहीको कारण भएका छन्। कुल 91 दुर्घटना मध्ये 74 वटा चालकको कारणले भएका हुन्। चालकको कारणले भएको दुर्घटनामा तीव्र गतिको कारण 38, मादक पदार्थ सेवनको कारण 16 र अन्य कारणले 20 वटा भएका छन्। यस्तै सवारी साधनको खराबीको कारण 6, यात्रुको लापरवाही 9 र सड़कको खाल्डाखुल्टीको कारण 2 वटा दुर्घटना भएका छन्। प्रहरीले भदौ महिनाभर ट्राफिक नियम उल्लंघन गर्ने 14,553 वटा सवारी साधनलाई कार्यवाही गरेको छ। कार्यवाहीबाट 1,28,95,500 रूपियाँ राजस्व संकलन भएको छ। सो अवधिमा 3,788 पटक सवारी चेकिङ गरिएको थियो। 6,377 पटक ट्राफिक प्रहरी परिचालन गरिएको थियो। विशेष कार्यवाही अन्तर्गत मादक पदार्थ सेवन गरी सवारी चलाउने 645 जनाबाट 3,89,000 रूपियाँ र तीव्र गतिमा चलाउने 266 जनाबाट 1,51,000 रूपियाँ राजस्व उठाइएको छ। स्वरूप परिवर्तन गर्ने 126 वटा सवारीलाई 1,49,600 रूपियाँ जरिवाना गराई यातायात व्यवस्था कार्यालय पठाइएको छ। लेन अनुशासन उल्लंघन गर्ने 345 जनाबाट 2,13,000 रूपियाँ र ओभरलोड बोक्ने 241 वटा सवारीबाट 4,27,500 रूपियाँ राजस्व संकलन गरिएको छ। प्रहरीले 5,126 वटा सवारी साधन चेकिङ गरी 249 वटाको नम्बर प्लेट सुधार गराएको छ। 728 वटा सवारी साधनको भाडादर अनुगमन गर्दा 1,695 वटामा भाडादर ट्रान्स भएको पाइएको थियो। नियम उल्लंघन गर्ने 29 वटालाई कार्यवाही गरी 2,000 रूपियाँ राजस्व संकलन गरिएको छ। यस्तै 61 वटा सार्वजनिक सवारीमा सीसीटीभी तथा ड्याक स्क्याम जडान गरिएको छ भने हराएका 8 वटा सवारी साधन फेला पारी धनीलाई बुझाइएको छ। लागू पदार्थ सेवन गरी सवारी चलाउने 4 जना चालक र नियम उल्लंघन गर्ने अन्य 4 जनाको सवारी चालक अनुमति पत्र निलम्बनका लागि यातायात कार्यालयमा पठाइएको छ। लमजुङ, स्याङ्जा र नवलपरासी बर्दघाट सुस्ता पूर्वमा समेत लागू पदार्थ सेवन चेकिङ र सवारी अनुगमनलाई तीव्र पारिएको छ। पोखरा महानगरपालिका संघको सहकार्यमा बस पार्क र महेन्द्रपुलमा बस बिसौनी बोर्ड राखिएको छ। गैरा चौतारा र बुलौदीका ब्ल्याक स्पटमा 18 थान रेफ्लेक्टर टेप टाँसिएको छ। प्रहरीले ट्राफिक सचेतनामूलक 4,626 वटा कार्यक्रम मार्फत 2,45,708 जनालाई लाभान्वित बनाएको छ। प्रहरीको हटलाइनमा आएका 6,051 वटै कल सम्बोधन गरिएको छ। कार्यालयले भदौ 9 गते जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक सुजित कुमार देवकोटालाई बेस्ट पुलिस अफ दि मन्थबाट पुरस्कृत गरेको थियो। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र उठेको नेतृत्व पुनर्गठन र हस्तान्तरणको मागलाई अस्वीकार गर्नुभएको छ। आजदेखि शुरू भएको केन्द्रीय कमिटी बैठकमा राजनैतिक प्रतिवेदन पेश गर्दै अध्यक्ष ओलीले आफूलाई विस्थापित गर्ने मनसायले पुनर्गठनको नारा उचालिएको दावी गर्नुभयो। नेतृत्व हस्तान्तरण कुनै रहर वा लहरको विषय नभएको उल्लेख गर्दै उहाँले असहज र असामान्य परिस्थितिमा मात्र पुनर्गठन हुने तर्क गर्नुभयो। केही नेताहरूतर्फ लक्षित गर्दै अध्यक्ष ओलीले ईर्ष्या, हतारो, दावी वा महत्वाकांक्षाले नेतृत्व तयार नहुने बताउनुभयो। आफू हस्तान्तरण रोक्न नभई विधिविहीन र लुछाचुण्डी रोक्न उभिएको उहाँको दावी छ। प्रतिवेदनमा अध्यक्ष ओलीले रूपान्तरण, हस्तान्तरण र पुस्तान्तरणको व्याख्या गर्दै उमेर कम हुँदैमा योग्यता र बढ़ी हुँदैमा अयोग्यता नहुने दावी गर्नुभयो। उहाँले पार्टीको इतिहास र विचारलाई कमजोर बनाएर नभई विधि, तयारी, प्रशिक्षण र संगठनात्मक अनुशासनका आधारमा मात्र नेतृत्व हस्तान्तरण हुनुपर्नेमा जोड़ दिनुभयो। अध्यक्ष ओलीले एमालेलाई अस्थिरतातर्फ धकेल्ने प्रयास सफल हुन नदिने भन्दै अब पार्टीलाई पुनर्निर्माण र पुनर्जागरणको ठोस कार्यक्रमसहित अघि बढ़ाउने दावी गर्नुभएको छ। गण्डकी प्रदेश सरकारका निवर्तमान स्वास्थ्य मन्त्री लक्ष्मण बहादुर पाण्डे, स्वकीय सचिव यादव पौडेल र स्वास्थ्य मन्त्रालयका सचिव डाक्टर युवानिधि बसौलामाथि पोखराको पद्म नर्सिङ होमस्तर वृद्धिको अनुमति दिने विषयमा घुस लेनदेनको आरोप लागेपछि प्रदेश सरकारले छानबिन शुरू गरेको छ। घुस लेनदेनको विषय संचार माध्यम मार्फत बाहिरिएपछि आइतबारको प्रदेश सरकार मन्त्री परिषदले मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयका उपसचिवको संयोजकत्वमा 3 सदस्यीय छानबिन समिति गठन गरेको सरकारका प्रवक्ता एवं आर्थिक मामिला मन्त्री जितबहादुर शेरचनले जानकारी दिनुभएको छ। उक्त प्रकरणमा मुछिनुभएका स्वास्थ्य मन्त्रालयका सचिव डाक्टर बसोलालाई मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा फिर्ता बोलाइएको छ। उक्त घटनाको छानबिन तथा अनुसन्धानको लागि मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयले अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय पोखरामा पत्राचार समेत गरेको प्रवक्ता शेरचनले बताउनुभएको छ। छानबिन समितिलाई 15 दिनभित्र प्रतिवेदन बुझाउन कार्यादेश दिइएको छ। समितिले अस्पतालको अनुमति, स्तर वृद्धि सम्बन्धी कानूनी व्यवस्था, प्रक्रिया लगायतका विषयमा छानबिन गरी सुझावसहितको प्रतिवेदन पेश गर्नेछ। छानबिनबाट उक्त विषयको वैधानिकता र प्रक्रियागत अवस्था स्पष्ट नभएसम्म सम्बन्धित अस्पताल स्तर वृद्धिका लागि दिएको अनुमतिको निर्णय कार्यान्वयन नगरी स्थगन गर्न स्वास्थ्य मन्त्रालयबाट प्रक्रिया अगाडि बढ़ाइने भएको छ। नेपाली कांग्रेसका दुई समूहले छुट्टाछुट्टी महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेपछि अन्यल सिर्जना भइरहँदा कास्कीमा देउबा समूहले आगामी 15 महाधिवेशनको लागि भन्दै विभिन्न तहमा संयोजकहरू चयन गरेको छ। देउबा समूहले कास्की जिल्ला संयोजकमा ऋषि काफ्लेलाई जिम्मेवारी दिएको छ। यस्तै प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर 1 को संयोजकमा विकास लामा गुरूङ, क्षेत्र नम्बर 2 राजेन्द्र बराल र क्षेत्र नम्बर 3 पदम बस्ताकोटी चयन हुनुभएको छ। पोखरा महानगरपालिका संयोजकको जिम्मेवारी मिलन प्रसाद तिवारीले पाउनु भएको छ। गाउँपालिका तहतर्फ रूपामा ढकबहादुर थापा, मादीमा खिमबहादुर जीशी र अन्नपूर्णमा भरतबहादुर केसी संयोजक चयन हुनुभएको छ। माछापुच्छ्रे गाउँपालिकामा भने संयोजकको नाम ठुङ्गिन बाँकी छ। पार्टीभित्रको आन्तरिक विवादको कारण दुवै पक्षले 15 महाधिवेशन छुट्टाछुट्टै गराउने तयारी गरेका छन्। गगन थापा नेतृत्वको समितिले असोज 16 गते केन्द्रीय महाधिवेशन गर्ने भन्दै असोज 3 र 4 गते देशभर वडा अधिवेशन सम्पन्न गरेको छ। यता 14 महाधिवेशनका सभापति शेरबहादुर देउबा समूहले भने असोज 15 गतेबाट मात्रै वडा अधिवेशन शुरू गरी मक्सिर 15 केन्द्रीय महाधिवेशन गर्ने जनाएको छ। अधिवेशनको प्रक्रिया शुरू गर्नको लागि जिल्ला क्षेत्र र पालिकाहरूमा तयारी समिति गठनको गृह कार्य भइरहेको कांग्रेस नेता पोषनाथ शर्माले बताउनु भयो। दुई समूहको फरक फरक कार्यतालिकाले गर्दा कास्कीका धेरैजसो नेता कार्यकर्ता असोज 3 गतेको वडा अधिवेशनमा सहभागी भएनन्। असोज 3 र 4 अधिवेशन बहिष्कार गरेका अधिकांश नेताहरू असोज 15 गतेदेखि शुरू हुने देउबा समूहको महाधिवेशन प्रक्रियामा जोडिने भएका छन्। यसरी असोज 3 अधिवेशनमा सहभागी नभई असोज 15 प्रक्रियामा सहभागी हुनेहरूमा पूर्व केन्द्रीय सदस्य गुरू बराल, महासमिति सदस्यहरू शोभित बहादुर अधिकारी, दुर्गा प्रसाद तिमलसेना, ऋषिराम काफ्ले रहनु भएको छ। त्यस्तै महाधिवेशन प्रतिनिधि पोषनाथ शर्मा, गण्डकी प्रदेश सदस्य आशिक गुरूङ, प्रदेश प्रतिनिधि गणेश बहादुर भट्टराई र किसान महासंघका गण्डकी प्रदेश सभापति पुष्प मणि भण्डारी पनि देउबा समूहकी प्रक्रियामा लाग्ने पोखरा महानगर समितिका सदस्य सुरेन्द्र राथ शर्माले बताउनु भएको छ। गण्डकी प्रदेश सांसद एवं महाधिवेशन प्रतिनिधि सरस्वती गुरूङ, महिला संघकी पूर्व केन्द्रीय सदस्य आनन्दी राणा कार्की र महाधिवेशन प्रतिनिधि चन्द्रावती वाग्ली पौडेलले पनि असोज 3 प्रक्रियामा सहभागी जनाउनु भएन। प्रदेश सांसद गुरूङले वडा अधिवेशनको उद्घाटन गरे पनि क्षेत्रीय प्रतिनिधि बन्न अस्वीकार गर्नुभएको थियो। त्यस्तै विकास लामा गुरूङ, गोविन्द एलसी लामिछाने, मिलन तिवारी, तरूण दलका पूर्व जिल्ला सचिव पदम बस्ताकोटी, प्रेम बराल, तरूण दल कास्की उपाध्यक्ष प्रेम लाल पुन, राजेन्द्र बराल, दीपक पौडेल, नेवी संघ पोखरा महानगर सभापति विपिन पौडेल, ढकबहादुर थापा र अञ्जनजङ थापा लगायतका नेताहरू असोज 15 वडा अधिवेशनमै सहभागी हुने बुझिएको छ। पोखराको इन्द्रचोकमा नेपाली उत्पादन मात्र बिक्री गर्ने गोठालो माट सञ्चालनमा आएको छ। माटको पोखरा शाखाको सोमबार गण्डकी प्रदेशका सभामा कृष्णप्रसाद हितालले उद्घाटन गर्नुभयो। गत असारमा बुटवलबाट सञ्चालनमा आएको गोठालो माट विस्तार गर्ने क्रममा पोखरामा पनि शाखा स्थापना गरिएको हो। माटका परिकल्पनाकार डाक्टर निकोलस भूषालले किसानले उत्पादनको उचित बजार नपाउने र उपभोक्ताले नेपाली उत्पादन सहज रूपमा प्रयोग गर्न नपाउने अवस्थालाई ध्यानमा राखेर माट सञ्चालनमा ल्याइएको बताउनुभएको छ। उहाँले देश वस्तु आयात गरेर मात्र समृद्ध बन्न नसक्ने बताउँदै उत्पादन उद्योग उद्यमी र उपभोक्ता बीचको सम्बन्ध आवश्यक रहेको उल्लेख गर्नुभयो। उत्पादनलाई उद्यमसँग र उद्यमलाई उपभोक्तासँग जोड्ने माध्यमका रूपमा गोठालो माटलाई विकास गर्न खोजिएको उहाँको भनाइ छ। डाक्टर भूषालका अनुसार माटमा नेपालमै उत्पादित लत्ता कपडादेखि खाद्यान्न लगायत दैनिक उपभोग्य सामग्री उपलब्ध छन्। लामो अध्ययनपछि माटको अवधारणा कार्यान्वयनमा ल्याइएको बताउँदै उहाँले हाल देशका विभिन्न स्थानमा 30 शाखा सञ्चालनमा रहेको जानकारी दिनुभयो। आगामी दिनमा थप 100 शाखा विस्तार गर्ने तथा विदेशमा समेत शाखा सञ्चालन गर्ने योजना रहेको उहाँले बताउनु भएको छ। गोठालो माट व्यापार मात्र नभई देश निर्माणको अभियान भएको डाक्टर भूषालको दावी छ। गोठालो माट गण्डकीका संयोजक रुद्रप्रसाद शर्मा तिमलसेनाले देशका 77 जिल्लामा उत्पादित स्थानीय सामग्री संकलन गरी उपभोक्तासम्म पुर्याउने उद्देश्यले माट सञ्चालन गरिएको बताउनुभयो। उहाँका अनुसार बुटवलबाट शुरू भएको गोठालो माटको पोखरा शाखामा 8 लगानी रहेको छ। पोखरा शाखामा नेपालमै उत्पादित करिब 1500 प्रकारको सामग्री उपलब्ध रहेको संयोजक तिमलसेनाले जानकारी दिनुभयो। माटमा नेपाली उत्पादन बाहेक अन्य सामग्री बिक्री नगरिने उहाँको भनाइ रहेको छ। उहाँले गोठालो माटलाई व्यवसाय भन्दा पनि सामाजिक सेवाको उद्देश्यसहित अघि बढ़ाइएको बताउनु भएको छ। गण्डकी प्रदेशका अन्य स्थानमा समेत शाखा विस्तार गर्ने तयारी भइरहेको जानकारी दिँदै उहाँले केही समयभित्रै बेनी, कुस्मा र नयाँ पुलमा शाखा सञ्चालनमा ल्याइने बताउनु भएको छ। श्रोता तपाईँले सुनिरहनु भएको छ साँझ 6 अन्नपूर्ण हाइलाइट्स। अन्नपूर्ण हाइलाइट्समा अझै पनि हामीसँग महत्वपूर्ण समाचार बाँकी नै छन्। तर यति बेला पालो भएको छ विज्ञापनिक विश्रामको।
1: स्याङ्जा पर्वत बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ, विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ, अब त्यो चिन्ता सकियो। तपाईँ गाउँमै बस्नुहोस्, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्। हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन्। त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके, युएसए, क्यानाडा, अस्ट्रेलिया, जापान, युरोप लगायतका संसारभर पठाइन्छ। पोखरा धाउनु पर्ने छैन, समय पनि बचत, पैसा पनि बचत। विश्वास लाग्दैन? पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस्। रेटमा पनि ढुक्क, सेवामा पनि ढुक्क। किन बढी खर्च गर्ने, किन समय खेर फाल्ने, जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ। फ्री पिकअप पोखरा भ्याली, बस पार्क पिकअप स्याङ्जा पर्वत बागलुङ तथा वरिपरिका क्षेत्र।
2: डोर टू डोर इन्टरनेसनल डेलिभरी, पोखराकै सस्तो रेट, सेफ, सेक्युर, रिलायबल। फोन 9856010131, 9750010131। पोखरा न्यू रोड, बीएनडी भवन, सानेमा बैंक रहेको भवन।
3: पोखराको चिप्ले ढुङ्गामा रहेको आकर्षक ज्वेलरी सुन चाँदी पसलको लागि कर्मचारी आवश्यकता। मोटरसाइकल स्कूटर चलाउन सक्ने एसईई उत्तीर्ण भएको मेहनती इमान्दार दुईजना कर्मचारी आवश्यक परेको हुँदा इच्छुक व्यक्तिले तुरन्त सम्पर्क गर्नुहोला। आकर्षक ज्वेलरी सुन चाँदी पसल चिप्ले ढुङ्गा पोखरा। मोबाइल नम्बर 9856279।
4: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड्कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजीको सेवा पनि उपलब्ध रहेको छ।
5: बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही असोज 17 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
4: सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखेचो। सम्पर्क 9834032929, 9008259321, 061581।
6: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
2: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
6: उपचार हुने रोगहरू:
2: पायल्स, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
6: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
2: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
6: अपरेसन पश्चात दुखाइ कम हुने,
2: उपचार गरेपछि छिटो निको हुने,
6: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
2: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
7: फोन 061-590-162-590-163।
2: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युके को प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 061-588-115, 9251-98-190।
8: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
9: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
8: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
2: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिसोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिसोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 9853555928। विजिट www.landmarknepal.com।
7: पोखरामा एकमात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6-8 सम्म हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर, थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका CEOहरूले पनि गर्नु भएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा। फोन नम्बर 0615674558577903। मौकाको फाइदा उठाउनुहोस्।
9: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा,
10: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख, DM प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
3: बिरामी जाँच यही असोज 16 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 17 गते शनिबार मध्याह बजेसम्म।
10: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा। फोन 061-587-2 र 553-8-34।

साँझ छ बजेको अनुभव हाइलाइट्समा पुनः स्वागत छ। अब बाँकी प्रसंग। पोखरा महानगरपालिका वडा नम्बर पाँच स्थित हिलसाइड इंग्लिश स्कूलले भोटेगुसी बाढ़ी पीड़ितको सहयोगार्थ 51,111 रूपियाँ सहयोग गरेको छ। विद्यालयले उक्त रकम एनपीएफसन मार्फत प्रधानमन्त्री दैविक प्रकोप राहत कोषमा जम्मा हुने गरी एनपीएफसन कास्कीलाई हस्तान्तरण गरेको हो। सोमबार विद्यालय परिसरमा आयोजित कार्यक्रममा विद्यालयका प्राचार्य दिलीराम भट्टराई, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बाबुराम बराल लगायतले एनपीएफसनका केन्द्रीय वरिष्ठ उपाध्यक्ष याम खड्का, कास्की अध्यक्ष मनकाजी गुरूङ, उपाध्यक्ष राजु केसी र कोषाध्यक्ष राजु कायस्थलाई चेक हस्तान्तरण गर्नुभएको हो। चेक हस्तान्तरण कार्यक्रममा बोल्दै एनपीएफसनका केन्द्रीय वरिष्ठ उपाध्यक्ष याम खड्काले विपदका बेला विद्यालय शिक्षक तथा विद्यार्थीले गरेको सहयोगप्रति आभार व्यक्त गर्नुभयो। विद्यालयका प्राचार्य दिलीराम भट्टराईले भोटेगुसी बाढ़ीबाट भएको जनधनको क्षतिमा केही भए पनि सहयोग पुगोस् भन्ने उद्देश्यले रकम हस्तान्तरण गरिएको बताउनुभयो। विद्यालय व्यवस्थापन, शिक्षक तथा विद्यार्थीबीच छलफल गरी सहयोग रकम संकलन गरिएको प्राचार्य भट्टराईले जानकारी दिनुभएको छ। शिक्षक, कर्मचारी र विद्यार्थीले आफ्नो खाजा खर्च कटाएर सहयोग गरेको उहाँले बताउनुभयो। विशेष गरी बाढ़ी प्रभावित बालबालिकाको शिक्षामा सहयोग पुगोस् भन्ने उद्देश्यले रकम संकलन गरिएको उहाँको भनाइ छ। सहयोग संकलनमा विद्यालयको जुनियर रेडक्रस सर्कलको पनि महत्वपूर्ण भूमिका रहेको प्राचार्य भट्टराईले खुलाउनु भएको छ। प्री नर्सरीदेखि कक्षा दशसम्म पढ़ाई हुने हिलसाइड इंग्लिश स्कूलमा हाल करिब 550 विद्यार्थी अध्ययनरत छन्। विपदको बेला विद्यार्थी स्वयंले सहयोग संकलन गरी सामाजिक कार्यमा सहभागी हुँदा उनीहरूमा समाजप्रतिको उत्तरदायित्व बोध विकास हुने विश्वास विद्यालयले लिएको छ। कार्यक्रमको संचालन श्याम बहादुर कुँवरले गर्नुभएको थियो। पोखरा साथ मासपार स्थित मदरल्याण्ड माभिमा गणित हाजिर जवाब प्रतियोगिता आयोजना गरिएको छ। कक्षा बाह्रमा विज्ञान समूहका विद्यार्थीले मात्र उक्त प्रतियोगितामा प्रतिस्पर्धा गरेका थिए। विद्यार्थीमा गणित सम्बन्धी अतिरिक्त ज्ञान दिलाउनको लागि प्रतियोगिता आयोजना गरिएको संयोजक विष्णु प्रसाद गौतमले बताउनु भएको छ। उहाँको अनुसार प्रतियोगितामा कक्षा बाह्रका विज्ञान समूहका 46 टीमका 92 जना विद्यार्थी सहभागी भएका थिए। अनुबन्ध हाइलाइट्समा अब अन्तर्राष्ट्रिय प्रसंग। इटालीले विद्यालयमा अनुहार छोप्ने कपड़ा बुर्खामा प्रतिबन्ध लगाउने र कक्षामा विदेशी विद्यार्थीको संख्या सीमित गर्ने भएको छ। आउँदो वर्ष हुने आम चुनावमा आप्रवासन मुख्य मुद्दा बन्ने अपेक्षा गरिएको बेला अति दक्षिणपन्थी प्रधानमन्त्री जर्जिया मेलोनीले यो योजनाबारे जानकारी दिनुभएको हो। मेलोनीले हिजो आफ्नो राष्ट्रवादी रूढ़ीवादी ब्रदर्स अफ इटाली एफटीआई पार्टीको युवा शाखाको बेलामा प्रस्तावित परिवर्तनबारे जानकारी दिँदै विद्यालय प्रणालीमा घुलमिल हुन गम्भीर कठिनाई भोगिरहेका विदेशी विद्यार्थीका अभिभावकहरूको लागि इटाली भाषाको कक्षा पनि अनिवार्य गरिने बताउनु भएको समाचार संस्था अल जजिराले जनाएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चीनिया राष्ट्रपति शी जिनपिङ बीच हुने प्रस्तावित शिखर सम्मेलन अगाडि अमेरिका र चीनका शीर्ष आर्थिक अधिकारी बीच उच्चस्तरीय वार्ता शुरू भएको छ। अमेरिकी अर्थमन्त्री स्कट बेसेन्ट र चीनिया उप प्रधानमन्त्री हे लिफेङ बीच न्यूयर्कमा भएको वार्तामा व्यापार, कृत्रिम बुद्धिमत्ता अर्थात एआई, दुर्लभ खनिज तथा अन्य आर्थिक र रणनीतिक विषयमा छलफल भएको समाचार संस्था एएफपीले जनाएको छ। यो वार्ता अमेरिकी राष्ट्रपति ट्रम्प र चीनिया राष्ट्रपति शी बीच आउँदो बिहिबार वाशिङटनमा हुने भेटवार्ताको तयारीका रूपमा लिइएको छ। विश्वका दुई ठूला अर्थतन्त्र बीच पछिल्लो समय व्यापार, प्रविधि, आपूर्ति श्रृंखला र रणनीतिक विषयमा तनाव रहँदै आएको अवस्थामा दुवै पक्षले शिखर सम्मेलन अगाडि केही ठोस विषयमा सहमतिको आधार तयार पार्ने प्रयास गरेको खबरमा उल्लेख छ। कास्की जिल्ला ब्याडमिण्टन संघको आयोजनामा पोखरामा आयोजित 22 इन्द्रबहादुर गुरूङ मेमोरियल अन्तर स्कूल ब्याडमिण्टन प्रतियोगिताको उपाधि पोखराको ग्लोबल कलेजिएट स्कूलले जितेको छ। प्रतियोगितामा पालिखेचोकको प्रतिभा मावि उपविजेता बनेको छ। आइतबार भएको फाइनल खेलमा ग्लोबलले 14 र प्रतिभाले 9 अंक बटुलेको थियो। मासपारको मदरल्याण्ड मावि तेस्रो भएको थियो। प्रतियोगितामा पोखराका विभिन्न 41 विद्यालयले प्रतिस्पर्धा गरेका थिए। ती विद्यालयका छात्रातर्फका 42 र छात्रतर्फ 103 टोली सहभागी भएका थिए। प्रमुख अतिथि गण्डकी प्रदेशसभा सदस्य पञ्चराम गुरूङले विजयी भएका विद्यार्थीलाई मेडल र प्रमाणपत्र प्रदान गर्नुभएको थियो। कास्की जिल्ला ब्याडमिण्टन संघका अध्यक्ष सुशील कुमार श्रेष्ठले विद्यार्थीमा खेल प्रतिस्पर्धाको भावना विकास गराउनको लागि प्रतियोगिता आयोजना गर्दै आएको बताउनुभयो। प्रतियोगितामा प्राथमिक तहदेखि विद्यार्थीले सहभागिता जनाएका थिए। जापानमा आएको शक्तिशाली सामुद्रिक आँधी थियो। प्रतियोगितामा पोखराका विभिन्न 41 विद्यालयले प्रतिस्पर्धा गरेका थिए। ती विद्यालयका छात्रातर्फका 42 र छात्रतर्फ 103 टोली सहभागी भएका थिए। प्रमुख अतिथि गण्डकी प्रदेशसभा सदस्य पञ्चराम गुरूङले

भोलिका लागि सारेको आयोजकले जनाएका छन्। एसियाली खेलकुदमा सहभागी झण्डै 4,000 खेलाड़ी तथा पदाधिकारीहरू अहिले कोस्टा सेरेना नामक क्रूज जहाजमा बसिरहेका छन्। आधीको प्रभाव त्यो क्षेत्रमा पुगेमा जहाजलाई तत्काल सुरक्षित स्थानमा सार्ने तयारी गरिएको छ। खतरापूर्ण रूपमा टरेपछि मात्र जहाजलाई पुनः त्यही स्थानमा फर्काइने जापानी अधिकारीलाई उद्धृत गर्दै रोइटर्सले जनाएको छ। साँझ 6 बजेको अन्नपूर्ण हाइलाइट्सको अन्तमा यस बुलेटिनका मुख्य समाचारका शीर्षकहरू। बजार अनुगमनको नाममा व्यवसायलाई आतंकित नपार्न पोखरा उद्योग वाणिज्य संघको माग। गुणस्तरीय वस्तुको उत्पादन र बिक्री वितरणको सुनिश्चितता हुनुपर्नेमा जोड़। गण्डकीमा भदौ महिनामा 91 सवारी दुर्घटना, 21 जनाको मृत्यु, 1,28,95,500 रूपियाँ राजस्व संकलन। एमालेको केन्द्रीय कमिटी बैठक शुरू, नेतृत्व पुनर्गठनको प्रस्ताव अध्यक्ष ओलीबाट अस्वीकार। नेपाली कांग्रेसको देउबा समूहद्वारा कास्कीमा महाधिवेशन समिति गठन, जिल्ला संयोजकमा ऋषि काफ्रेलाई जिम्मेवारी। पोखरामा खुल्यो नेपाली उत्पादन मात्रै बिक्री गर्ने गोठालोमाथ, यो देश निर्माणको अभियान भएको परिकल्पनाकार डाक्टर भूषालको दावी। इटालीले विद्यालयमा बुर्का प्रतिबन्ध लगाउने, विदेशी विद्यार्थीको संख्या सीमित गर्ने, ट्रम्प शिखर सम्मेलन अघि अमेरिका चीन आर्थिक वार्ता शुरू र 22 इन्द्रबहादुर गुरूङ मेमोरियल अन्तर स्कूल ब्याडमिण्टन प्रतियोगिताको उपाधि। पोखराको ग्लोबल कलेजिएट स्कूललाई जापानमा समुद्री आँधीका कारण एसियाली खेलकुदमा पनि असर। साँझ 6 बजेको अन्नपूर्ण हाइलाइट्स यति नै। प्राविधिक मित्र आर्यन सँगै राजारामलाई विदा दिनुहोस्। हाम्रो अर्को भेट राति 9 बजेको अन्नपूर्ण हाइलाइट्समा हुनेछ। नमस्कार।

0: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
1: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
0: शर्तहरू लागू हुनेछन्, जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
1: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162, 590-163।
2: रंग बहार रंग बहार
3: वर्ज संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
2: वर्ज पेंट से घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
3: साथै 65 इंच को स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरु पनि।
2: घर रंगाओ, खुशी बनाओ, उपहार जित्ने अवसर पाओ। वर्ज पेंट।

0: 榜定岗成都榜
1: अब ठण्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
2: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्राली सिर्जना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
3: हाम्रा सेवाहरू
2: हार जोड्ने, नसा तथा मेरुदण्ड रोग,
3: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
2: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
3: पेट, छाती, मुटु, थाइरोइड तथा मधुमेह रोग,
2: न्युरो सर्जरी सेवा,
3: बाल रोग,
2: नाक कान तथा घाँटी रोग,
3: मानसिक तथा स्नायु रोग,
2: प्रसूति तथा स्त्री रोग,
3: छाला, यौन तथा कुष्ठ रोग,
2: नेत्र रोग,
3: दाँत तथा मुख रोग,
2: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिभ्राइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन,
3: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
2: सुविधा सम्पन्न आईसीयू सेवा,
3: डिजिटल एक्सरे,
2: सिटी स्क्यान सेवा,
3: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
2: इन्डोस्कोपी, इसिजी, इइजी, पीटीए,
3: फिजियोथेरापी, युरोफ्लोमेट्री,
2: केमोथेरापी,
3: सुरक्षित गर्भपतन सेवा,
2: होल बडी चेकअप, हेल्थ प्याकेज,
3: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा 8 सृजना चोक, कास्की।
2: फोन 061-572-648-579।
4: हेलो
5: हजुर, नमस्कार।
4: हेलो
5: नमस्कार काका, सुन्नु भएन?
4: हेलो।

0: हेलो
1: हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न। खै को बोलेको हो? मैले केही भरै पाइन।
2: हजुर काका नमस्कार, म भतिज बोलेको। भतिज सुन्नु भएन?
1: ए रामु हो, हेर न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउदिन।
2: हो यही कुरा भन्नलाई फोन गरेको काका। अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ। कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ। त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको।
1: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
2: हुन्छ काका हुन्छ। कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
1: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
3: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ। फोन 061-433-342-433-640।
4: फ्रिस्टल आइबेव केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
5: हाँ? यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
4: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आइबिएफ केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
5: साँच्चै हो र?
4: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट MBBS, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि IVF विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
5: हो त?
4: हत्तेरी हो नि, बरु आजै गइहालौं। फिस्टल आयुर्वेद केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-0084-46-525।
6: के तपाईँ UK युनिभर्सिटीको द मोस्ट प्रेस्टिजियस येट अफोर्डेबल डिग्री पोखरामा लिन चाहनुहुन्छ? नेपालकै प्रतिष्ठित इनोवेट नेपाल ग्रुप ING द्वारा प्रवर्तित क्रिस्टल माउन्टेन कलेजमा युनिभर्सिटी अफ वुल्भरह्याम्प्टन UK सँगको साझेदारीमा BSc अनर्स साइबर सेक्युरिटी र BSc अनर्स कम्प्युटर साइन्समा भर्ना खुल्यो। पोखराकै उत्कृष्ट फिजिकल एन्ड एजुकेसनल इन्फ्रास्ट्रक्चर र म्यानेजमेन्ट सहितको वातावरणमा अध्ययन गर्न सम्पर्क गर्नुहोस्। सम्पर्क क्रिस्टल माउन्टेन कलेज मुस्ताङचोक पोखरा। फोन नम्बर 98-02-85-17-17, 98-02-85-17-17।
7: दिव्य नयन आँखा घर क्लिनिक प्राली, नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्य अवधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
8: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवट पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007, 97-623-36-817।
9: बर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् ल्वाङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98-560-81-331, 97-614-11-905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद, दृश्य र अनुभव एकै ठाउँमा।

0: स्याङ्जा पर्वत बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ, विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ, अब त्यो चिन्ता सकियो। तपाईँ गाउँमै बस्नुहोस्, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्। हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन्। त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके, युएसए, क्यानाडा, अस्ट्रेलिया, जापान, युरोप लगायतका संसारभर पठाइन्छ। पोखरा धाउनु पर्ने छैन, समय पनि बचत, पैसा पनि बचत। विश्वास लाग्दैन? पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस्। रेटमा पनि ढुक्क, सेवामा पनि ढुक्क। किन बढी खर्च गर्ने, किन समय खेर फाल्ने, जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ। फ्री पिकअप पोखरा भ्याली, बस पार्क पिकअप स्याङ्जा पर्वत बागलुङ तथा वरिपरिका क्षेत्र।
1: डोर टू डोर इन्टरनेसनल डेलिभरी, पोखराकै सस्तो रेट, सेफ, सेक्युर, रिलायबल। फोन 9856010131, 9750010131। पोखरा न्यू रोड बीएनडी भवन, सानेमा बैंक रहेको भवन।
2: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
3: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
2: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टला एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
3: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
2: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्री टी एमआरआई नै गराउ। समयमै सही पहिचान गराउ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा। फोन 061-591-728, मोबाइल 9560-027-29।

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होपलाइन 01-597-06-11
1: सहारा बहुमुखी प्राविधिक शिक्षालय गौडाको मुख भद्रकाली चोक पोखरामा डिप्लोमा इन प्राविधिक स्वास्थ्य सहायक हेल्थ असिस्टेन्ट डिप्लोमा इन फार्मेसी डिप्लोमा इन ल्याब टेक्निसियन डिप्लोमा इन एक्सरे टेक्निसियनको उच्च गुणस्तरीय पढाइ शीघ्र सञ्चालन हुँदैछ सम्पर्क 9856033405 9856033405
2: होम केयर सेवा
1: हेलो होम केयर डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर
2: के हजुर को घर में वृद्ध आमा बुबा बाजे बजे दीर्घकालीन रोग बीमारी वा अपाङ्गता भएका परिवार का सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेशा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन
1: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ
2: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह
1: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह
2: सुत्केरी नवजात शिशुको हेरचाह
1: क्यान्सर सर्जरी राहतकारी हेरचाह
2: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा
1: डाक्टर ल्याब सेवा
2: औषधि डेलिभरी सेवा
1: उपकरण बहाल सेवा तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा हेलो होम केयर सिक्लेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार फोन 061-411-777 मोबाइल 9856-99-2-77
3: अयनी मेरो दाँत दुखेर हैरान भएको छु त्यसैमा छोराछोरीको पनि त्यस्तै छ कहाँ गएर उपचार गराउने होला
4: होइन किन चिन्ता लिएको त्यस्तै दाँतको दुखाइ भए अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त त्यही गएर देखाउ न
3: ए हो र अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि
4: ल सुन डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने मेसिनबाट दाँत सफा गर्ने दाँत निकाल्ने खोल राख्ने फिक्स दाँत राख्ने नमिलेको दाँत मिलाउने जरैबाट दाँतको उपचार गर्ने अनि यति मात्रै कहाँ हो र अन्य सेवाहरू पनि छन् जस्तै पेट छाती तथा मुटु रोग सेवा बाल रोग स्त्री रोग तथा प्रसूति रोग सेवा छाला तथा यौन रोग सेवा भिडियो एक्सरे ईसीजी तथा प्लास्टर सेवा प्याथोलोजी सेवा फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ सम्पूर्ण उपचार सेवा एकै ठाउँमा काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ
2: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा फोन 01-586-536 मोबाइल 9956-00536
5: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन् नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर थप जानकारीका लागि सम्पर्क नम्बर 97-61-00-25-30
6: हो सुरेश बिहान बिहान कता जान लागिस
4: हेर्ने रमेश भएको मोबाइल बिग्रियो त्यसैले एउटा राम्रो खालको मोबाइल किन्नलाई पोखरातिर जान लाग्यो आज मोबाइल किन्नलाई बजारतिर यताउता गर्दै दिन जाला हुन्छ यार आजको पास त उतै होला हुन्छ यार
6: अहिलेको समयमा पनि मोबाइल किन्नलाई यताउता जानुपर्छ र पोखरामा रहेको मोबाइल टावरमा गएपछि आफूलाई मन परेको जस्तो भने त्यस्तै मोबाइल पाइन्छ जाम हिँड बरु मेरो ब्यागमा गएर आइहालौँ
1: पोखराको एकमात्र जानुपर्ने ठाउँ गण्डकी प्रदेशकै ठूलो मोबाइल हब पोखराको मुटु महेन्द्रपुलमा आउनुहोस् तपाईँले चाहे जस्तो रोजे जस्तो होलसेल मूल्यमा मोबाइल तथा मोबाइलका सामानहरू पाउन सक्नुहुनेछ साथै यस मोबाइल टावरमा सीसी क्यामेरा विभिन्न कन्सल्टेन्सी होटल सहकारी संस्था पनि रहेका छन् त्यसैले मोबाइल टावरमा गएपछि कतै डुली हिँड्नु नपर्ने जे चाहिए पनि एकै ठाउँमा उपलब्ध हुनेछ प्रोपराइटर उदय केसी लाउरे दाई महेन्द्रपुल मोबाइल टावर मोबाइल 9956-48-082 9481-48-082
7: रंग बहार
8: वर्ष सँगै उपहारै उपहार
7: अफरमा यामाहा रेजियर
8: वर्ज पेन्सले घर रङ्गाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्
7: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि घर रङ्गाऊ खुसी बनाऊ उपहार जित्ने अवसर पाऊ
8: वर्ज पेन्स
9: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 0165274256375526
1: संजीवनी हस्पिटल नेपालगंज र दाङपछि अब तपाई हाम्रो शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित सम्पर्क संजीवनी हस्पिटल पोखरा प्राली भेटनरी मार्ग हस्पिटल चोक पोखरा 12 कास्की फोन 0165781165812
10: हजुर सुन्नुहोस् त खुसीको खबर ल्याएका छौ अब न्यूरो रोगको उपचार पोखरामै हुन्छ 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि
11: मस्तिष्क मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन अनुभवी हात अनुभवी डाक्टर यही छन् नि
10: 28 वर्षदेखिको अनुभव न्यूरो आईसीयू तथा ओटी को सुविधा भएको थप जानकारीका लागि 0165885595744044
11: गण्डकी मेडिकल कलेज पोखरा तपाईँको स्वास्थ्य हाम्रो भरोसा
12: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिन्दल एसएस पाइप नेपाल नम्बर 1 ब्रान्ड नक्कली देखि सावधान जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला टिकाउ र गुणस्तरीय काम जिन्दल पाइप हो यसको नाम
13: पोखराको केन्द्रबिन्दु नयाँ बजारमा आकाश सम्बन्धी सम्पूर्ण सेवा एकै ठाउँमा
14: दृष्टिले दिन्छ तपाईँको जीवनमा उज्यालो ज्योति
13: प्रदेशकै पहिलो निजी स्तरबाट सञ्चालित दृष्टि आँखा अस्पताल नयाँ बजारमा अत्याधुनिक प्रविधि सहित सञ्चालनमा आएको छ
14: आँखा उपचार सम्बन्धी हाम्रा सेवाहरू
13: 24 घण्टा इमर्जेन्सी सेवा
14: सम्पूर्ण ओपिडी सेवा
13: बच्चाको आँखा जाँच बच्चाको आँखा डाक्टरबाट र रेटिना सम्बन्धी रेटिनाको डाक्टरबाट मोतिया बिन्दुको बिना इन्जेक्सन तथा फेको कम्प्युटर प्रविधिबाट शल्यक्रिया तथा उपचार
14: आँखा सम्बन्धी सम्पूर्ण जाँच एवं उपचार
13: रेटिना सम्बन्धी जाँच एवं उपचार
14: जलबिन्दु सम्बन्धी जाँच एवं उपचार
13: सुगर र प्रेसरले आँखामा पार्ने अन्धोपन एवं असरको जाँच एवं उपचार
14: आँखा छर्केको सिधा पार्ने सर्जरी
13: आँखामा मासु पलाएको उपचार एवं सर्जरी
14: लेजर सर्जरी सम्बन्धी सेवा
13: बिना इन्जेक्सन मोतिया बिन्दुको सर्जरी
14: बच्चादेखि वृद्धमा आँखाबाट आँसु तथा पिप आइरहेको उपचार तथा सर्जरी
13: 18 वर्ष माथिका व्यक्तिहरूका लागि ल्यासिक एवं स्माइल सर्जरी गर्न मिल्ने वा नमिल्नेको जाँच एवं उपचार
14: 70 वर्ष भन्दा माथिका बिरामीहरूको लागि विशेष छुटमा उपचार
13: प्रत्येक शुक्रबार निशुल्क जाँच तथा उपचार
14: पुनश्च सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूलाई स्वास्थ्य उपचार सेवाका साथै रु 40 ओपिडी सेवा
15: साथै यही श्रावण 1 गतेबाट नेपाल सरकारको स्वास्थ्य बिमा कार्यक्रम दृष्टि आँखा अस्पताल नयाँ बजार पोखरामा लागू भएकोले आँखा जाँच गराई स्वास्थ्य लाभ लिन हुन अनुरोध गर्दछौ
13: विस्तृत जानकारीका लागि दृष्टि आँखा अस्पताल प्राली पोखरा 9 नयाँ बजार फोन 0615902175929
14: स्वस्थ आँखा स्वच्छ दृष्टि
12: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप नेपाल्स नंबर 1 ब्रांड नक्कली देखि सावधान जिन्दल को लोकप्रियता ले गर्दा नक्कली जिन्दल बजार मा आएको हुनाले प्लास्टिक मा मात्र नभई पाइप मा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नु होला टिकाउ र गुणस्तरीय काम जिन्दल पाइप हो यसको नाम

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्समा पनि उपलब्ध छ।
1: आदिवासी जनजातिहरूको आर्थिक, सामाजिक, सांस्कृतिक र आध्यात्मिक कार्यहरू वन र प्राकृतिक स्रोतसँग सम्बन्धित छ। भूमि र वन जंगल आदिवासी जनजातिहरूको जीवनको आधार नै हो। यही वन जंगल र भूमिलाई लक्ष्य बनाएर रेड प्लसको अवधारणा विकास भएको छ।
2: रेड प्लसको लक्ष्य वन स्रोत भएकाले आदिवासी जनजातिहरूको भूमि र स्रोतको प्रयोग, स्वामित्व र व्यवस्थापनको अधिकारमा यसले प्रभाव पार्ने सम्भावना छ। त्यसैले रेड प्लस के हो, यसले के कस्ता गतिविधिहरू गर्दैछन् र यसले सकारात्मक वा नकारात्मक असर पार्ने सम्भावना रहेको छ भन्ने बारेमा आदिवासी जनजातिहरूले बुझ्न जरुरी छ।
1: नेपाल आदिवासी जनजाति महासंघ।

0: मन शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला साँझको 7 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

0: भविष्यतर्फ।
1: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौँ। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
2: फिस्टल आयुर्वेद केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलौ।
3: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
2: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
3: साँच्चै हो र?
2: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट MBBS, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इन्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आयुर्वेद विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
3: हो त?
2: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टल आयुर्वेद केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरा पाटन 4, पोखरा। फोन 061-450-424, 98-84-46-525।
4: रंग बहार रंग बहार
5: बर्जर संगे उपहार उपहार बम्पर मा यामाहा रेजियर
4: बर्जर पेंट से घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियर 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
5: साथ ही 65 इंच को स्मार्ट टीवी, रेफ्रिजरेटर, वॉशिंग मशीन लगाए 350 भन्दा बढी आकर्षक उपहार पनि। घर रंगाओ, खुशी बनाओ, उपहार जित्ने अवसर पाओ।
4: बर्जर पेंट।
6: सुवर्ण अवसर।
7: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
6: उपचार हुने रोगहरू
7: पायल्स, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
6: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
7: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
6: अपरेसन पश्चात दुखाई कम हुने,
7: उपचार गरेपछि छिटो निको हुने,
6: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
7: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
8: फोन 061-590-162-590-163।
9: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स, सर्भिस, स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा। फोन नम्बर 061-527-426, 537-526।

0: বাটসালিয়া পোখারা ক্লিনিক, নিউ রোড পোখারা, ফার্টিলিটি হোপ লাইন 01-597-0611।
1: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
2: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
3: बिरामी जाँच यही असोज 16 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 17 गते शनिबार मध्याह बाह्र बजेसम्म।
2: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा, फोन 061-587-266 र 553-834।
4: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युके को प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटी सँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 061-588-115, 98251-98190।
5: ओहो, छोरीको बिहेको कुरा पनि छिनियो। अब नाता गोता इष्टमित्रलाई बोलाउन कार्ड छाप्नु पर्यो।
6: कार्ड भन्दा पनि पहिले त बिहे भोज पार्टी कहाँ गर्ने भन्ने निदो गर्नु पर्यो नि।
5: त्यसको लागि त चिन्तै छैन, बाजेको सेकुवा नागढुङ्गाको व्यवस्थापनमा दिव्यश्री ब्याङ्क्वेट छ नि, त्यही भव्य पार्टी गरिन्छ।
6: होइन, ठाउँ अलि फराकिलो भएको, पाहुना पासको गाडी पार्किङ गर्न मिल्ने, फोटो भिडियो खिच्दा राम्रो आउने ठाउँ खोज्नु पर्छ क्या।
5: ल, तिमीलाई थाहै छैन दिव्यश्री ब्याङ्क्वेटमा आफ्नै पार्किङको प्रशस्त सुविधा, 500 जनासम्म एकैचोटि पार्टी गर्न सकिने ठुलो आकर्षक एसी हल, 200 जनासम्म अटाउने अर्को छुट्टै हल पनि छ। खाना त कुरै नगरम, बेसरी स्वादिलो छ।
6: ल, त्यसो भए त बुक गरिहाल्नुहोस्, फेरि अहिले अर्कोले बुक गर्ला नि।
5: त्यति मात्रै होइन क्या, टाढा टाढाबाट आउने पाहुनाका लागि होटल रुमको पनि व्यवस्था छ।
4: बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा, हरेक किसिमका पार्टी, बिहे भोज, व्रतबन्ध, पास्नी, सभा समारोह, बर्थडे पार्टी लगायत सबै किसिमका पार्टी गर्नका लागि पोखराकै उत्तम स्थल बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा। फोन 061-533-123, 98028-50701, 98028-50702।
7: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप नेपाल्स नंबर वन ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ने गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नुहोला। टिकाऊ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।

0: एक बाम तीन काम ठंडू बाम
1: अब ठंडुबाम रेगुलर र अल्ट्रा बजार मा उपलब्ध छ।
2: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्ने छ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने?
3: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
2: त्यसैले साधारण एमआरआई होइन थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
3: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
2: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई होल बडी एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन थ्री टी एमआरआई नै गराउ। समयमै सही पहिचान गरौ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 9856-0727-29।
4: स्याङ्जा, पर्वत, बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ, विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ, अब त्यो चिन्ता सकियो। तपाईँ गाउँमै बस्नुहोस्, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्। हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन्। त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके, यूएसए, क्यानाडा, अस्ट्रेलिया, जापान, युरोप लगायतका संसार भर पठाइन्छ। पोखरा धाउनु पर्ने छैन, समय पनि बचत, पैसा पनि बचत। विश्वास लाग्दैन? पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस्। रेटमा पनि ढुक्क, सेवामा पनि ढुक्क। किन बढी खर्च गर्ने, किन समय खेर फाल्ने, जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ। फ्री पिकअप पोखरा भ्याली, बस पार्क पिकअप स्याङ्जा, पर्वत, बागलुङ तथा वरिपरिका क्षेत्र।
2: डोर टू डोर इन्टरनेसनल डेलिभरी, पोखराकै सस्तो रेट, सेफ, सेक्युर, रिलायबल। फोन 9856-010-31, 9750-010-31। पोखरा न्यू रोड, बीएनडी भवन, सानिमा बैंक रहेको भवन।
5: के तपाईँ युके युनिभर्सिटीको द मोस्ट प्रेस्टिजियस येट अफोर्डेबल डिग्री पोखरामा लिन चाहनुहुन्छ? नेपालकै प्रतिष्ठित इनोवेट नेपाल ग्रुप आईएनजी द्वारा प्रवर्धित क्रिस्टल माउन्टेन कलेजमा युनिभर्सिटी अफ वुल्भरह्याम्प्टन युके सँगको साझेदारीमा बीएससी अनर्स साइबर सेक्युरिटी र बीएससी अनर्स कम्प्युटर साइन्समा भर्ना खुल्यो। पोखराकै उत्कृष्ट फिजिकल एन्ड एजुकेसनल इन्फ्रास्ट्रक्चर र म्यानेजमेन्ट सहितको वातावरणमा अध्ययन गर्न सम्पर्क गर्नुहोस्। सम्पर्क क्रिस्टल माउन्टेन कलेज मुस्ताङचोक पोखरा, फोन नम्बर 9802-85-1717, 9802-85-1717।
6: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
7: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
6: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-576-044।
7: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।

0: स्वाद जसले सम्बन्ध गाँस्छ ज्ञान मसला।
1: क्यान्सर को सम्पूर्ण उपचार विराटनगरमै। सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 9761025530।
2: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
3: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
2: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
3: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 9853555928। विजिट www.landmarknepal.com।
4: सुवर्ण अवसर।
5: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
4: उपचार हुने रोगहरू
5: पाइल्स, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोस्लो घटाउने वा अन्य विभिन्न उपचार,
6: खुट्टाको रगतको नसा सम्बन्धी
5: भेरिकोस भेन्सको उपचार,
4: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
6: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
4: अपरेसन पश्चात दुखाई कम हुने,
6: उपचार गरेपछि छिटो निको हुने,
4: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
6: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
7: फोन 0165901625963।
8: पोखरामा एकमात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6-8 सम्म हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर, थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका सिईओहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा। फोन नम्बर 0165674558577903। मौकाको फाइदा उठाउनुहोस्।
9: वरिष्ठ न्युरोफिजिसियन पोखरा
8: 1.5 वर्ष अर्थात 3 सेमिस्टरमा मास्टर सक्ने अवसर, थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट

0: रिंगटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हाथ खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, पेरालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
1: बिरामी जाँच यही असोज 16 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 17 गते शनिबार मध्याह बाह्र बजेसम्म।
0: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266 र 553-834।
2: आदिवासी जनजातिहरू आफ्नै विशिष्ट र मौलिक पहिचान, संस्कृति, जीवनशैली, भाषा, चालचलन र मूल्य मान्यताका साथ बसोबास गर्दै आएका छन्। आदिवासी जनजातिहरूको जीवन पद्धति वन जंगल लगायतका प्राकृतिक स्रोतसँग अत्यन्त नजिकको सम्बन्ध रहन्छ।
3: जलवायु परिवर्तनमा आदिवासी जनजातिहरूको कार्बन डाइअक्साइड तटस्थ जीवन पद्धतिका कारण सबैभन्दा कम योगदान रहेको छ। यद्यपि उनीहरूको दिगो र कम कार्बन उत्सर्जन गर्ने जीवन पद्धतिलाई अझै राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा स्वीकार गरिएको छैन, तसर्थ आदिवासी जनजातिको कार्बन तटस्थ जीवन पद्धतिलाई मान्यता दिइनुपर्दछ।
2: नेपाल आदिवासी जनजाति महासंघ।
4: रंग बहार रंग बहार
5: बर्जर संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
4: बर्जर पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
5: साथै 65 इन्च को स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ, खुशी बनाऊ, उपहार जित्ने अवसर पाऊ।
4: बर्जर पेन्स।
6: हेलो
7: हजुर, नमस्कार।
6: हेलो
7: नमस्कार काका, सुन्नु भएन?
6: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न। खै को बोलेको हो, मैले केही भरै पाइन।
7: हजुर काका नमस्कार, म भतिज बोलेको हो, भतिज, सुन्नु भएन?
6: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
7: ओ, यही कुरा भन्नलाई फोन गरेको काका। अहिले INF हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको।
6: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
7: हुन्छ काका हुन्छ। कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
6: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
8: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342-433-640।
9: संजीवनी हस्पिटल नेपालगंज र दाङ पछि अब तपाई हाम्रै शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित। सम्पर्क संजीवनी हस्पिटल पोखरा प्राली, भेटरी मार्ग हस्पिटल चोक पोखरा 12 कास्की, फोन 061-578-161-578-162।
10: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा।
11: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान, श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
10: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
11: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
12: दिव्य नयन आँखा घर क्लिनिक प्राली, नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
9: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार अत्याधुनिक

0: मेसिनबाट मोती बिन्दुको विनाशुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटिनी पारी एभरेस्ट ब्याङ्क सँग जोडिएको घर। फोन 061-577-007 97-623-36-817।
1: होम केयर सेवा, होम केयर सेवा।
0: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
1: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
0: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
1: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
0: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
1: सुत्केरी नवजात शिशुको हेरचाह,
0: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
1: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
0: डाक्टर ल्याब सेवा,
1: औषधि डेलिभरी सेवा,
0: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा। हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिमलेढुङ्गा पोखरा निबागल्ली र बुढी बजार। फोन 061-411-777 मोबाइल 98-560-9972-77।
2: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS5 नेपाल नंबर 1 ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ने गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाऊ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम।

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला रातिको 8 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचादी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
5: 93.4 पोखरामा एकमात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCOM, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6-8 सम्म हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नो व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टरमा मास्टर्स सक्ने अवसर। थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका CEOहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा। फोन नम्बर 061-576-458-577-903। मौकाको फाइदा उठाउनुहोस्।
6: रंग बहार
7: बर्जर संगे उपहार बम्परमा यामाहा रेजियर।
6: बर्जर पेन से घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
7: साथै 65 इंच को स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाओ, खुशी बनाओ, उपहार जित्ने अवसर पाओ।
6: बर्जर पेन।
8: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS पाइप्स, नेपाल नंबर 1 ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार मा आएको हुनाले प्लास्टिक मा मात्र नभई पाइप मा पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
9: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि। साथै इको र ECG को सेवा पनि उपलब्ध रहेको छ।
10: बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही असोज 17 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
9: सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखेचोक। सम्पर्क 98434-32-29, 98028-59321, 061-581-871।
11: हेलो
12: हजुर, नमस्कार।
11: हेलो
12: नमस्कार काका, सुन्नु भएन?
11: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न। खै को बोलेको हो, मैले केही भरै पाइन।
12: हजुर काका नमस्कार, म भतिज बोलेको हो, भतिज, सुन्नु भएन?
11: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
12: हो यही कुरा भन्नलाई फोन गरेको काका। अहिले INF हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ। कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको।
11: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
12: हुन्छ काका हुन्छ। कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
11: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
1: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ। फोन 061-433-342-433-640।
13: वरिष्ठ न्यूरोफिजिशियन पोखरामा।
14: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरोफिजिशियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
15: बिरामी जाँच यही असोज 16 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 17 गते शनिबार मध्याह बाह्र बजेसम्म।
14: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266 र 553-834।
16: दुर्गाको किटाउको दुख्न छिम्मै दूर गर्ने झन्डु बाम एक बाम तीन काम झन्डु बाम दुर्गाको किटाउको दुख्ने छिम्मै आरा।
17: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
18: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युके को प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटी सँगको शैक्षिक साझेदारीमा संचालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण अनुभवी प्राध्यापक उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा गण्डकी अस्पताल चोक माटेपानी पोखरा फोन 061-588-115 98251-98190।
19: दिव्यनयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती विन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
18: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच जस अन्तर्गत कोर्निया जलविन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार अत्याधुनिक फेको मेसिनबाट मोती विन्दुको बिना सुई शल्यक्रिया आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007 97-623-36-37।
20: स्याङ्जा पर्वत बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ, विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ, अब त्यो चिन्ता सकियो। तपाईँ गाउँमै बस्नुहोस्, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्। हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन्। त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके युएसए क्यानाडा अस्ट्रेलिया जापान युरोप लगायतका संसार भर पठाइन्छ। पोखरा धाउनु पर्ने छैन, समय पनि बचत, पैसा पनि बचत। विश्वास लाग्दैन? पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस्। रेटमा पनि ढुक्क, सेवामा पनि ढुक्क। किन बढी खर्च गर्ने, किन समय खेर फाल्ने, जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ। फ्री पिकअप पोखरा भ्याली बसपाक पिकअप स्याङ्जा पर्वत बागलुङ तथा वरिपरिका क्षेत्र।
18: डोर टू डोर इन्टरनेसनल डेलिभरी पोखराकै सस्तो रेट सेक्योर रिलायबल। फोन 98560-1031 97-150-1031 पोखरा न्यू रोड बी एन डी भवन सानेमा बैंक रहेको भवन

0: सहारा बहुमुखी प्राविधिक शिक्षालय गौड़ा गुमुख भद्रकाली चौक पोखरा में डिप्लोमा इन प्राविधिक स्वास्थ्य सहायक हेल्थ असिस्टेंट डिप्लोमा इन फार्मेसी डिप्लोमा इन लैब टेक्निशियन डिप्लोमा इन एक्सरे टेक्निशियन को उच्च गुणस्तरीय पढ़ाई शीघ्र संचालन हुँदैछ। सम्पर्क 9856033405 9856033405।
1: कैंसर को संपूर्ण उपचार विराटनगर में सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 9761002530।
2: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
3: ल्यान्डमार्क होटल एन्ड रिसोर्टमा स्वागत छ।
2: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
3: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिसोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिसोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 9853555928। विजिट www.landmarknepal.com।
4: अयानी, मेरो दाँत दुखेर हैरान भएको छु, त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
5: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउन।
4: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
5: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
2: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 0165685536, मोबाइल 9856000536।
3: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजगारी।
6: दैनिक 1 रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा, हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।
7: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग 1। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री FE550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्, अब बाँकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
8: आदिवासी जनजातिहरू हजारौं वर्षदेखि भूमि र प्रकृतिसँग नजिक भएर जीवन बिताइरहेका छन्। रूख बिरूवाले दिने दाना र फल तथा जंगलका जीव जन्तुहरू आदिवासीका लागि खानेकुरा, औषधि र जीविकाका आधारहरू हुन्। आदिवासी जनजातिहरू प्रकृतिलाई उपभोग्य वस्तु मात्र नभएर पवित्र पनि मान्ने गर्दछन्।
9: त्यसैले ती प्राकृतिक स्रोत र साधनहरू भावी पुस्ताका लागि पनि रहोस् भन्ने आदिवासी जनजातिहरू चाहन्छन्। प्रकृतिसँग रहेको आदिवासी जनजातिको घनिष्ठ सम्बन्ध र निर्भरताकै कारण जलवायु परिवर्तनले अरूलाई भन्दा उनीहरूलाई धेरै असर पारिरहेको छ।
8: नेपाल आदिवासी जनजाति महासंघ।
10: रंगबहार रंगबहार
11: बर्जर सँगै उपहारै उपहार। बम्परमा यामाहा रेजियर।
10: बर्जर पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
11: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ, खुशी बनाऊ, उपहार जित्ने अवसर पाऊ।
10: बर्जर पेन्स।
12: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा। अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स, सर्भिस, स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा। फोन नम्बर 061-527-426-537-526।
13: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा।
14: काठमाडौँ वीर हस्पिटलका न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनिल कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौं।

0: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाइ।
1: दैनिक 1 रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा, हजुर ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।
2: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग 1। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
3: आदिवासी जनजातिहरू हजारौं वर्षदेखि भूमि र प्रकृतिसँग नजिक भएर जीवन बिताइरहेका छन्। रुख बिरुवाले दिने दाना र फल तथा जंगलका जीव जन्तुहरू आदिवासीका लागि खानेकुरा, औषधि र जीविकाका आधारहरू हुन्। आदिवासी जनजातिहरू प्रकृतिलाई उपभोग्य वस्तु मात्र नभएर पवित्र पनि मान्ने गर्दछन्।
4: त्यसैले ती प्राकृतिक स्रोत र साधनहरू भावी पुस्ताका लागि पनि रहोस् भन्ने आदिवासी जनजातिहरू चाहन्छन्। प्रकृतिसँग रहेको आदिवासी जनजातिको घनिष्ठ सम्बन्ध र निर्भरताकै कारण जलवायु परिवर्तनले अरूलाई भन्दा उनीहरूलाई धेरै असर पारिरहेको छ।
3: नेपाल आदिवासी जनजाति महासंघ।
5: रंगबहार रंगबहार
6: बर्जर सँगै उपहारै उपहार, बम्परमा यामाहा रेजियर,
5: बर्जर पेन्टले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
6: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि।
5: घर रंगाऊ, खुशी बनाऊ, उपहार जित्ने अवसर पाऊ। बर्जर पेन्ट।
7: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको सोरुम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित सोरुम, सेल्स, सर्भिस, स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 0165274235376।
8: वरिष्ठ न्यूरोफिजिसियन पोखरामा,
9: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरोफिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी

0: महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
1: बिरामी जाँच यही असोज 16 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 17 गते शनिबार मध्याह बाह्र बजेसम्म।
0: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266 र 553-834।
2: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौँ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
3: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
2: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-585-595-76044।
3: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।

0: शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: छोरा नेपालको पढाइ पनि पूरा भयो अब के विचार गरेका छौ त यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने
3: खै बाबा दुधारमा छु साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्
2: यसरी हतारमा निर्णय गर्नु हुँदैन पछि पछताउनु पर्ला नि
3: के गर्ने त बाबा तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ
4: हेर लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
2: नेटफ्लिक्स इन्काउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि जसले स्वदेश वा विदेशमा कुनै विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ
3: अनि बाबा यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइल्स क्लासेसको सुविधा पनि छ र
2: छ नि त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ
1: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेप्लिज इन्काउन्टर कन्सल्टेन्सी दिहीको पाटन स्ट्रिट नम्बर 18 लेक साइड पोखरा फोन 061-454-689 452-715
5: ओ सुरेश बिहान बिहान कता जान लागिस
6: हेर्ने रमेश भएको मोबाइल बिग्रियो त्यसैले एउटा राम्रो खालको मोबाइल किन्नलाई पोखरातिर जान लाग्यो आज मोबाइल किन्नलाई बजारतिर यताउता गर्दै दिन जाला छ यार आजको पास त उतै होला छ यार
5: अहिलेको समयमा पनि मोबाइल किन्नलाई यताउता जानुपर्छ र पोखरामा रहेको मोबाइल टावरमा गएपछि आफूलाई मन परेको जस्तो भने त्यस्तै मोबाइल पाइन्छ जाम हिँड भन मेरो ब्यागमा गएर आइहालम
7: पोखराको एकमात्र जानुपर्ने ठाउँ गण्डकी प्रदेशकै ठूलो मोबाइल हब पोखराको मोटु महेन्द्र पुलमा आउनुहोस् तपाईँले चाहे जस्तो रोजे जस्तो होलसेल मूल्यमा मोबाइल तथा मोबाइलका सामानहरू पाउन सक्नुहुनेछ साथै यस मोबाइल टावरमा सिसी क्यामेरा विभिन्न कन्सल्टेन्सी होटल सहकारी संस्था पनि रहेका छन् त्यसैले मोबाइल टावरमा गएपछि कतै डुली हिँड्नु नपर्ने जे चाहिए पनि एकै ठाउँमा उपलब्ध हुनेछ प्रोप्राइटर उदय केसी लाउरे दाई महेन्द्र पुल मोबाइल टावर मोबाइल 9856-48082 9841-48082
8: गोयल मेटल इंडस्ट्रीजको उत्कृष्ट उत्पादन जिन्दल एसएस 5 नेपाल्स नम्बर 1 ब्रान्ड नक्कली देखि सावधान जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला टिकाउ र गुणस्तरीय काम जिन्दल पाइप हो यसको नाम
9: रेडियो अन्नपूर्ण 93.4

0: अब तपाईँ रेडियो अन्नपूर्ण 93.4 लन्डनबाट प्रसारण हुने समाचारमूलक प्रस्तुति बीबीसी नेपाली सेवा सुन्नुहुनेछ।
1: बीबीसी नेपाली सेवाको साझा पखबाट पवन राज पौडेलको नमस्कार। आज कार्यक्रममा लागू भएको 2 महिनामै विद्युत महसुलको भ्याट हटाउने तयारी, अर्थ र ऊर्जा मन्त्री प्रक्रिया अघि बढाउन सहमत।
2: सरकारले निर्णय गरेपछि मात्र कानुनमा जान्छ, त्यसलाई चाहिँ निर्णय प्रक्रियामा लाने भन्ने हिसाबले मात्रै प्रिन्सिपली एग्री गरेको विषय बुझिन्छ।
1: बाढी प्रभावितका लागि नयाँ बस्ती बसाउने छलफलमा सरकार, कहिलेदेखि शुरू होला काम?
3: जग्गा आइडेन्टिफाई भइसकेपछि 1.5 वर्षदेखि 2 वर्षभित्रमा अब सक्यो त हामी 1 वर्षभित्रमै प्रारम्भिक पूर्वाधारहरू कम्प्लिट गरेर घरहरू चाहिँ बनाउन शुरू गर्ने भन्ने छ।
1: र जापानमा समुद्री आँधीका कारण 19 लाख मानिसलाई सुरक्षित स्थानमा सर्न निर्देशन। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
4: अशोक दाहालबाट समाचार सुन्नुहोस्। आपराधिक गिरोह विरूद्ध चलाइएको व्यापक अन्तर्महादेशीय कार्यवाहीमा झण्डै 500 जना पक्राउ परेका छन्। कार्यवाहीको समन्वय गरिरहेको बेल्जियन प्रहरीले ल्याटिन अमेरिकी क्षेत्रबाट लागू औषध, बन्दुक र गोली गट्ठा समेत बरामद गरिएको जनाएको छ। सबैभन्दा धेरै मानिसहरू कोस्टारिकाबाट पक्राउ परेका छन्। त्यहाँको प्रहरीले ठूलो परिमाणमा लागू औषध युरोप पठाएको आरोपमा एउटा गिरोहलाई निशाना बनाएको थियो। उक्त गिरोहलाई न्यायिक निकाय र सुरक्षा संगठनका वरिष्ठ अधिकारीहरूले संरक्षण दिएको आरोप छ। प्रहरीले रिपब्लिक अफ आयरल्याण्डमा पहिलो पटक फेला पारेको भनिएको कोकिन प्रशोधन गर्ने प्रयोगशाला पनि नष्ट गरेको छ। यो अभियानमा 30 देशका सुरक्षा निकाय परिचालित भएका थिए। जापानको पूर्वी तट हुँदै पार भइरहेको एउटा शक्तिशाली समुद्री आँधीले भीषण वर्षा गराइरहेको छ। बीबीसी संवाददाता कोरुमी मोरी भन्छन्, टोकियो सहित 5 वटा प्रशासनिक क्षेत्रबाट 16 लाख मानिसहरूलाई आफ्नो घर छोडेर विद्यालयहरूमा स्थापना गरिएका सुरक्षित केन्द्रहरूमा सर्न भनिएको छ। हजारौं मानिसहरू बिजुलीबाट वञ्चित भएको विवरण आएका छन्। बीबीसी संवाददाता कोरुमी मोरीको भनाई, प्रशासनले केही स्थानमा पहिरोको चेतावनी पनि जारी गरेको छ। शनिबार यता 300 मिलिमिटर वर्षा गराएको समुद्री आँधीले हजारौं मानिसहरूलाई बिजुलीबाट वञ्चित गराएको छ। सयौं उडानहरू रद्द भएका छन् र केही रेल सेवा पनि स्थगित भएका छन्। एसियाली खेलकुदका केही खेलहरू पनि पछि सारिएका वा रद्द गरिएका छन्। जर्मनीको सत्ताधारी क्रिश्चियन डेमोक्रेटिक पार्टीका उच्च नेताहरू क्षेत्रीय निर्वाचनको परिणाम समीक्षाका लागि बर्लिनमा भेला भएका छन्। उक्त निर्वाचनको परिणामलाई चान्सलर फ्रिडरिक मेर्ट्सले एकदमै खराब भनेका थिए। 5% थ्रेसहोल्ड कटाउन नसकेका कारण पहिलो पटक सत्ताधारी क्रिश्चियन डेमोक्रेटिक पार्टी क्षेत्रीय संसदमा प्रतिनिधित्व गर्नबाट चुकेको थियो। बर्लिनमा भएको अर्को निर्वाचनमा पनि यो पार्टी उग्र वामपन्थी दलसँग पराजित भएको थियो। दुवै निर्वाचनमा वामपन्थी एएफडी पार्टीले राम्रो नतिजा ल्याएको छ। क्रेमलिनको कड़ा नियन्त्रणबीच सम्पन्न निर्वाचनमा राष्ट्रपति भ्लादिमिर पुटिनको पार्टीले अहिलेसम्मकै धेरै सीटमा जीत हासिल गरेको छ। अन्तिम परिणाम घोषणा हुन बाँकी नै रहे पनि पुटिनको युनाइटेड रसिया पार्टीले अरू पार्टीको सहयोग बिनै संविधान संशोधन गर्न पुग्ने बहुमत ल्याउने देखिएको छ। युक्रेनसँगको युद्धको विपक्षमा रहेका दलहरूलाई चुनावमा प्रतिबन्ध लगाइएका कारण यो परिणाम अपेक्षित ठानिएको थियो। र थुनामा रहेका पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको रिहाई माग गर्दै प्रदर्शनको तयारी भइरहँदा त्यहाँको प्रहरीले खानका थप आफन्तहरूलाई पक्राउ गरेको छ। हिरासतमा लिइएकाहरूमा खानका 2 जना बहिनीहरू उज्मा र नुरिन पनि छन्। यसअघि दिदी अलीमा आइतबार पक्राउ परेकी थिइन्। पाकिस्तानका पूर्व प्रधानमन्त्री खान 3 वर्षदेखि थुनामा छन्। यो बीबीसी नेपाली सेवा हो।
1: साझापखमा पुनः स्वागत छ। विद्युत महसुलमा चालू आर्थिक वर्षदेखि लागू गरिएको मूल्य अभिवृद्धि कर अर्थात भ्याट हटाउने तयारी अघि बढ़ने भएको छ। ऊर्जा मन्त्री विराज भक्त श्रेष्ठ र अर्थमन्त्री स्वर्णिम वाग्ले बीच भ्याट फिर्ता सम्बन्धी प्रक्रिया अघि बढ़ाउने सैद्धान्तिक सहमति भएको ऊर्जा मन्त्रालयका अधिकारीहरूले बताएका हुन्। सरकारले गत साउनदेखि बिजुलीमा भ्याट लिन थालेको थियो। एक रिपोर्ट। घरायसी ग्राहकका लागि 50 युनिट भन्दा बढ़ी विद्युत खपत गर्दा 5% भ्याट लगाउने व्यवस्था लागू भएको 2 महिनामै हटाउने तयारी भएको हो। यद्यपि दुई मन्त्रीबीच सहमति भए पनि सरकारले यसबारे औपचारिक निर्णय गर्न भने बाँकी रहेको ऊर्जा मन्त्रालयका प्रवक्ता मोहन कुमार साक्यले बताए।
2: त्यसलाई चाहिँ अब अलिकति रिथिङ गर्नुपर्छ है भन्ने हिसाबले हाम्रै मन्त्रीज्यूको पहलमा चाहिँ अर्थमन्त्रीज्यूसँगको प्रिन्सिपल्ली चाहिँ यसलाई अब फिर्ता लिने भन्ने हिसाबले अगाडि बढ़ाएको छ। निर्णय चाहिँ अब नेपाल सरकारले निर्णय गरेपछि मात्रै कार्यान्वयनमा जान्छ। अहिले चाहिँ त्यसलाई चाहिँ निर्णय प्रक्रियामा लाने भन्ने हिसाबले मात्रै प्रिन्सिपली एग्री गरेको विषय बुझिन्छ।
1: आगामी मन्त्री परिषद बैठकबाट भ्याट हटाउने बारे निर्णय हुन सक्ने र त्यसपछि मात्रै प्रक्रिया अघि बढ्ने प्रवक्ता साक्यले बताए। यसअघि उपभोक्ताले तिरिसकेको भ्याट समायोजन हुने वा नहुने भन्ने बारे भने टुङ्गो लागि नसकेको उनको भनाइ छ।
2: निर्णय कसरी हुन्छ? साउनदेखि नै नलाग्ने भन्यो भने चाहिँ पछिल्लो बिलिङमा त्यसको हिसाब समायोजन हुन्छ। अब निर्णय मितिदेखि मात्रै नलाग्ने भन्यो भने चाहिँ जुन बेलादेखि निर्णय हुन्छ त्यो बेला पछि मात्रै लाग्दैन।
1: दुई मन्त्री बीच भएको भनिएको सहमतिको कतिपय उपभोक्ता अभियान कर्मीहरूले स्वागत गरेका छन्। उपभोक्ता हित संरक्षण मंचका महासचिव विष्णु प्रसाद तिमल सिन्हाले विद्युत सेवामा भ्याट लगाउने निर्णय शुरूदेखि नै उपयुक्त नभएको बताए।
5: उपभोगमा नै बाधा पुर्याउने जो काम भइरहेको छ यो त राम्रो कुरा नै थिएन र यसलाई चाँडोभन्दा चाँडो फिर्ता लिएर कम्तीमा पनि 100 युनिटसम्म चाहिँ उपभोक्तालाई एउटा सहुलियत दरमा चाहिँ उपलब्ध गराउन सक्यो भने उसको न्यूनतम आधारभूत आवश्यकता पूरा हुन्थ्यो।
1: सरकारले चालू आर्थिक वर्ष 2083-84 बजेट मार्फत विद्युत सेवामा भ्याट लगाउने निर्णय गरेको थियो। अब अर्को विषय, पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले बाढ़ी प्रभावित क्षेत्रमा पुरानै ठाउँमा पुनः बस्ती बसाउने सरकारको योजना नरहेको बताएका छन्। उनका अनुसार बाढ़ी प्रभावितहरूका लागि आधारभूत सुविधा सहितको नयाँ नगर विकास गरिनेछ। प्रभावित बस्ती नजिकै निजी जग्गा खरिद गरेरै भए पनि सुविधा सम्पन्न नगर विकास गर्ने गरी काम अघि बढ़ाइएको मन्त्री लम्सालले जानकारी दिए। प्रतिनिधि सभाको पूर्वाधार विकास समितिको आजको बैठकमा सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा उनले भूकम्प पछिको पुनर्निर्माण भन्दा बाढ़ी पछिको पुनर्निर्माण फरक ढंगले अघि बढ़ाइने बताएका हुन्। यसै सन्दर्भमा हामीले पूर्वाधार मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देललाई टेलिफोन सम्पर्क गरी बाढ़ी प्रभावितका लागि नयाँ बस्ती निर्माणबारे भइरहेको छलफलका सम्बन्धमा थप जिज्ञासा राखेका छौं।
3: भूकम्पमा चाहिँ संरचनाहरू हल्लिने भत्किने बिग्रिने अनि क्याजुअल्टी अब जनधनको क्षति हुन्छ, बढी विशेष गरेर मान्छेको क्याजुअल्टी चाहिँ बढी समस्या हो होइन। यसमा चाहिँ बाढ़ी जहाँ आयो नि त्यो बाढ़ी आएको ठाउँ चाहिँ अब प्रयोग गर्न सक्ने, सामान्यतया अब फेरि चाहिँ त्यही बस्ती बसाएर बस्दै बस्न सक्ने सम्भावना हुँदैन, त्यो चाहिँ एकदमै रिस्की हुन्छ होइन। अबको हाम्रो बस्तीहरूको रिलोकेसन चाहिँ यस्तो खालको डिभास्टेटिङ फ्लडले पनि नछुने ठाउँमा पूर्वाधार विकास गरेर बस्ती बसाउने भन्ने हो, एक किसिम बस्ती बसाउने भन्ने सेन्समा मन्त्रीज्यूले भन्नुभएको हो।
1: यो नयाँ सहर बसाउने भन्ने विषयमा निर्णय गरिसक्नु भएको कि त्यो छलफलकै क्रममा?
3: अब नयाँ भनौँ न, जुन चाहिँ जो बस्तीबाट विस्थापित हुनुभएको छ उहाँहरूलाई चाहिँ पूर्वाधार सहितको नयाँ एरिया, जस्तो भनौँ न विदुर अथवा चाहिँ तल चाहिँ त्रिशुली बजार एरियामा जुन चाहिँ नोक्सानी भयो त्यो अब त्रिशुली बजार एरियामै त बस्न सक्ने सम्भावना छैन, त्यसलाई अर्को सुरक्षित ठाउँमा सारेर सुविधायुक्त बस्ती चाहिँ सहरै भनौँ सानोतिनो सहरैको अवधारणामा चाहिँ निर्माण गर्ने भन्ने हो।
1: त्यही त, अब टिमुरे स्याफ्रू त्रिशुलीसम्मै बाढीको असर छ, यो सरकारले चाहिँ खास गरी कुन स्थानलाई लक्षित गरेर नयाँ अवधारणामा प्रवेश गर्न खोजेको भन्ने प्रश्न।
3: अब यो चाहिँ जस्तो सुरक्षित ठाउँ आइडेन्टिफाई गर्नको लागि हाम्रो यो भूमि व्यवस्था मन्त्रालयको सहसचिवको संयोजकत्वमा हाम्रो मन्त्रालयको पनि प्रतिनिधि भएको एउटा टोलले काम गरिरहेछ, उहाँहरूले अब यो सुरक्षित विशेष गरेर बाढी पहिरोको कारणले पनि भोलि चाहिँ नोक्सानी नहुने खालको ठाउँहरू छनौट गरेर अनि सरकारलाई रिकमेन्ड गर्नुहुन्छ, त्यस्तो ठाउँहरूमा चाहिँ व्यवस्थित बस्ती बसाउने हुन्छ। जुन हाम्रो टोली गएछ उहाँहरूले स्थानीय तह स्थानीय प्रशासनसँग छलफल गरेर नै ती ठाउँहरू चाहिँ आइडेन्टिफाई गरेर सरकारलाई रिकमेन्ड गर्नुहुन्छ।
1: सचिवजी, अब यो चाहिँ दीर्घकालीन पुनर्स्थापनाको कुरा भयो, अब तत्काल पुनर्स्थापनाको पनि त कतिपय कुराहरू छन्, खास गरी सड़कका कुराहरू छन्। यो टिमुरे हुँदै त्यो नाकासम्म पुग्ने सड़कका सन्दर्भमा चाहिँ तपाईँहरू के गर्नुहुन्छ? अब
3: अहिले विशेष गरेर भनौँ न, हाम्रो गल्छीदेखि स्याफ्रुबेसी हुँदै हाम्रो रसवागढीसम्मको 86 किलोमिटर सड़क हो होइन, त्यसमध्ये अब हाम्रो विदुरसम्म रिस्टोर भयो सड़क होइन, अब बेत्रावतीसम्म चाहिँ हामीले अहिले सड़क चाहिँ रिस्टोर गर्नको लागि काम गरिरहेका छौँ, बेत्रावतीमा पुल बनाउनु पर्ने हुन्छ, त्यसपछि हामी बेत्रावतीमा पुल बन्यो भने मरलेस हामी धुन्चेसम्म चाहिँ जान सकिन्छ, हाम्रो हाइवे नै छ पासाङ लामो राजमार्ग, त्यसपछि त्यहाँबाट तल हाम्रो स्याफ्रुबेसीसम्म जान सकिन्छ, अनि स्याफ्रुबेसीमा हामीले 100 मिटर जतिको बेली ब्रिज हाल्नुपर्ने हुन्छ, त्यसको लागि पनि हाम्रो टिमले काम गरिरहेको छ। त्यहाँ चाहिँ बेली ब्रिज हालिसकेपछि अनि बाँकी 18 किलोमिटर सडक हुन्छ जुन चाहिँ स्याफ्रुबेसीबाट रसुवागढीसम्म, तत्कालको रिस्टोर भनेको अब पुरानै सडक अथवा त्यसमा पनि केही ठाउँहरूमा नयाँ आयो भने नयाँ चाहिँ ट्र्याक खनेर चाहिँ बनाउने भन्ने छ र यातायात सञ्चालन गर्ने भन्ने छ, तर दीर्घकालीन हिसाबले अब यो फ्लड प्लेन जुन बाढी आयो त्योभन्दा माथि माथिल्लो लेभलमा चाहिँ बाटो बनाउनु पर्छ, पुलहरू पनि अब सम्भवतः अग्ला पुलहरू बनाउनु पर्छ भन्ने चाहिँ अब अहिले छलफलकै क्रममा छ। त्यसको लागि चाहिँ यो 40 किलोमिटर विशेष गरेर बेत्रावतीबाट रसुवागढीसम्मको लागि चाहिँ हामी पहिला फिजिबिलिटी अध्ययन गर्छौँ अनि त्यसपछि त्यसलाई चाहिँ फिजिबल एलाइनमेन्टलाई चाहिँ हामी निर्माण गर्छौँ।
6: अब यो भोटेकोसी त्रिशुली करिडोरका जति पनि बासिन्दाहरू हुनुहुन्छ बाढीबाट प्रभावित भएका, खास गरी पुनर्वास र सड़क पहुँचका सन्दर्भमा धेरैको चासो देखिन्छ, त्यस विषयमा सरकारलाई यसै गर्ने हो भनेर ठोस निष्कर्षमा पुग्न चाहिँ कति जति समय लाग्छ?
3: पुनर्वासको विषयमा अहिलेको तत्कालको पुनर्वास चाहिँ सरकारले दुईटा विकल्प अगाडि सारेको छ। एउटा चाहिँ 15,000 रुपियाँ भाडाको विषय होइन, भाडा दिएपछि उहाँहरूले आफै पनि अब सुरक्षित ठाउँमा चाहिँ बस्न सक्नुहुन्छ होइन, र अर्को चाहिँ सरकारले बनाइदिएको अस्थायी आवासमा बस्ने, यी दुईटै आवासमा चाहिँ उहाँहरूले रोजेकोलाई सरकारले प्रायोरिटी दिन्छ। दीर्घकालीन पुनर्वासको हकमा चाहिँ सरकारले त्यसलाई जग्गा आइडेन्टिफाई भइसकेपछि यी ठाउँमा चाहिँ यस्तो प्रकारको बस्ती बसाउने भनेर स्वीकृत भएपछि त्यसमा हामी काम अगाडि बढाउँछौँ। त्यो सम्भव त 1.5 वर्षदेखि 2 वर्षभित्रमा अब सक्यो त हामी 1 वर्षभित्रमै प्रारम्भिक पूर्वाधारहरू कम्प्लिट गरेर घरहरू चाहिँ बनाउन चाहिँ सुरु गर्ने भन्ने छ। बाटोको कनेक्टिभिटीको विषयमा चाहिँ अहिले तत्काल चाहिँ हामीले अब पक्की पुलहरू पक्की संरचनाहरू अलिकति डिजाइन गर्न टाइम लाग्छ। अब अहिले हामीले चाहिँ टेम्पोरेरी संरचना अथवा टेम्पोरेरी बाटो ट्याकै खोल्ने हो। अब अलिकति हामीलाई चाहिँ पानी पनि घटेपछि अलिक सहज भएपछि अनि 2 वर्षभित्रमा चाहिँ सबै रिस्टोरेसन गर्ने गरी हामी अगाडि बढाउँछौँ। त्यसै गरी अरू साना संरचना पनि छन् जस्तो खाने पानीको संरचनाहरू, ती 1 वर्षभित्र चाहिँ हामीले सबै रिस्टोर गरिसक्छौँ।
1: पूर्वाधार मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देल। पुनः बाढीकै प्रसंग। विनाशकारी बाढ़ीका कारण विस्थापित भएकाहरूले सरकारले बनाएको अस्थायी शिविरमा बिजुली बत्ती लगायतका आधारभूत सुविधाको समस्या भोगिरहेको बताएका छन्। त्यसै गरी खानेपानी, शौचालय लगायतका आवश्यक सेवाको समेत अभाव रहेको उनीहरूको गुनासो छ। नुवाकोटबाट शक्तिमाया तामाङको रिपोर्ट।
7: विनाशकारी भूकम्पले आफ्नो थाततलो छाडेर उत्तर गयाको खाल्टेमा विस्थापित जीवन बिताइरहेका आफूहरूलाई विनाशकारी बाढ़ीले पनि विस्थापित बनाएको दावा मिङ्गर तामाङले बताए। उनका अनुसार अहिले बस्दै आएको स्थानमा बत्ती, खानेपानी, शौचालय लगायतको अभाव छ।
8: हामीलाई चाहिँ यो बत्तीको समस्याले गर्दा तपाईँको मोबाइल चार्ज गर्न नपाएपछि न्युजहरू होइन फेसबुक मार्फत पाउनु पर्ने जानकारीहरू पर्याप्त रूपमा चाहिँ हामीले पाइरहेको छैन, कसैको मोबाइल स्विच अफ भइरहेको छ।
7: अस्थायी शिविरमा बस्दै आएका अनिसा तामाङ भन्छिन्,
9: आफ्नै घर छैन, सबै बगा छ, अनि जसो तसो यहाँ बस्नु पर्यो, जाउँ भने कहाँ जाने, बत्ती छैन, फ्यान छैन, ट्रेनमा नि पानी धेरै आयो भने सबै भिज्छ, बच्चाहरू पनि पढाइ बिग्रिरहेछ।
7: अर्का विस्थापित आसमान तामाङ भन्छन्, आफूसँग भएको 100 कपडामा ज्यान जोगाउन सफल भयो। कपडा र अन्य सामानहरू राहत पाइरहेको बताउँदै अस्थायी केन्द्रमा रहेका समस्याहरू बारे उनले यसरी व्यक्त गरे।
10: लाइन छैन, पंखा त पायो, मोबाइल चार्ज गर्न नि गाह्रै भइरहेछ, लाइन आइदियो भने चाहिँ पंखाको सहाराले पनि बस्न सकिन्छ कि भन्ने एउटा, ट्रेनमा चाहिँ पानी छिर्दो रहेछ अनि त्यसपछि नि घाम लाग्यो नि गर्मी हुने बस्न नसक्ने।
7: आफूहरूलाई पुनस्थापना र जीविकोपार्जनको लागि सरकारले छिटै नीति तयार गरेर व्यवस्थापन गर्न उनीहरूले माग गरेका छन्। शक्तिमाया तामाङ, बीबीसी नुवाकोट।
1: अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग। जापानमा समुद्री आँधीको जोखिमका कारण 19,00,000 मानिसहरूलाई सुरक्षित स्थानमा सर्न निर्देशन दिइएको छ। समुद्री आँधी जमीनमा नबज्रिए पनि त्यसले भीषण वर्षा गराउन सक्ने ठानिएको छ। बीबीसी विवरणहरूमा आधारित रिपोर्ट सुनौ अशोक दाहालबाट।
4: टुजुआन नाम दिएको समुद्री आँधीका कारण 50,000 भन्दा धेरै घरमा बिजुली आपूर्ति बन्द भएको टोकियोको विद्युत कम्पनीले जनाएको छ। बिजुली बन्द हुँदा चिबा प्रशासनिक क्षेत्र सबैभन्दा बढी प्रभावित भएको छ। पछिल्लो 24 घण्टा 8 स्थानमा अहिलेसम्मकै धेरै वर्षा भएको जापानको मौसम निकायले जनाएको छ। आज मात्रै जापानमा 384 उडान रद्द गरिएका छन्। आँधीले निम्त्याएको संकटका कारण जापानकी प्रधानमन्त्री सनई ताकाइचीले संयुक्त राष्ट्रसंघको महासभाका लागि अमेरिकाको भ्रमण पछि सारेकी छन्। जापानको यस क्षेत्रमा एकै वर्षभित्र आएको यो 25औं समुद्री आँधी हो। प्रशान्त महासागरमा यस वर्ष विकसित भएको एल निनोका कारण अहिलेको समुद्री आँधी थप शक्तिशाली भएको ठानिएको छ।
1: यसका साथै बीबीसी नेपाली सेवाको साँझपख यहीं सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: तपाईँ यसपछि समाचारमूलक प्रस्तुति अन्नपूर्ण हाइलाइट्स सुन्न सक्नुहुनेछ।
1: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ रूपाको।
2: टाइम चेक।
3: यति बेला रातिको 9 बजेको छ।
4: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा।
5: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय। 93.4

0: नमस्कार, राति 9 बजेको अनुपूर्ण हाइलाइट्समा प्राविधिक मित्र आर्यनसँगै राजारामको स्वागत छ। तपाईँ हामीलाई एफएम ब्यान्डको 93.4 MHz अनलाइन मार्फत www.onlineanupurna.com हाम्रो पात्रोको यस र रेडियोको अफिसियल फेसबुक पेज मार्फत एकसाथ सुनिरहनु भएको छ। शुरूमा मुख्य समाचारका शीर्षकहरू। बजार अनुगमनको नाममा व्यवसायलाई आतंकित नपार्न पक्राउ उद्योग वाणिज्य संघको माग। गुणस्तरीय वस्तुको उत्पादन र बिक्री वितरणको सुनिश्चितता हुनुपर्नेमा जोड़। गण्डकीमा भदौ महिनामा 91 सवारी दुर्घटना, 21 जनाको मृत्यु, 1,28,95,500 रूपियाँ राजस्व संकलन। एमालेको केन्द्रीय कमिटी बैठक शुरू, नेतृत्व पुनर्गठनको प्रस्ताव अध्यक्ष ओलीबाट अस्वीकार। नेपाली कांग्रेसको देउबा समूहद्वारा कास्कीमा महाधिवेशन समिति गठन, जिल्ला संयोजकमा ऋषि काफ्लेलाई जिम्मेवारी। पोखरामा खुलियो नेपाली उत्पादन मात्रै बिक्री गर्ने गोठालो माट, यो देश निर्माणको अभियान भएको परिकल्पनाकार डाक्टर भूषालको दावी। शुक्रबारदेखि आइतबारसम्म हावाहुरीसहित ठूलो वर्षाको सम्भावना रहेको महाशाखाको भनाई, सतर्कता अप्नाउन आग्रह। इटालीले विद्यालयमा बुर्का प्रतिबन्ध लगाउने, विदेशी विद्यार्थीको संख्या सीमित गर्ने। ट्रम्प सी शिखर सम्मेलन अघि अमेरिका चीन आर्थिक वार्ता शुरू। र 22 इन्द्रबहादुर गुरूङ मेमोरियल अन्तर स्कूल ब्याडमिण्टन प्रतियोगिताको उपाधि पोखराको ग्लोबल कलेजिएट स्कूललाई। जापानमा समुद्री आँधीका कारण एसियाली खेलकुदमा पनि असर। पोखरा उद्योग वाणिज्य संघले तोकिएको भन्दा बढ़ी मूल्य लिएर सामान बिक्री वितरण गर्ने तथा उपभोक्ताको हित प्रतिकूल हुने कार्य नगर्न उद्योगी व्यवसायसँग आग्रह गरेको छ भने बजार अनुगमनको नाममा व्यवसायलाई हतोत्साहित नपार्न सरकारवाला निकायसँग माग गरेको छ। संघको तर्फबाट अध्यक्ष शोभा गौतम सहितको प्रतिनिधिमण्डलले सोमबार कास्कीका प्रमुख जिल्लाधिकारी कुमार सिंह गुरूङलाई बुझाइएको ध्यानाकर्षण पत्रमा उद्योगी व्यवसायले वर्षौं लगाएर बनाएको ब्राण्ड नै ध्वस्त नगरियोस् भन्ने माग गरिएको छ। चाडबाड़ नजिकै गर्दा सरकारी निकाय तथा केही संघ संस्थाबाट गरिएको बजार अनुगमनको क्रममा केही व्यवसायमाथि कार्यवाही गरिएका समाचार सार्वजनिक भएसँगै संघले प्रमुख जिल्लाधिकारीको ध्यानाकर्षण गराउँदै व्यवसायको अधिकारको पक्षमा वकालत गरिएको हो। ध्यानाकर्षण पत्र बुझ्दै कास्कीका प्रमुख जिल्लाधिकारी कुमार सिंह गुरूङले बजार अनुगमनको क्रममा निजी क्षेत्रको सहभागिता सुनिश्चितताको पहल तथा उपभोक्ता हितबारे सचेतना कार्यक्रम सञ्चालनको पहल गर्ने आश्वासन दिनुभयो। निजी क्षेत्रलाई हतोत्साहित बनाउने प्रशासनको उद्देश्य नभएको तर आपूर्ति प्रणाली चुस्त दुरूस्त राख्दै उपभोक्तालाई सहजै उचित मूल्यमा गुणस्तरीय सामग्री उपलब्ध गराउनु प्रशासन क्रियाशील रहेको उहाँको भनाइ थियो। ध्यानाकर्षण पत्रमा बढ़ी नाफा लिने प्रवृत्तिलाई निषेध गर्दै गुणस्तरीय वस्तुको उत्पादन र बिक्री वितरणको सुनिश्चितता हुनुपर्ने बताउँदै व्यवसायलाई स्वच्छ, मर्यादित र उपभोक्ता हित अनुकूल बनाउनका निम्ति सरकारवाला निकायसँग सदैव सहकार्य गर्दै आइरहेको बताएको छ। तोकिएको भन्दा बढ़ी मूल्य लिएर सामान बिक्री वितरण गर्ने तथा उपभोक्ताको हित प्रतिकूल हुने कार्यको भत्सना गरे पनि संविधानको धारा 17 धारा 1(4)ले दिएको अधिकार भित्र रही व्यवसाय गर्न पाउने अधिकारमा यो वा त्यो बहानामा धावा बोल्न मिल्दैन भन्नेमा उत्तिकै दृढ़ रहेको संघले प्रश्न पारेको छ। संविधानको सो धाराले नेपाली नागरिकलाई नेपालको कुनै पनि भागमा पेसा रोजगार गर्ने र उद्योग व्यापार तथा व्यवसायको स्थापना र सञ्चालन गर्ने स्वतन्त्रता प्रदान गरेको भन्दै ध्यानाकर्षण पत्रमा संघ संविधानको धारा 44 व्यवस्था भए अनुरूप उपभोक्ताको हितप्रति पनि उत्तिकै सचेत रहेको जिकिर गरिएको छ। चाडबाड़को मुखमा बढ़ी भीड़भाड़ हुने बेला गरिने अनुगमनले व्यवसायलाई हतोत्साहित बनाएको जिकिर गर्दै संघले समयमा उपभोक्ता हितबारे सचेतनामूलक कार्यक्रम सञ्चालन नहुनु, दुकान कबलमा भीड़भाड़ भएको बेला अनुगमन गरिनु तथा मानवीय स्वभाव वा असावधानीवश भएका सामान्य त्रुटिमा टेकेर व्यवसायको चरित्र हत्या हुने गरी प्रचार प्रसार गराउनुलाई न्यायचित मान्न नसकिने ठहर गरेको छ। कार्यवाहीको नाममा सोझै दण्ड जरिवानाको रसिद काट्ने तथा सो कार्यलाई सार्वजनिक संचार माध्यम मार्फत प्रसारण गर्ने कार्यले व्यक्तिको कानूनी प्रतिरक्षाको अधिकारको हनन गरेको महसुस गरिएको भन्दै कार्यवाहीको नाममा गरिने यस्ता कार्यबाट उद्योगी व्यवसायले वर्षौं लगाएर बनाएको ब्राण्ड नै ध्वस्त नगरियोस् भन्ने माग रहेको उल्लेख गरिएको छ। संघीय अध्यक्ष गौतमको नेतृत्वमा रहेको प्रतिनिधिमण्डलमा संघका वरिष्ठ उपाध्यक्ष दिनेश चन्द्र मास्तोला, उद्योग उपाध्यक्ष सौगात थापा, वाणिज्य उपाध्यक्ष मनोज कुमार श्रेष्ठ, महासचिव सुदीप प्रधानाङ्ग, कोषाध्यक्ष देवेन्सन परजू तथा उपमहासचिव प्रदीपराज राज भण्डारी रहनु भएको थियो। संघको तर्फबाट नजिकिएका चाडबाड़लाई केन्द्रमा राख्दै उपभोक्ताबाट हुने सम्भावित मागको आपूर्तिको लागि तयार रहन, चाडबाड़लाई लक्षित गरी आफ्ना उत्पादन र सेवाहरूमा यथाशक्य छूटको व्यवस्था गर्न र गुणस्तरीय वस्तुहरूको बिक्री वितरणको व्यवस्था मिलाउन, कानूनले तोकेभन्दा बढ़ी मूल्य तथा म्याद गुज्रिएका सामान खरिद बिक्री नगर्न तथा खरिद र बिक्री बिल चुस्त दुरूस्त राख्नका लागि अनुरोध गरिएको महासचिव सुदीप प्रधानाङ्गले बताउनु भएको छ। गण्डकी प्रदेशमा भदौ महिनामा भएका 91 वटा सवारी दुर्घटनामा पनि 21 जनाको मृत्यु भएको छ। दुर्घटनामा 14 पुरूष र 7 महिलाले ज्यान गुमाएका छन्। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पोखरा कास्कीले जारी गरेको भदौ महिनाको प्रगति विवरण अनुसार दुर्घटनामा पनि 176 जना घाइते भएका छन्। घाइते हुनेहरूमा 33 जना गम्भीर र 143 जना सामान्य रहेका छन्। गम्भीर घाइते हुनेमा 25 पुरूष, 7 महिला र 1 बालक छन्। त्यस्तै सामान्य घाइतेमा 92 पुरूष, 40 महिला, 4 बालक र 7 बालिका रहेका छन्। दुर्घटनामा कुल 121 वटा सवारी साधन संलग्न भएका छन्। प्रहरीले दुर्घटनामा परेका 91 जनाको उद्धार गरेको छ। दुर्घटनाको कारणबारे जानकारी दिँदै सूचना अधिकारी प्रहरी निरीक्षक थानेश्वर चपाईले भन्नुभयो, अधिकांश दुर्घटना सवारी चालकको कार्यवाहीको कारण भएका छन्। कुल 91 दुर्घटनामध्ये 74 वटा चालकको कारण भएका हुन्। चालकको कारणले भएका दुर्घटनामा तीव्र गतिको कारण 38, मादक पदार्थ सेवनको कारण 16 र अन्य कारणले 20 वटा भएका छन्। यस्तै सवारी साधनको खराबीको कारण 6, यात्रुको लापरवाहीले 9 र सड़कको खाल्डाखुल्डीको कारण 2 वटा दुर्घटना भएका छन्। प्रहरीले भदौ महिनाभर ट्राफिक नियम उल्लंघन गर्ने 14,553 वटा सवारी साधनलाई कार्यवाही गरेको छ। कार्यवाहीबाट 1,28,95,500 रूपियाँ राजस्व संकलन भएको छ। सो अवधिमा 3,788 पटक सवारी चेकिङ गरिएको थियो। 6,377 पटक ट्राफिक प्रहरी परिचालन गरिएको थियो। विशेष कार्यवाही अन्तर्गत मादक पदार्थ सेवन गरी सवारी चलाउने 645 जनाबाट 3,89,000 रूपियाँ र तीव्र गतिमा चलाउने 266 जनाबाट 1,51,000 रूपियाँ राजस्व उठाइएको छ। स्वरूप परिवर्तन गर्ने 126 वटा सवारीलाई 1,49,600 रूपियाँ जरिवाना गराई यातायात व्यवस्था कार्यालय पठाइएको छ। लेन अनुशासन उल्लंघन गर्ने 345 जनाबाट 2,13,000 रूपियाँ र ओभरलोड बोक्ने 241 वटा सवारीबाट 4,27,500 रूपियाँ राजस्व संकलन गरिएको छ। प्रहरीले 5,126 वटा सवारी साधन चेकिङ गरी 249 वटाको नम्बर प्लेट सुधार गराएको छ। 728 वटा सवारी साधनको भाडादर अनुगमन गर्दा 1,695 वटामा भाडादर टाँस भएको पाइएको थियो। नियम उल्लंघन गर्ने 29 वटालाई कार्यवाही गरी 2,000 रूपियाँ राजस्व संकलन गरिएको छ। यस्तै 61 वटा सार्वजनिक सवारीमा सीसीटीभी तथा ड्या स्क्याम जडान गरिएको छ भने हराएका 8 वटा सवारी साधन फेला पारी धनीलाई बुझाइएको छ। लागू पदार्थ सेवन गरी सवारी चलाउने 4 जना चालक र नियम उल्लंघन गर्ने अन्य 4 जनाको सवारी चालक अनुमति पत्र निलम्बनको लागि यातायात कार्यालयमा पठाइएको छ। लमजुङ, स्याङ्जा र नवलपरासी बर्दघाट सुस्ता पूर्वमा समेत लागू पदार्थ सेवन चेकिङ र सवारी अनुगमनलाई तीव्र पारिएको छ। पोखरा महानगरपालिका संघको सहकार्यमा बस पार्क र महेन्द्रपुलमा बस बिसौनी बोर्ड राखिएको छ। गैरा चौतारा र बुलौदीको ब्ल्याक स्पटमा 18 थान रेफ्लेक्टर टेप टाँसिएको छ। प्रहरीले ट्राफिक सचेतनामूलक 4,626 वटा कार्यक्रम मार्फत 2,45,708 जनालाई लाभान्वित बनाएको छ। प्रहरीको हटलाइनमा आएका 6,051 कल सम्बोधन गरिएको छ। कार्यालयले भदौ 9 गते जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक सुजित कुमार देवकोटालाई बेस्ट पुलिस अफ दि मन्थबाट पुरस्कृत समेत गरेको थियो। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र उठेका नेतृत्व पुनर्गठन र हस्तान्तरणको मागलाई अस्वीकार गर्नुभएको छ। आजदेखि शुरू भएको केन्द्रीय कमिटि बैठकमा राजनैतिक प्रतिवेदन पेश गर्दै अध्यक्ष ओलीले आफूलाई विस्थापित गर्ने मनसाले पुनर्गठनको नारा उचालिएको दावी गर्नुभएको छ। नेतृत्व हस्तान्तरण कुनै रहर वा लहरको विषय नभएको उल्लेख गर्दै उहाँले असहज र असामान्य परिस्थितिमा मात्र पुनर्गठन हुने तर्क गर्नुभयो। केही नेताहरूतर्फ लक्षित गर्दै अध्यक्ष ओलीले इच्छा हतारो दावी वा महत्वाकांक्षाले नेतृत्व तयार नहुने बताउनुभयो। आफू हस्तान्तरण रोक्न नभई विधिविहीन र लुचाचुडी रोक्न उभिएको उहाँको दावी छ। प्रतिवेदनमा अध्यक्ष ओलीले रूपान्तरण, हस्तान्तरण र पुस्तान्तरणको व्याख्या गर्दै उमेर कम हुँदैमा योग्यता र बढ़ी हुँदैमा अयोग्यता नहुने दावी गर्नुभयो। उहाँले पार्टीको इतिहास र विचारलाई कमजोर बनाएर नभई विधि, तयारी, प्रशिक्षण र संगठनात्मक अनुशासनका आधारमा मात्र नेतृत्व हस्तान्तरण हुनुपर्नेमा जोड़ दिनुभयो। अध्यक्ष ओलीले एमालेलाई अस्थिरतातर्फ धकेल्ने प्रयास सफल हुन नदिने भन्दै अब पार्टीलाई पुननिर्माण र पुनर्जागरणको ठोस कार्यक्रमसहित अघि बढ़ाउने दावी गर्नुभएको छ। गण्डकी प्रदेश सरकारका निवर्तमान स्वास्थ्य मन्त्री लक्ष्मण बहादुर पाण्डे, स्वकीय सचिव यादव पौडेल र स्वास्थ्य मन्त्रालयका सचिव डाक्टर युवानिधि बसोलामाथि पोखराको पद्मनरसिंह होमस्तर वृद्धिको अनुमति दिने विषयमा घुस लेनदेनको आरोप लागेपछि प्रदेश सरकारले छानबिन शुरू गरेको छ। घुस लेनदेनको विषय संचार माध्यम मार्फत बाहिरिएपछि आइतबारको प्रदेश सरकार मन्त्री परिषदले मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयका उपसचिवको संयोजकत्वमा 3 सदस्यीय छानबिन समिति गठन गरेको सरकारका प्रवक्ता एवं आर्थिक मामिला मन्त्री जीतबहादुर शेरजनले जानकारी दिनुभएको छ। उक्त प्रकरणमा मुछिनुभएका स्वास्थ्य मन्त्रालयका सचिव डाक्टर बसौलालाई मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा फिर्ता बोलाइएको छ। उक्त घटनाको छानबिन तथा अनुसन्धानको लागि मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयले अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय पोखरामा पत्राचार समेत गरेको प्रवक्ता शेरचन्दले बताउनु भएको छ। छानबिन समितिलाई 15 दिनभित्र प्रतिवेदन बुझाउन कार्यादेश दिइएको छ। समितिले अस्पतालको अनुमति स्तर वृद्धि सम्बन्धी कानूनी व्यवस्था प्रक्रिया लगायतका विषयमा छानबिन गरी सुझावसहितको प्रतिवेदन पेश गर्नेछ। छानबिनबाट उक्त विषयको वैधानिकता र प्रक्रियागत अवस्था स्पष्ट नभएसम्म सम्बन्धित अस्पताल स्तर वृद्धिका लागि दिइएको अनुमतिको निर्णय कार्यान्वयन नगरी स्थगन गर्न स्वास्थ्य मन्त्रालयबाट प्रक्रिया अगाडि बढ़ाइने भएको छ। नेपाली कांग्रेसका दुई समूहले छुट्टा छुट्टी महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेपछि अन्यल सिर्जना भइरहँदा कास्कीमा देउबा समूहले आगामी 15 महाधिवेशनको लागि भन्दै विभिन्न तहमा संयोजकहरू चयन गरेको छ। देउबा समूहले कास्की जिल्ला संयोजकमा ऋषि काफलेलाई जिम्मेवारी दिएको छ। यस्तै प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर 1 को संयोजकमा विकास लामा गुरूङ, क्षेत्र नम्बर 2 राजेन्द्र बराल र क्षेत्र नम्बर 3 पदम बस्तागोटी चयन हुनुभएको छ। पोखरा महानगरपालिका संयोजकको जिम्मेवारी मिलन प्रसाद तिवारीले पाउनुभएको छ। गाउँपालिका तहतर्फ रूपामा ढकबहादुर थापा, मादीमा खिमबहादुर जेसी र अन्नपूर्णमा भरतबहादुर केसी संयोजक चयन हुनुभएको छ। माछापुच्छर गाउँपालिकामा भने संयोजकको नाम टुङ्गिन बाँकी छ। पार्टीभित्रको आन्तरिक विवादका कारण दुवै पक्षले 15 महाधिवेशन छुट्टा छुट्टी गराउने तयारी गरेका छन्। गगन थापा नेतृत्वको समितिले असोज 16 गते केन्द्रीय महाधिवेशन गर्ने भन्दा असोज 3 र 4 गते देशभर वडा अधिवेशन सम्पन्न गरेको छ। यता 14 महाधिवेशनका सभापति शेरबहादुर देउवा समूहले भने असोज 15 गतेबाट मात्रै वडा अधिवेशन शुरू गरी मक्सिर 15 केन्द्रीय महाधिवेशन गर्ने जनाएको छ। अधिवेशनको प्रक्रिया शुरू गर्नको लागि जिल्ला क्षेत्र र पालिकाहरूमा तयारी समिति गठनको गृहकार्य भइरहेको कांग्रेस नेता पोषनाथ शर्माले बताउनु भएको छ। असोज 3 र 4 अधिवेशन बहिष्कार गरेका नेताहरू असोज 15 गतेदेखि शुरू हुने देउवा समूहको महाधिवेशन प्रक्रियामा जोडिने भएका छन्। असोज 3 को अधिवेशनमा सहभागी नभई 15 को प्रक्रियामा सहभागी हुनेहरूमा पूर्व केन्द्रीय सदस्य गुरू बराल, महासमिति सदस्यहरू शोभित बहादुर अधिकारी, दुर्गा प्रसाद तिमलसेना, ऋषिराम काफले रहनु भएको छ। त्यस्तै महाधिवेशन प्रतिनिधि पोषनाथ शर्मा, गण्डकी प्रदेश सदस्य आशिक गुरूङ, प्रदेश प्रतिनिधि गणेश बहादुर भट्टराई र किसान महासंघका गण्डकी प्रदेश सभापति पुष्पमणि भण्डारी पनि देउवा समूहकै प्रक्रियामा लाग्ने पोखरा महानगर समितिका सदस्य सुरेन्द्रनाथ शर्माले जानकारी दिनुभएको छ। गण्डकी प्रदेशको सांसद एवं महाधिवेशन प्रतिनिधि सरस्वती गुरूङ, महिला संघकी पूर्व केन्द्रीय सदस्य आनन्दी राणा कार्की र महाधिवेशन प्रतिनिधि चन्द्रावती वागले पौडेलले पनि असोज 3 को प्रक्रियामा सहभागिता जनाउनु भएन। प्रदेश सांसद गुरूङले वडा अधिवेशनको उद्घाटन गरी पनि क्षेत्रीय प्रतिनिधि बन्न अस्वीकार गर्नुभएको थियो। त्यस्तै विकास लामा गुरूङ, गोविन्द एलसी लामिछाने, मिलन तिवारी, तरूण दलका पूर्व जिल्ला सचिव पदम बस्तागोटी, प्रेम बराल, तरूण दल कास्की उपाध्यक्ष प्रेमलाल पुन, राजेन्द्र बराल, दीपक पौडेल, नेविसङ पोखरा महानगर सभापति विपिन पौडेल, ढकबहादुर थापा र अञ्जनजङ थापा लगायतका नेताहरू असोज 15 को वडा अधिवेशनमा सहभागी हुने बुझिएको छ। पोखराको इन्द्रचोकमा नेपाली उत्पादन मात्र बिक्री गर्ने गोठालो माट सञ्चालनमा आएको छ। माटको पोखरा शाखाको सोमबार गण्डकी प्रदेशका सभामुख कृष्णप्रसाद धिताले उद्घाटन गर्नुभयो। गत असारमा बुटवाडुलबाट सञ्चालनमा आएको गोठालो माट विस्तार गर्ने क्रममा पोखरामा पनि शाखा स्थापना गरिएको हो। माटका परिकल्पनाकार डाक्टर निकोलस भूषालले किसानले उत्पादनको उचित बजार नपाउने र उपभोक्ताले नेपाली उत्पादन सहज रूपमा प्रयोग गर्न नपाउने अवस्थालाई ध्यानमा राखेर माट सञ्चालनमा ल्याइएको बताउनु भएको छ। उहाँले देश वस्तु आयात गरेर मात्र समृद्ध बन्न नसक्ने बताउँदै उत्पादन उद्योग उद्यमी र उपभोक्ता बीचको सम्बन्ध आवश्यक रहेको उल्लेख गर्नुभयो। उत्पादनलाई उद्यमसँग र उद्यमलाई उपभोक्तासँग जोड्ने माध्यमका रूपमा गोठालो माटलाई विकास गर्न खोजिएको उहाँको भनाइ छ। डाक्टर भूषालका अनुसार माटमा नेपालमै उत्पादित लत्ता कपड़ादेखि खाद्यान्न लगायतका दैनिक उपभोग्य सामग्री उपलब्ध छन्। लामो अध्ययनपछि माटको अवधारणा कार्यान्वयनमा ल्याइएको बताउँदै उहाँले हाल देशका विभिन्न स्थानमा 30 शाखा सञ्चालनमा रहेको जानकारी दिनुभयो। आगामी दिनमा थप 100 शाखा विस्तार गर्ने तथा विदेशमा समेत शाखा सञ्चालन गर्ने योजना रहेको उहाँले बताउनु भएको छ। गोठालो माट व्यापार मात्र नभई देश निर्माणको अभियान भएको डाक्टर भूषालको दावी छ। गोठालो माट गण्डकीका संयोजक रूद्रप्रसाद शर्मा तिमिलसेनाले देशका 77 जिल्लामा उत्पादित स्थानीय सामग्री संकलन गरी उपभोक्तासम्म पुर्याउने उद्देश्यले माट सञ्चालन गरिएको बताउनुभयो। उहाँका अनुसार बुटवलबाट शुरू भएको गोठालो माटको पोखरा शाखामा 8 जनाको लगानी रहेको छ। पोखरा शाखामा नेपालमै उत्पादित करिब 1500 प्रकारको सामग्री उपलब्ध रहेको संयोजक तिमिलसेनाले जानकारी दिनुभएको छ। माटमा नेपाली उत्पादन बाहेक अन्य सामग्री बिक्री नगरिने उहाँको भनाइ छ। उहाँले गोठालो माटलाई व्यवसायभन्दा पनि सामाजिक सेवाको उद्देश्यसहित अघि बढ़ाइएको बताउनुभयो। गण्डकी प्रदेशका अन्य स्थानमा समेत शाखा विस्तार गर्ने तयारी भइरहेको जानकारी दिँदै उहाँले केही समयभित्रै बेनी, कुष्मा र नयाँ पुलमा शाखा सञ्चालनमा ल्याइने बताउनु भएको छ। श्रोता तपाईँले सुनिरहनु भएको छ राति 9 बजेको अन्नपूर्ण हाइलाइट्समा अझै पनि हामीसँग महत्वपूर्ण समाचार बाँकी नै छन्। तर यति बेला पालो भएको छ विज्ञापनिक विश्रामको।
1: स्याङ्जा पर्वत बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ, विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ, अब त्यो चिन्ता सकियो। तपाईँ गाउँमै बस्नुहोस्, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्। हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन्। त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके, युएसए, क्यानाडा, अस्ट्रेलिया, जापान, युरोप लगायतका संसारभर पठाइन्छ। पोखरा धाउनु पर्ने छैन, समय पनि बचत, पैसा पनि बचत। विश्वास लाग्दैन? पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस्। रेटमा पनि ढुक्क, सेवामा पनि ढुक्क। किन बढी खर्च गर्ने, किन समय खेर फाल्ने, जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ। फ्री पिकअप पोखरा भ्याली, बस पार्क पिकअप स्याङ्जा पर्वत बागलुङ तथा वरिपरिका क्षेत्र।
2: डोर टू डोर इन्टरनेसनल डेलिभरी, पोखराकै सस्तो रेट, सेफ, सेक्युर, रिलायबल। फोन 9856010131, 9750010131। पोखरा न्यू रोड, बीएनडी भवन, सानिमा बैंक रहेको भवन।
3: पोखराको चिप्ले ढुङ्गामा रहेको आकर्षक ज्वेलरी सुनचाँदी पसलको लागि कर्मचारी आवश्यकता। मोटरसाइकल स्कूटर चलाउन सक्ने एसईई उत्तीर्ण भएको मेहनती इमान्दार दुईजना कर्मचारी आवश्यक परेको हुँदा इच्छुक व्यक्तिले तुरन्त सम्पर्क गर्नुहोला। आकर्षक ज्वेलरी सुनचाँदी पसल चिप्ले ढुङ्गा पोखरा, मोबाइल नम्बर 9856259।
4: वरिष्ठ न्यूरोफिजिसियन पोखरामा
5: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरोफिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
3: बिरामी जाँच यही असोज 16 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 17 गते शनिबार मध्याह बाह्र बजेसम्म।
5: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061587266 र 553834।
1: फिस्टल आयुर्वेद केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
6: हँ, यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
1: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचनसँग परामर्श लिनु।
6: साँच्चै हो र?
1: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
6: हो त?
1: हत्तेरी हो नि, बरु आजै गइहालौ। पिस्टल आयुर्वेद केन्द्र, पिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरा पाटन 4, पोखरा। फोन 061-450-424, 9894-46-525।
7: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स, सर्भिस, स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 061-527-426-537-526।
8: गोयल मेटल इन्डस्ट्रिज को उत्कृष्ट उत्पादन जिन्दल एसएस पाइप, नेपाल नम्बर 1 ब्रान्ड। नक्कली देखि सावधान, जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।

राति 9 बजेको अन्नपूर्ण हाइलाइट्समा पुनः स्वागत छ। अब बाँकी प्रसंग। पोखरा महानगरपालिका वडा नम्बर 5 स्थित हिलसाइडिङ विशेष स्कूलले भोटेकोशी बाढ़ी पीड़ितको सहयोगार्थ 51,111 रूपियाँ सहयोग गरेको छ। विद्यालयले उक्त रकम एनपीएफसन मार्फत प्रधानमन्त्री दैविक प्रकोप राहत कोषमा जम्मा हुने गरी एनपीएफसन कास्कीलाई हस्तान्तरण गरेको हो। सोमबार विद्यालय परिसरमा आयोजित कार्यक्रममा विद्यालयका प्राचार्य डिलेराम भट्टराई, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बाबुराम बराल लगायतले एनपीएफसनका केन्द्रीय वरिष्ठ उपाध्यक्ष याम खड्का, कास्की अध्यक्ष मनकाजी गुरूङ, उपाध्यक्ष राजु केसी र कोषाध्यक्ष राजु कायस्थलाई चेक हस्तान्तरण गर्नुभएको हो। चेक हस्तान्तरण कार्यक्रममा बोल्दै एनपीएफसनका केन्द्रीय वरिष्ठ उपाध्यक्ष याम खड्काले विपदका बेला विद्यालय शिक्षक तथा विद्यार्थीले गरेको सहयोगप्रति आभार व्यक्त गर्नुभयो। विद्यालयका प्राचार्य डिलेराम भट्टराईले भोटेकोशी बाढ़ीबाट भएको जनधनको क्षतिमा केही भए पनि सहयोग पुगोस् भन्ने उद्देश्यले रकम हस्तान्तरण गरिएको बताउनुभयो। विद्यालय व्यवस्थापन, शिक्षक तथा विद्यार्थीबीच छलफल गरी सहयोग रकम संकलन गरिएको प्राचार्य भट्टराईले जानकारी दिनुभएको छ। शिक्षक, कर्मचारी र विद्यार्थीले आफ्नो खाजा खर्च कटाएर सहयोग गरिएको उहाँले बताउनुभयो। विशेष गरी बाढ़ी प्रभावित बालबालिकाको शिक्षामा सहयोग पुगोस् भन्ने उद्देश्यले रकम संकलन गरिएको उहाँको भनाइ छ। सहयोग संकलनमा विद्यालयको जुनियर रेड क्रस सर्कलको पनि महत्वपूर्ण भूमिका रहेको प्राचार्य भट्टराईले खुलाउनु भएको छ। प्री नर्सरीदेखि कक्षा 10 सम्म पढ़ाई हुने हिलसाइड इंग्लिस स्कूलमा हाल करिब 550 विद्यार्थी अध्ययनरत छन्। विपदको बेला विद्यार्थी स्वयंले सहयोग संकलन गरी सामाजिक कार्यमा सहभागी हुँदा उनीहरूमा समाजप्रतिको उत्तरदायित्व बोध विकास हुने विश्वास विद्यालयले लिएको छ। कार्यक्रमको संचालन श्यामबहादुर कुँवरले गर्नुभएको थियो। पोखरासाथ मासवारस्थित मदरल्याण्ड माविमा गणित हाजिर जवाफ प्रतियोगिता आयोजना गरिएको छ। कक्षा 12 मा विज्ञान समूहका विद्यार्थीले मात्र प्रतियोगितामा प्रतिस्पर्धा गरेका थिए। विद्यार्थीमा गणित सम्बन्धी अतिरिक्त ज्ञान दिलाउनका लागि प्रतियोगिता आयोजना गरिएको संयोजक विष्णुप्रसाद गौतमले बताउनु भएको छ। उहाँका अनुसार प्रतियोगितामा कक्षा 12 का विज्ञान समूहका 46 वटा टीमका 92 जना विद्यार्थी सहभागी भएका थिए। आउँदो असोज 9 गते शुक्रबारदेखि असोज 11 गते आइतबारसम्म देशका धेरै ठाउँमा ठूलो वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले विशेष मौसम बुलेटिन निकालेर केही ठाउँमा मेघगर्जन चट्याङ र हावाहुरीसहित अति भारी वर्षाको सम्भावना रहेको जनाएको छ। महाशाखाका अनुसार गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा, मधेस तथा कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा मेघगर्जन चट्याङ र हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ। उत्तर अण्डमान सागर र आसपास बनेको न्यूनचापीय क्षेत्र अहिले बंगालको खाड़ीको मध्यभागमा पुगेको छ। यो थप शक्तिशाली हुँदै गहिरो न्यूनचापीय क्षेत्रमा परिणत हुँदैछ र पश्चिम उत्तर पश्चिम दिशातिर सरिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको प्रभावले बुधबारदेखि नै कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा वर्षा हुने अनुमान गरिएको छ। सम्भावित वर्षाको कारण भूचे, बाढ़ी र पहिरोको जोखिम रहेकोले शहरी तथा तराई क्षेत्रमा डुवान हुन सक्ने भन्दै महाशाखाले सतर्कता अप्नाउन आग्रह गरेको छ। नदी नाला र खोलामा पानीको बहाव बढ़न सक्ने भएकोले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, नदी आसपासको निर्माण कार्य तथा सड़क र हवाई यातायात समेत प्रभावित हुन सक्ने महाशाखाले विशेष बुलेटिन मार्फत जनाएको छ। साथै हिमाली क्षेत्रमा भारी हिमपात हुन सक्ने भएकोले पर्वतारोही तथा सम्बन्धित सबैलाई उच्च सतर्कता अप्नाउन महाशाखाले अनुरोध गरेको छ। इटालीले विद्यालयमा अनुहार छोप्ने कपड़ा बुर्कामा प्रतिबन्ध लगाउने र कक्षामा विदेशी विद्यार्थीको संख्या सीमित गर्ने भएको छ। आउँदो वर्ष हुने आम चुनावमा आप्रवासन मुख्य मुद्दा बन्ने अपेक्षा गरिएको बेला अति दक्षिणपन्थी प्रधानमन्त्री जर्जिया मेलोनीले यो योजनाबारे जानकारी दिनुभएको हो। मेलानीले हिजो आफ्नो राष्ट्रवादी रूढ़ीवादी ब्रदर्स अफ इटाली एफटीआई पार्टीको युवा शाखाको बेलामा प्रस्तावित परिवर्तनबारे जानकारी दिँदै विद्यालय प्रणालीमा घुलमेल हुन गम्भीर कठिनाई भोगिरहेका विदेशी विद्यार्थीका अभिभावकहरूको लागि इटाली भाषाको कक्षा पनि अनिवार्य गरिने बताउनु भएको समाचार संस्था अल जजिराले जनाएको छ। इटाली पुगेर आफ्नो भविष्य निर्माण गर्न चाहने जो कोहीले पनि त्यहाँको भाषा सिक्नुपर्ने, संस्कृति बुझ्नुपर्ने र नियमहरूको सम्मान गर्नुपर्ने प्रधानमन्त्री मेलोनीको भनाइरहेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चीनिया राष्ट्रपति शी जिनपिङ बीच हुने प्रस्तावित शिखर सम्मेलन अगाडि अमेरिका र चीनका शीर्ष आर्थिक अधिकारी बीच उच्चस्तरीय वार्ता शुरू भएको छ। अमेरिकी अर्थमन्त्री स्कट बेसन्ट र चीनिया उप प्रधानमन्त्री हे लिफिङ बीच न्यूयर्कमा भएको वार्तामा व्यापार, कृत्रिम बुद्धिमत्ता अर्थात एआई, दुर्लभ खनिज तथा अन्य आर्थिक र रणनीतिक विषयमा छलफल भएको समाचार संस्था एएफपीले जनाएको छ। यो वार्ता अमेरिकाको राष्ट्रपति ट्रम्प र चीनिया राष्ट्रपति शी बीच आउँदो बिहिबार वाशिङटनमा हुने भेटवार्ताको तयारीका रूपमा लिएको छ। विश्वका दुई ठूला अर्थतन्त्रबीच पछिल्लो समय व्यापार, प्रविधि, आपूर्ति श्रृंखला र रणनीतिक विषयमा तनाव रहँदै आएको अवस्थामा दुवै पक्षले शिखर सम्मेलन अगाडि केही ठोस विषयमा सहमतिको आधार तयार पार्ने प्रयास गरेको खबरमा उल्लेख छ। अमेरिका र चीनबीच चलिरहेको व्यापार युद्ध विराम 2 महिनापछि आउँदो नोभेम्बरमा समाप्त हुँदैछ। व्यापार युद्ध विराम कायम राख्न सकेमा दुई देशबीच थप कर वृद्धि र देशबाट विश्वव्यापी व्यापारमा पर्ने असरलाई केही हदसम्म रोक्न सकिने अपेक्षा छ। अमेरिका र चीनबीचको वार्तामा इरानसँग सम्बन्धित आर्थिक विषय पनि उठ्ने सम्भावना रहेको अन्तर्राष्ट्रिय संचार माध्यमले दावी गरेका छनृ।
अन्नपूर्ण हाइलाइट्समा अब खेल प्रसंग कास्की जिल्ला ब्याडमिन्टन संघको आयोजनामा पोखरामा आयोजित 22 इन्द्रबहादुर गुरूङ मेमोरियल अन्तर स्कूल ब्याडमिन्टन प्रतियोगिताको उपाधि पोखराको ग्लोबल कलेजिएट स्कूलले जितेको छ। प्रतियोगितामा पाली केचोकको प्रतिभा मावि उपविजेता बनेको छ। आइतबार भएको फाइनल खेलमा ग्लोबलले 14 र प्रतिभाले 9 अंक बटुलेका थिए। मासपारको मदरल्याण्ड मावि तेस्रो भएको थियो। प्रतियोगितामा पोखराका विभिन्न 41 विद्यालयले प्रतिस्पर्धा गरेका थिए। ती विद्यालयका छात्रातर्फका 42 र छात्रतर्फ 130 टोली सहभागी भएका थिए। प्रमुख अतिथि गण्डकी प्रदेशसभा सदस्य पञ्चराम गुरूङले विजयी भएका विद्यार्थीलाई मेडल र प्रमाणपत्र प्रदान गर्नुभएको थियो। जापानमा आएको शक्तिशाली सामुद्रिक आँधी डुजुआनका कारण एसियाली खेलकुद प्रतियोगिता पनि प्रभावित भएको छ। नागोया र आइची प्रिफेक्चरमा भइरहेको विभिन्न खेलका तालिकाहरू आँधीको कारण फेरबदल गरिएका छन्। जस अन्तर्गत आजका लागि तय गरिएको घोडचढ़ी सम्बन्धी प्रतियोगिता भोलिका लागि सारेको आयोजकले जानकारी दिएका छन्। एसियाली खेलकुदमा सहभागी झण्डै 4,000 खेलाड़ी तथा पदाधिकारीहरू कोस्टा सेरेना नामक क्रूज जहाजमा बसिरहेका छन्। आँधीको प्रभाव त्यो क्षेत्रमा पुगेमा जहाजलाई तत्काल सुरक्षित स्थानमा सार्ने तयारी गरिएको छ। पोखरामा प्रथम किङ्स कप राष्ट्रिय आमन्त्रित पुरूष भलिबल प्रतियोगिता हुने भएको छ। युनाइटेड किङ्स क्लब पोखराको आयोजनामा हुने प्रतियोगिता मक्सिर 1 देखि 6 गतेसम्म पोखरा रंगशालामा सञ्चालन हुने भएको हो। प्रतियोगितामा नेपालका उत्कृष्ट 6 टोलीको सहभागिता रहने आयोजकले पोखरामा पत्रकार सम्मेलन गरेर आज जानकारी दिएका हुन्। प्रतियोगितामा गण्डकी प्रदेश कोशी प्रदेश हेल्प नेपाल स्पोर्ट्स क्लब नेपाल पुलिस क्लब त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बलको एफएफ क्लबको सहभागिता रहने क्लबका कार्यक्रम संयोजक थमन गुरूङले जानकारी दिनुभएको छ। एउटा टीमले 3 विदेशी खेलाड़ी सहभागी पाउने व्यवस्था गरिएको उहाँले बताउनुभएको छ। प्रतियोगिताको विजेताले 4,00,000 रूपियाँ उपविजेताले 2,50,000 रूपियाँ तेस्रो हुने टोलीले 1,00,000 रूपियाँ र सान्त्वना हुने टोलीले 50,000 रूपियाँ पुरस्कार प्राप्त गर्ने संयोजक गुरूङले जानकारी दिनुभएको छ। प्रतियोगितामा उत्कृष्ट खेलाड़ीलाई 30,000 रूपियाँ तथा उत्कृष्ट स्पाइकर उत्कृष्ट ब्लकर उत्कृष्ट सेटर उत्कृष्ट डिफेण्डर उत्कृष्ट सर्भर र उत्कृष्ट प्रशिक्षकलाई झनै 10,000 रूपियाँ पुरस्कार प्रदान गरिने उहाँले बताउनुभएको छ। प्रतियोगिता मार्फत पोखरामा राष्ट्रिय स्तरको पुरूष भलिबलको प्रतिस्पर्धात्मक वातावरण निर्माणसँगै खेलाड़ीलाई राष्ट्रिय खेल भलिबलको स्तर वृद्धि हुने क्लबका अध्यक्ष अशोक गुरूङले बताउनुभएको छ। राति 9 बजेको अन्नपूर्ण हाइलाइट्सको अन्तमा यस बुलेटिनका मुख्य समाचारका शीर्षकहरू। बजार अनुगमनको नाममा व्यवसायलाई आतंकित नपार्न पोखरा उद्योग वाणिज्य संघमा गुणस्तरीय वस्तुको उत्पादन र बिक्री वितरणको सुनिश्चितता हुनुपर्नेमा जोड़। गण्डकीमा भदौ महिनामा 91 सवारी दुर्घटना 21 जनाको मृत्यु 1,28,95,500 रूपियाँ राजस्व संकलन। एमालेको केन्द्रीय कमिटी बैठक शुरू नेतृत्व पुनर्गठनको प्रस्ताव अध्यक्ष ओलीबाट अस्वीकार। नेपाली कंग्रेसको देउबा समूहद्वारा कास्कीमा महाधिवेशन समिति गठन जिल्ला संयोजकमा ऋषि काफ्रेलाई जिम्मेवारी। पोखरामा खुल्यो नेपाली उत्पादन मात्रै बिक्री गर्ने गोठालो माट यो देश निर्माणको अभियान भएको परिकल्पनाकार डाक्टर भूषालको दावी। शुक्रबारदेखि आइतबारसम्म हावाहुरीसहित ठूलो वर्षाको सम्भावना रहेको महाशाखाको भनाई सतर्कता अप्नाउन आग्रह। इटालीले विद्यालयमा बुर्का प्रतिबन्ध लगाउने विदेशी विद्यार्थीको संख्या सीमित गर्ने ट्रम्प शिखर सम्मेलन अघि अमेरिका चीन आर्थिक वार्ता शुरू र 22 इन्द्रबहादुर गुरूङ मेमोरियल अन्तर स्कूल ब्याडमिण्टन प्रतियोगिताको उपाधि पोखराको ग्लोबल कलेजिएट स्कूललाई जापानमा समुद्री आँधीको कारण एसियाली खेलकुदमा पनि असर। अवस्त यो सँगै आजको सम्पूर्ण समाचार बुलेटिन यति नै। भोलि बिहान 6 बजे अन्नपूर्ण हाइलाइट्समा पुनः हाम्रो भेट हुने नै छ। त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण साथीहरूको साथमा प्राविधिक मित्र आर्यनसँगै राजारामलाई विदा दिनुहोस्। नमस्कार, शुभरात्री।

0: घर रंगाओ, खुशी बनाओ, उपहार जीतने अवसर पाओ।
1: वर्चुअल फेस्ट पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्रणाली सृजना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
2: हाम्रा सेवाहरू
1: हार्ट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
2: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
1: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
2: पेट, छाती, मुटु, थाइरोइड तथा मधुमेह रोग,
1: न्युरो सर्जरी सेवा,
2: बाल रोग,
1: नाक कान तथा घाँटी रोग,
2: मानसिक तथा स्नायु रोग,
1: प्रसूति तथा स्त्री रोग,
2: छाला, यौन तथा कुष्ठ रोग,
1: नेत्र रोग,
2: दाँत तथा मुख रोग,
1: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिफ्राइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन,
2: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
1: सुविधा सम्पन्न आईसीयू सेवा,
2: डिजिटल एक्सरे,
1: सिटी स्क्यान सेवा,
2: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
1: इन्डोस्कोपी, ईसीजी, ईईजी, पीटीए,
2: फिजियोथेरापी, युरोफ्लोमेट्री,
1: केमोथेरापी,
2: सुरक्षित गर्भपतन सेवा,
1: होल बडी चेकअप, हेल्थ प्याकेज,
2: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा 8 सृजना चोक कास्की।
1: फोन 061-572-648, 572-849।
3: पोखरामा एकमात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6-8 सम्म हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर्स सक्ने अवसर, थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका सीईओहरूले पनि गर्नु भएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा। फोन नम्बर 061-576-458-577-903। मौकाको फाइदा उठाउनुहोस्।
4: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS5 नेपाल नंबर 1 ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ने गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
5: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा,
6: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख DM प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनिल कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
7: बिरामी जाँच यही असोज 16 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 17 गते शनिबार मध्याह 12 बजेसम्म।
6: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा। फोन 061-587-266 र 553-834।
8: नेपालीको गौरव,
9: नेपालीको पहिचान,
8: पालिखे ढाका टोपी
9: जसले शिरको शोभा बढाउँछ।
8: ढाकाबाट निर्मित सम्पूर्ण किसिमका कपडाहरूका लागि सम्झनुहोस्।
10: ढाका टोपी, साडी, पछ्यौरा, टाई, चोलो, दोसल्ला, सम्मानसल,
8: पालिखे ढाका टोपी, महेन्द्रपुल हुला कार्यालय नजिकै पोखरा। फोन 526-483।
9: हामी गर्व गर्छौ हाम्रो वेशभूषामा,
8: हामी गर्व गर्दछौ पालिखे ढाका टोपी।
11: दिव्य नयन आँखा घर क्लिनिक प्राली, नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
1: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा

0: अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटिनी पारी एभरेस्ट ब्याङ्कसँग जोडिएको घर। फोन 061-577-007 97-623-36-817।
1: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्यूरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
2: मस्तिष्क, मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
1: 28 वर्षदेखिको अनुभव, न्यूरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
3: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
0: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युके को प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटी सँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इक्विभालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 061-588-115-98-2-51-98-190।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, आयो अब मेसिनबाट गुणस्तर जाँच्ने क्षमता।
5: मान्छे स्वभावैले सुन्दरताको खोजीमा रहन्छ। यही सुन्दरताको एउटा उदाहरण हो रूपाकोट ज्योति सुन चाँदी दुकानका आकर्षक, मनमोहक अनि सुन्दर गरगहनाहरू।
4: भनिन्छ सुन चाँदी नगद सरह हो, त्यसैले यहाँहरूको परिश्रमबाट आर्जित सुन चाँदीका गरगहनाको लागि हामी सदैव गुणस्तरमा सजग र सचेत छौ।
5: हामी पोखरामै पहिलो पटक अत्याधुनिक मेसिनबाट गुणस्तर जाँच गरी 99% गुणस्तर भएका गरगहनाहरू मात्र यहाँहरू समक्ष ल्याउँछौ।
4: यी गरगहना बिक्री वा साथ फेर गर्दा तोल बराबरको पैसा खरिद मूल्यमै हामी दिनेछौ। हामी गुणस्तरमा सम्झौता गर्दैनौ। यही हो रूपाकोट ज्योति सुन चाँदी दोकानको प्रतिबद्धता।
5: फोन
4: 5308-15-5308-115।
5: मोबाइल नम्बर 98-62-8-71। महेन्द्रपुर पालिकी चोक जाने बाटोमा हाम्रो पहिलो शाखा महेन्द्रपुर अन्नपूर्ण सुपर मार्केटको गीत संचालन भइरहेको छ। प्रोपाइटर दशरथ सुनार।
6: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
7: जलवायु परिवर्तन र रेड प्लस सम्बन्धमा नेपाल आदिवासी जनजाति महासंघको अडान।
8: भूमि, वन र प्राकृतिक स्रोत सँगको आदिवासी जनजातिको अन्यश्रित सम्बन्धलाई मान्यता देऊ।
7: जल, जमिन, जंगल, खानी र प्राकृतिक स्रोतमाथि आदिवासी जनजातिको स्वामित्व र नियन्त्रणको अधिकार सुनिश्चित गर।
8: वन संरक्षण र व्यवस्थापन सम्बन्धी आदिवासी जनजातिको परम्परागत प्रणालीलाई मान्यता देऊ।
7: स्वतन्त्र अग्रिम जानकारी सहितको मञ्जुरीलाई सुनिश्चित गर।
8: पूर्ण र प्रभावकारी सहभागिताको व्यवस्था सुनिश्चित गर।
7: आत्मनिर्णयको अधिकारलाई मान्यता देऊ।
8: अन्तर्राष्ट्रिय श्रम संगठन आइलो महासन्धि नम्बर 169 र युएन रेप कार्यान्वयन गर।
7: नेपाल आदिवासी जनजाति महासंघ।
9: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ, झ्याल बाहिर धुलोले ढाक्छ, बत्ती फोन सबको लाइन काटिन्छ, सब धेरै डराएका हुन्छ, तर एकछिनमा भूकम्प रोकिन्छ। शर्माजीले श्री FE550D ले बनाएको घरलाई फेरि केही भएको हुँदैन, अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ।
10: 3 FE550D सर्वोत्कृष्ट भूकंप प्रतिरोधक स्टील।
11: हेलो
12: हजुर नमस्कार।
11: हेलो
12: नमस्कार काका, सुन्नु भएन?
11: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुस् न, खै को बोलेको हो, मैले केही भरै पाइन।
12: हजुर काका नमस्कार, म भतिज बोलेको हो, भतिज सुन्नु भएन?
11: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
12: हो यही कुरा भन्नलाई फोन गरेको काका, अहिले INF हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको।
11: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
12: हुन्छ काका हुन्छ, कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
11: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
0: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342-433-640।
13: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS पाइप नेपाल नंबर वन ब्रांड, नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ने गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
0: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
14: रंग बहार रंग बहार
15: वर्ज संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
14: वर्ज पेन से घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
15: साथै 65 इंच को स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाओ, खुशी बढाओ, उपहार जित्ने अवसर पाओ।
14: वर्ज पेन्स

नमस्कार, रेडियो अन्नपूर्ण 93.4 मेगाहर्जको आजको नियमित प्रसारणमा स्वागत छ। आज बिहानदेखि रातिसम्म रेडियो अन्नपूर्णका समाचारमूलक, सन्देशमूलक, शिक्षामूलक तथा मनोरञ्जनात्मक कार्यक्रम सुन्न सक्नुहुनेछ। तपाईँको आजको दिन शुभ रहोस्, मंगल रहोस्। सुन्दै गर्नुहोला रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज।